0: अधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। 460 गाउँपालिकामा 3215, 276 नगरपालिकामा 3120, 11 उपमहानगरपालिकाका 234 र 6 महानगरपालिकाका 174 गरी देशभर 6743 वडा छन्। पार्टीको विधान अनुसार वडा कार्य समितिमा 85,434 जना निर्वाचित हुनेछन्। यसमा 33,715 पदाधिकारी र 51,799 सदस्य निर्वाचित हुनेछन्। गाउँपालिकाको वडामा 5 पदाधिकारी र 7 सदस्य गरी प्रतिवडा 12 जनाका दरले 38,580 जना निर्वाचित हुनेछन्। नगरपालिकाका 3,120 वडामा 5 पदाधिकारी र 8 सदस्य गरी प्रतिवडा 13 जनाको दरले 40,560 जना निर्वाचित हुनेछन्। त्यस्तै 234 उपमहानगरपालिका वडामा 5 पदाधिकारी र 10 सदस्य गरी 3,510 जना तथा 174 महानगरपालिका वडामा 5 पदाधिकारी र 11 सदस्य गरी 2,784 जना पदाधिकारी चुनिने जनाइएको छ। त्यस्तै 15 महाधिवेशन अघि काँग्रेसमा शक्ति सन्तुलन फेरिदा देउवा पक्षका करिब 35-40 नेता गगन थापा नेतृत्वको संस्थापन पक्षमा समायोजन भएका छन्। देउवा पक्षकै 8 बुधे माग सम्बोधन भए पनि उनी समानान्तर महाधिवेशनको तयारीमा छन्, जबकि पूर्णबहादुर खड्का र थापा एकताको प्रयासमा जुटेका छन्। शेखर कोइराला तटस्थ बसेकाले काँग्रेसको एकता अझै अधुरो छ र छुट्टा छुट्टै महाधिवेशन भए पार्टीको विभाजनको जोखिम बढ्ने समेत देखिएको छ।
1: नेपालको संविधान जारी भएको शनिबार 11 वर्ष पूरा हुँदैछ। यस अवधिमा राजनीतिक व्यवस्थासँगै आर्थिक संरचनामा पनि उल्लेख्य परिवर्तन भएका छन्। संघीय संरचना कार्यान्वयन, विद्युत उत्पादन विस्तार, वैदेशिक मुद्रा संचितमा सुधार र रेमिटेन्स मार्फत करोड़ौं परिवारको आमदानीमा वृद्धि भए पनि अर्थतन्त्रले अपेक्षित गतिमा रोजगारी सृजना, उत्पादन वृद्धि र निजी लगानी विस्तार गर्न सकेको छैन। 2072 असोज 3 गते गणतान्त्रिक नेपालको पहिलो संविधान सभाबाट जारी भएदेखि अहिलेसम्म नेपालको अर्थतन्त्रले विभिन्न ठूला धक्का बेहोरेको छ। 72 वैशाख 12 को विनाशकारी भूकम्प, भारतले गरेको केही समयको नाकाबन्दी, COVID-19 महामारी, रूस र अमेरिका बीच लामो समय चर्किएको युद्धका कारण खाड़ी क्षेत्रको समुद्री मार्गबाट हुने इन्धन आपूर्ति व्यवस्थापनको समस्या समाधानका लागि गरिएको आयात नियन्त्रण, वित्तीय क्षेत्रमा उत्पन्न दबाव, जेएनजी आन्दोलन र राजनीतिक घटनाक्रमले देशको आर्थिक गतिविधिमा गम्भीर असर पुर्यायो। मानवीय कमजोरी एवं देशको राजनीतिक परिवर्तन र सत्ता हत्याउने विभिन्न दाउपेच बीच भएका विभिन्न आन्दोलनले पनि मुलुकको आर्थिक गतिविधिलाई निकै प्रभाव पारेको छ। यसैगरी पछिल्लो समय गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई हेर्ने हो भने संविधान जारी भएपछिका 11 वर्षमा देशले अकल्पनीय क्षति बेहोरेको छ। 2072 विनाशकारी भूकम्पले 7 अर्ब 46 करोड़ रूपियाँ बराबरको क्षति पुगेको राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार सो भूकम्पले थप 7 लाख जनसंख्यालाई गरिबीको रेखामुनि धकेल्न सहयोग पुर्याएको छ। भूकम्पपछि भारतको अघोषित नाकाबन्दीले पनि आर्थिक गतिविधिको चक्रलाई निकै प्रभावित पारेको थियो। नाकाबन्दीले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको हाहाकार भएको थियो। इन्धनका लागि उपभोक्ता दिनभर लाइनमा बस्न बाध्य भएका थिए। अर्थतन्त्रमा ब्याक गियर शीर्षक नागरिक दैनिकमा यो खबर छापिएको छ।
0: काठमाडौँ उपत्यका रेस्टुरेन्ट तथा चिया पसलमा ग्यास अभावको असर देखिन थालेको छ। व्यवसायले ग्यास बढी खपत हुने परिकार मेनुबाट हटाउन थालेका छन् भने कतिपय चिया पसलमा ग्राहकले मागे जति चिया समेत पाउन छाडेका छन्। विद्युतीय उपकरण र दाउराको विकल्प खोज्न थाले पनि माग अनुसार सेवा दिन नसकेको व्यवसायीहरूको गुनासो छ। इरानी चियाका पारखीहरू तिनकुने स्थित इरानी चिया क्याफेमा पुग्दा सबै आफूले रोजेको चिया नपाउने गुनासो गरेर फर्केका छन्। अर्डर गरेपछि कपमा आइपुग्ने चियाका लागि अहिले लामो समय कुर्नु पर्ने समेत उनीहरूले गुनासो गरेका छन्। कतिपय ग्राहकले इरानी चियाको सट्टा अर्को चिया रोज्नुपर्छ भने कतिपय चिया नपाएर फर्किने समेत गरेका छन्। यसको मुख्य कारण हो ग्यास अभाव। इरानी चिया क्याफेका म्यानेजर सुभाष भण्डारीका अनुसार ग्राहकको माग अनुसार इरानी चिया बेच्न नसकेको 15 दिनभन्दा बढी भइसकेको छ। अरू चियाको तुलनामा लामो समय पकाउनु पर्ने भएकाले इरानी चियामा ग्यासको खपत बढी हुने समेत उनले बताएका छन्। ग्यास अभावले बदल्दैछ नेपालीको दैनिक शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।

0: Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर सरकारले भदौ 10 मा रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई अर्कै नाम दिन अध्ययन अगाडि बढाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले भुटेकोशी बाढी सामान्य रूपमा आउने प्राकृतिक बाढी नभएका कारण यसको छुट्टै नामाकरण गर्न वैज्ञानिक समिति समेत गठन गरेको छ समितिले भुटेकोशी बाढीका वैज्ञानिक आधार र प्रमाण संकलन गर्दै यसलाई अर्कै नाम दिनेछ ऊर्जा मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको प्रारम्भिक अध्ययनमा विभिन्न नाम छलफलमा समेत आएका छन्
3: उत्तरी छिमेकी चीनले नेपाललाई थप सुरुङ उद्धार उपकरण हस्तान्तरण गरेको छ त्यसक्रममा नेपाल र चीनले विपद रोकथाम तथा न्यूनीकरण उद्धार र विपद पछिको पुनर्निर्माणका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् नेपालका विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ तथा नेपालमा खटिएका चिनिया सुरुङ उद्धार विशेषज्ञसँग भेटवार्ताका क्रममा उपकरण हस्तान्तरण गरिएको हो
2: गत भदौ 10 मा भुटेकोशी हुँदै त्रिचुली नदीमा आएको बाढीका कारण नुवाकोटका 4 स्थानीय तहमा बसोबास गर्दै आएका 1955 परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट बेदुर नगरपालिका बेलकोट गढी नगरपालिका तारकेश्वर गाउँपालिका किस्पाङ गाउँपालिकाका परिवारको आवासमा क्षति पुगेको हो बाढीले घर बगाउनुका साथै कतिपय घरमा पानी र लेदो पसेर बस्न अयोग्य बनाएको समेत प्रशासनले जनाएको छ
3: मनास्टुल हिमाल क्षेत्रमा रहेका तालतलैयाको जोखिम अध्ययन गराउन दबाब दिने उद्देश्यले माथिल्लो गोर्खाको चुमनुब्री गाउँपालिकाका युवा शुक्रबारदेखि आमरण अनसन बसेका छन् आमरण अनसन बसेका 11 जना ती युवाले मनास्टुल क्षेत्रका हिमताल पोखरी हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अगाडि सारेका छन्
2: अर्थमन्त्री डाक्टर सोरिङ वाग्ले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल भारत बीच रहिआएको भरपर्दो सम्बन्धलाई थप उन्नयन र समुन्नतितर्फ अघि बढाउने विविध विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जनाएको छ भेटमा अर्थमन्त्री वाग्ले रसुवामा हालै गएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्याएको सहयोगका लागि समेत धन्यवाद व्यक्त गरेका छन् त्यसै गरी नेपाल भारत बीचको दीर्घकालीन मित्रतालाई थप प्रगाढ बनाउने तथा विशेष गरी लगानी ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायबारे पनि छलफल भएको दूतावासले जनाएको छ
3: कृष्णभीरमा सवारी साधनको चाप बढेको छ बिहिबारदेखि सञ्चालनमा आएको कृष्णभीरमा सवारी साधनको लामो जाम देखिन थालेको छ मुगलिन नारायणघाट सडक खण्डको 15 किलोमा हिजो बिहान लेदो सहितको पहिरो खसेपछि सवारी साधन एकतर्फी सञ्चालन भएको थियो लेदो हटाएर त्यस क्षेत्रमा दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको थियो तर धादिङको जबाङ खोला कृष्णभीर र मौवा खोलाको बीचमा पहिरो खसेपछि सवारी आवागमन फेरि प्रभावित भएको बताइएको छ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात् ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसहा पथ, काठमाडौँ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। स्क्रिनमा गोथली रहने बानी डुम स्क्रोलिङ बढ्दै गएपछि त्यसलाई कम गर्न सिङ्गापुरले नागरिकलाई दैनिक कम्तीमा 15 मिनट किताब पढे बापत पैसा दिने कार्यक्रम शुरू गरेको छ। समृद्ध मुलुकका रूपमा चिनिने सिङ्गापुरले यसलाई गेमिफिकेशन रणनीतिका रूपमा अघि बढाएको हो। यसबाट नागरिकको एकाग्रता, आलोचनात्मक सोच र कल्पना शक्ति बढ्ने अपेक्षा गरिएको छ।
6: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष खेलमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी ह्युङ्गुन ली जेक्यू पार्कको जोडीसँग 5-0 पराजित भएको। नेपाली महिला भलिबल टोलीले समो चरणका आफ्ना दुवै खेल गुमाइसकेको छ। विश्व एसियाडको औपचारिक उद्घाटन भने आज हुनेछ।
5: अब विचार विश्लेषण, उत्साह र निराशा बीचको दिवस शीर्षकमा चरण प्रसाईको विचार नागरिक दैनिकमा छापिएको छ। सरकार दण्डहीनताका सवालमा उदासीन देखिन्छ। यसका अकर्मण्यताबाट घटेका घटनामा पीड़ित संघका सम्झौताले केही समय आक्रोश शान्त होला तर दिगो नहुन सक्छ। भुसे आगो जस्ता रहन सक्छ। शासक इमान्दार नभए कति बेला आगो दन्दनी सल्किन्छ थाहा पाइँदैन, किनभने नागरिकका मौलिक हक लोकतन्त्रको प्राण हो। राज्यद्वारा यसको उल्लंघन हुनु मुलुकको भविष्यमाथि खेलवाड गर्नु हो।
6: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 3 गते शनिबार, सन 2026 सेप्टेम्बर 19 तारिक भदौ शुक्ल पक्षको अष्टमी तिथि, आज संविधान दिवस।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका तेह्रथुमको रेडियो तिनजुरे 103.8 मेगाहर्ज र बझाङको रेडियो बङ्गल 98.3 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो।
4: संविधान खै केही कुरै भएको छैन, भ्रष्टाचारी सजाय पाएकै छैन यिनीहरूले।
5: हामी त खिचनी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन हजुर।
0: 4,400 आवेदकबाट 13 राजदूत सिफारिस, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिस गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता।
1: बजार भाव निरन्तर उकालो लाग्दै घिउ तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स वितरणे क्रम समेत बढ्यो।
0: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान सुरु, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास।
1: र बङ्गलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपिएल खेल्ने, 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन।
2: संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अल्पत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फिक्तलो छ। संघ प्रदेश र पालिका बीचको विवाद समाधान गर्ने अन्तर प्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक, आवास, खाद्य, शिक्षा, स्वास्थ्य कार्यान्वयन संरचना पनि अल्पत्र नै रहेका छन्। यसबीचमा संविधान संशोधनको बहस पनि सुरु भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले असीम शाहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहस पत्र कार्यदलले 44,000 भन्दा धेरै सुझाव संकलन गरी प्रतिवेदन बुझाए पनि प्रतिपक्षी दलहरू प्रक्रियामा प्रश्न उठाउँदै बाहिरिएका छन्। संघीयता सहितको संविधानका 11 वर्ष संशोधन बहस शीर्षकको खबर नागरिक दैनिकले छापेको छ भने आजका अरू पत्र पत्रिकाले पनि यसबारेका खबर छापेका छन्। संविधानले सुनिश्चित गरेका अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यलाई स्मरण गरी आज संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको 10 दशक बित्यो, यसको कार्यान्वयन बारे तपाईँ के भन्नुहुन्छ भनेर हामीले काठमाडौँ र ललितपुरमा भेटिएका केही नागरिकलाई सोधेका छौँ।
3: मेरो नाम चाहिँ अञ्जु आचार्य, ललितपुरकै। राम्रै छ त अहिले। अब संविधानमा त सम्झिनु पर्ने कुराहरू त अब महिलालाई राम्रो गर्नुपर्ने, दलितहरूको आवाज आउनु पर्यो, भनौँ न पीडितलाई गर्नु पर्यो, अरूभन्दा त्यही होइन। हामी देख्दा पहिला के भयो के भयो त्यो त थाहा होइन, पहिलेकोलाई राम्रो गर्नु पर्यो हामीले भन्ने त्यही हो। त्यहाँभन्दा त के गर्न सकिन्छ र केही गर्न सकिन्छ?
4: मेरो नाम चाहिँ अधिवक्ता सञ्जय तिवारी। धेरै संविधान बने नेपालमा होइन, तर चाहिँ हामीले चाहिँ 2072 सालको संविधानमा हामीले धेरै मौलिक हक अधिकारहरू चाहिँ राखेका छौँ होइन। कता कता मलाई लाग्छ कि यो संविधानमा धेरै मौलिक हक अधिकार भएको कारणले गर्दाखेरि, धेरै स्वतन्त्रता पाएको कारणले गर्दाखेरि समाजमा अलिकति विकृति र विसङ्गति चाहिँ अलिकति बढेको हो कि जस्तो चाहिँ मलाई अहिले लाग्छ। राजनीतिक चेन्ज सँगसँगै एक किसिमको चाहिँ संविधान पनि चेन्ज गरेर सान्दर्भिक र एड्रेस गर्दै चाहिँ जानुपर्छ।
5: अर्जुन भण्डारी, हामी त किसानी हो, जागिरवाला होइन, अनि हामीलाई त केही छैन हजुर। उहाँहरूको विचार हो हजुर, हामीलाई त केही थाहा। उहाँहरूले राम्रो गरे राम्रो हुन्छ, नराम्रो गरे नराम्रो हुन्छ, यस्तै हो हजुर। के छ र एउटा ग्यास त यहाँ पाएको छैन।
6: म विक्रम गुरुङ। 72 सालको संविधानले नागरिकलाई सचेतन हुने, सशक्त हुने, आफैमा एवेरनेस हुने किसिमको कुराहरू, सुविधाहरू, धेरै कुराहरू चाहिँ नयाँपन आइसकेको छ, ठिकै छ।
5: मेरो सर्वश्रेष्ठ हो यही कुमण्डलो फरक त अलिकति देखिया छ, नदेखिया होइन, तर राम्रोसँग काम गरेर देखाएको भए पो काम देख्छ त। खालि आफ्नै भुँडी भरौँ, खालि आफ्नै भुँडी भरौँ, राम्रोसँग काम गरेर उ गर्नु पर्यो, त्यही हो सुझाव।
7: मेरो रिता निरौला। संविधानकै केही पुरै भएको छैन, महिलाकै कुरा हेर्छ ठिक हो नि, तर कहीँ पुरै भएको छैन केही। महिला हिंसा गर्नु हुँदैन, गलत काम धेरै भइरहेछ, सुरक्षित छैन छोरी चेलीहरू, त्यो भ्रष्टाचारी सजाय पाएकै छैन यिनीहरूले, कहिले पाउने हो, कहिले अन्त हुने हो? अनि महिला हिंसा द्वन्द बढिरहेछ, यसको कहिले निवारण, कहिले यो निवारण गर्न कानुन खै आउँछ आउँछ भन्नुहुन्छ, कहिले आउँछ कहिले?
8: राजदूत नियुक्तिमा राजनीतिक भागभण्डा र सिफारिसको परम्परा बदल्दै सरकारले गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकतामा राखेको छ। खुल्ला प्रतिस्पर्धाबाट आवेदन मागेर 13 देशका लागि राजदूत सिफारिस गर्दा अधिकांश उम्मेद्वार राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका छन्। मन्त्री परिषदको हिजोको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान लगायत 13 देशका लागि राजदूतको नाम सिफारिस गरेको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा राजदूत सिफारिस गरिएको भएको यो पहिलो पटक हो। राजदूत नियुक्तिमा राजनीतिक आबद्धता भन्दा योग्यता, अनुभव र विषयगत दक्षतालाई प्राथमिकता दिएको सरकारको दावी छ। मन्त्री परिषदको निर्णयसँगै लामो समयदेखि राजदूत विहीन रहेका विभिन्न नेपाली दूतावासमा नियुक्तिको बाटो खुलेको छ। बाँकी आठ देश अस्ट्रेलिया, रूस, कतार, बंगलादेश, बहराइन, म्यानमार, अस्ट्रिया र इजिप्टका लागि सरकारले असोज तेस्रो साता राजदूत सिफारिस गर्ने तयारी छ। राजदूत नियुक्तिमा गैर राजनीतिक क्षेत्रका विज्ञलाई प्राथमिकता शीर्षकको खबर नयाँ पत्रिकामा छ। यसैबीच नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हटेको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ। यसअघि राष्ट्र सेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए। हिजो बसेको मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता संचार मन्त्री सस्मित पोखरेलले बताउनुभयो। संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ। राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ।
2: काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सपना तपाईको
10: मैले ए दुई किन डोला हो गेबिट बाल्यो
11: मुंगुर बाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
10: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
12: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
13: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206
12: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
1: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौं असुरक्षित बसाइ सराई नगरौं सचेत बनौं मानव तस्करको जालबाट बचौं यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं जनहितका लागि आफन्त नेपाल
14: माडीवासीहरूका लागि खुसीको खबर
15: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
16: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
17: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
2: सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीयता सहितको संविधानका 11 वर्ष पूरा संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो 4400 आवेदकबाट 13 राजदूत सिफारिस बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिस गर्ने तयारी गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर पछिल्ला केही महिना यता निरन्तर उकालो लागेको बजार भाव मूल्य गएको साउनमा पनि बढेको छ। उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने बजार भाव गएको साउनमा 5.96% छ। गएको आर्थिक वर्षको साउनको तुलनामा यो 4.28% बिन्दुले बढी हो। साउन 2082 औसत बजार भाव 1.68% थियो। 2082 कार्तिक यता यस्तो बजार भाव निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैङ्कको प्रतिवेदनले देखाएको छ। गएको कार्तिकबाटै बढ्न लागेको बजार मूल्यलाई पश्चिम एसियाको द्वन्द त्यसबाट सिर्जित वस्तु तथा सेवाको आपूर्तिमा कमीसँगै नेपालमा आपूर्ति व्यवस्थापनमा असहज हुँदा मूल्य वृद्धिमा मूल्य वृद्धि भएको जानकारहरू बताउँछन्। यही बेला भारतमा पनि मूल्य बढ्न थालेकाले त्यसको असर पनि नेपालमा परेको उनीहरूको तर्क छ। साउन सम्मको मात्र यो तथ्याङ्क हो। भदौ 10 भोटेकोसी बाढीले जनधनको ठूलो क्षति गरेको छ भने सडक तथा पुलमा पनि क्षति पुगेकाले आपूर्ति व्यवस्थापनमा झनै समस्या सृजना भएको छ। यसको असर आउँदा दिनमा देखिने जानकारहरू बताउँछन्। सर्वसाधारणले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार भाव उपभोक्ता मूल्य वृद्धि दर गएको साउनमा 4.28% बढेको देखाएको हो। गएको साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% छ। अघिल्लो वर्षको त्यही महिनाको यस्तो मुद्रास्फीति 1.68% थियो। साउनमा मुद्रास्फीति बढेको छ भने रेमिट्यान्स भित्रिने क्रम समेत बढेको छ। चालु आर्थिक वर्षको साउनमा मात्रै 2,15,05,00,000,000 रुपियाँ रेमिट्यान्स भित्रिएको छ। गएको साउनको तुलनामा रेमिट्यान्स आप्रवाह 29.9% वृद्धि भएको छ। आर्थिक वर्ष 2083-84 पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति 21.8 वस्तु आयात र 18.8 वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने समेत राष्ट्र बैङ्कले जनाएको कान्तिपुरमा खबर छ।
2: जुम्लाको पातारासी लाम्री गाउँका हर्क बुढाको बेचैनीको राप हरेक दिन बढ्दो छ। 3 लामो समयदेखि छोराको खबर पर्खिरहेका उहाँ समय लम्बिँदै जाँदा झन्झन आत्तिँदै गर्नुभएको छ। छटपटली उहाँलाई न भोक छ न त निन्द्रा। रसुवा हाइड्रो पावर सुरुङमा मजदुरी गर्न पुगेका एक्ला छोरा ध्रुव गएको भदौ 10 भोटेकोसी बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। भोटेकोसी बाढीपछि लाम्री गाउँका 15 युवा बेपत्ता छन्। समग्र पातारासी गाउँपालिकाबाट भने 49 सम्पर्कविहीन छन्। पातारासीका यति धेरै युवा हराउँदा पनि खोजीका लागि स्थानीय सरकारले चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ। सम्पर्कविहीन युवाका परिवारजन भन्छन्, न सरकारको कोही मान्छे हाम्रो अवस्था बुझ्न गाउँ आइपुगेको छ, न सम्पर्कविहीन हाम्रा मान्छेको खोजीमा सरकार गम्भीर देखिएको छ। जुम्लाको एउटै पालिकाका 49 भोटेकोसी बाढीमा सम्पर्कविहीन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच माथिल्लो तिर्सुली 1 जलविद्युत आयोजनाको टनेलभित्र खोज तथा उद्धार कार्यकै क्रममा थप 7 शव भेटिएका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडिट 3 टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा यसअघि हिजो 6 शव फेला परेका थिए र त्यसपछि 7 शव फेला परेको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य निरन्तर रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ।
8: मनास्लो हिमाल क्षेत्रमा रहेका तालतलैयाको जोखिम अध्ययन गराउन दबाब दिने उद्देश्यले माथिल्लो गोर्खाको चुम्नुब्री गाउँपालिकाका युवा हिजोदेखि आमरण अनसन बसेका छन्। आमरण अनसन बसेका 11 ती युवाले मनास्लो क्षेत्रका हिमताल पोखरी हिमनदीको अध्ययन गरिदिनुपर्ने मुख्य माग अघि सारेका छन्। उनीहरूले मनास्लो आधार शिविरभन्दा माथि समुद्री सतहदेखि 4900 उचाइमा अनसन थालेका छन्। केही दिन अघि स्थानीय प्रशासन मनास्लो संरक्षण क्षेत्र आयोजना एमक्यापलाई जानकारी दिएका उनीहरूले विभिन्न 8 बुँदा अघि सारेका छन्। आमरण अनसनको नेतृत्व गरेका स्थानीय दावा नुर्बु लामाले सिरान क्षेत्रमा मनास्लो हिमाल रहेको र त्यहाँ 1 हाराहारीमा साना ठूला ताल रहेकाले ती तालबारे अध्ययन गरिदिनु पर्ने, तल्लो तटीय क्षेत्रका खोलामा पानीको बहाव बढ्दा सूचना प्रवाह गर्ने प्रणाली स्थापित गर्नुपर्ने लगायतका माग अघि सारेका नागरिकमा खबर छ।
2: काङ्ग्रेसको 15 महाधिवेशन सुरु भएको छ। काङ्ग्रेसले हिजो आजदेखि ओडा अधिवेशन गर्दैछ। आज र भोलि आइतबार देशभर ओडामा अधिवेशन गर्ने तालिका छ। ओडा अधिवेशनले ओडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट काङ्ग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाका ओडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या भने फरक रहेको छ। वडा अधिवेशनबाट निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिको संख्या भने पार्टीको क्रियाशील सदस्य संख्याको आधारमा फरक हुन्छ। एउटा वडाबाट 23-75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर 1 बाहेक अन्य ठाउँमा वडा अधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। बाढी प्रभावित क्षेत्रमा भने स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्ने उहाँले बताउनु भएको छ। 15 महाधिवेशनमा होमियो काङ्ग्रेस, आजबाट देशभर वडा अधिवेशन शीर्षकका खबर आजका पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: बाढी र डुबान
19: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
20: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
19: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
20: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
21: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 7061 र 98550 7053।
22: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
23: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
22: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
24: दुबईमा रोजगारीको सुवर्ण अवसर।
22: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
24: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
22: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायण।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न FM स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। पुतलीको गणना तथा विविधता र वासस्थान पहिचान गर्न सातै प्रदेशमा बिग बटरफ्लाई काउन्ट अभियान चलिरहेको छ। बटरफ्लाई वाचर्स नेपाल र ग्रीनालय नेपालको सहकार्यमा भदौ 16 सुरु भएको बृहत पुतली गणना अभियान असोज 14 रहनेछ। नेपालमा पाइने पुतलीका प्रजाति, संख्या र ठाउँ पहिचान गर्न तथा फोटो खिचेर अध्यावधि गर्ने उद्देश्यले गणना अभियान चलाइएको ग्रीनालय नेपालका संस्थापक सिद्धार्थ सापकोटाले बताउनुभयो। यो 4 गणना हो। ग्रीनालयका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, दोलखा, सुनसरी, धनुषा, कास्की, तनहुँ, रूपन्देही, सुर्खेत, कञ्चनपुर लगायतका 25 ठाउँमा पुतली गणना भइरहेको छ। अभियानमा 100 बढी गणक संलग्न छन्। नेपालमा 695 प्रजातिका पुतली पाइएको अभिलेख छ। यसअघिको तेस्रो गणनामा देशभर 129 भन्दा बढी प्रजातिका पुतली रेकर्ड गरिएको थियो। 5 दशकदेखि पुतलीबारे अध्ययन अनुसन्धान गरिरहेका महेन्द्र सिंह लिम्बू भने नेपालमा 700 प्रजातिको पुतली पाइने दावी गर्नुहुन्छ। नेपालमा सबैभन्दा बढी 392 भन्दा बढी प्रजातिका पुतली अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। त्यसपछि काठमाडौँ उपत्यकाको गोदावरीमा पाइन्छ। त्यहाँ 350 भन्दा बढी प्रजातिका पुतली अभिलेख गरिएको छ। विश्वकै दुर्लभ ग्रेक हकस्टिक सेलर र केसरी हिन्द पुतली नेपालको गोदावरीमा मात्र पाइन्छ। सातै प्रदेशमा पुतली गणना शीर्षकको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर. सन् 2026 को अमेरिकी मध्यावधि चुनावका लागि प्रत्यक्ष अग्रिम मतदान सुरु भएको छ. भर्जिनियामा हिजो अग्रिम मतदान सुरु भएको हो. इडाहो, मिनेसोटा र साउथ डकोटा सहित केही राज्यमा मतदाताले मतदान केन्द्रमा पुगेर अग्रिम मतदान गरेका छन्. आउँदो हप्तामा अन्य राज्यमा पनि अग्रिम मतदान सुरु हुनेछ. यो चुनावमा अधिकांश राज्यमा गभर्नर र राज्य विधायिकाका लागि समेत मतदान हुनेछ. आउँदो नोभेम्बर 3 हुने चुनावले अमेरिकी कंग्रेसको प्रतिनिधि सभा र सिनेटमा कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण गर्नेछ. राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानका केही विधिको आलोचना गर्दै चुनाव सञ्चालनमा परिवर्तन ल्याउने प्रयास गरिरहनु भएको छ. उहाँको प्रशासनले गैर नागरिक मतदाता पहिचान गर्न मतदाता विवरणमा पहुँच बढाउने प्रयास समेत गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्. यसैबीच मिनेसोटाका मुख्य निर्वाचन अधिकारी स्टब साइमनले चुनावी प्रक्रियाबारे भ्रम सिर्जना गर्ने अपुष्ट सूचना वा दावीबाट प्रभावित नहुन मतदाताहरूलाई आग्रह गर्नुभएको छ. उहाँले मतदाताले विगतका चुनावमा जस्तै मतदान गर्न पाउने बताउनु भएको छ.
8: अब खेल खबर. बंगलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण कर्णाली एक्सबाट खेल्ने भएका छन्. कर्णाली एक्सले हिजो सामाजिक सञ्जाल मार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो. 24 अली सन् 2020 बंगलादेशले पहिलो पटक जितेको आइसिसी 19 मुनिको विश्वकप विजेता टोलीका कप्तान हुन्. दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई 3 हराउँदै बंगलादेशले उपाधि जित्दा अकबरले अभिजित 43 रन बनाएका थिए. यो खेलमा अली प्लेयर अफ द म्याच समेत घोषित भएका थिए.
2: खेलकै अर्को खबरमा, आज 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह हुँदैछ. जापानको आइचिन आयोगामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मनमती विष्टले बोक्ने भएका छन्. राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आयुवा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता हुन्. यस्तै मनमती विष्ट 1900 एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्. यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन्. एसियाका झण्डै 17,000 भन्दा बढी खेलकर्मी यो महाकुम्भमा सहभागिता जनाउन अहिले जापानको नाइसी नायोगामा छन्. यो संख्या ओलम्पिकमा पनि भन्दा धेरै हो. इमाजिन वन एसियाको नारासहित 20 एसियाली खेलकुद एसियाड धुमधामका साथ आयोजना गर्न जापानको तेस्रो ठूलो सहर नायोगा तम तयार रहेको छ. उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, टेक बल, बास्केटबल, मोडर्न पेन्टथालन, महिला भलिबल, सफ्ट टेनिस लगायतका खेलहरू भने सुरु भइसकेका छन्. आजदेखि औपचारिक रूपमा सुरु हुने प्रतियोगिता यही असोज 18 गतिसम्म चल्नेछ. अब केही खबर संक्षेपमा. गैराती, मधेस प्रदेशको साथै गण्डकी, बागमती र कोशीमा हल्कादेखि मध्यम वर्षा भएको छ. पछिल्लो 12 सबैभन्दा धेरै वर्षा भने सङ्खुवा सभाको तासी गाउँ स्टेसनमा 88.2 मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. यस्तै धनुषाको कमला नदी पोर्ता स्टेसनमा पनि 40 वर्षा मापन भएको छ. अहिले कोशी, मधेस र गण्डकीका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ. आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ.
8: रसुवाको भोटेकोसी हिमबाडीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण 7 पठाउन सूचना गरिएको छ. यातायात व्यवस्था विभागले यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरेर विवरण माग गरेको हो. विभाग अन्तर्गतको क्षति मूल्याङ्कन समितिले क्षतिपूर्तिको तथा अन्य सम्बद्ध विषय समेतको आधार निर्धारण गरी राय सुझाव सहित को प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयलाई पेश गर्न विभागका निर्देशक केशव खतिवडाले बताउनु भएको छ.
2: संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपालले प्रतिनिधित्व जनाउने भएपछि विश्वभरका नेतृत्वको चासो उच्च रहेको छ. परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणप्रति विश्वस्तरीय चासो उच्च रहेको बताउनुभयो. खनालले महासभामा प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने विषयवस्तु बलियो हुनुपर्नेमा मन्त्रालयले ध्यान केन्द्रित गरिरहेको रहेको पनि बताउनु भएको खबर गोरखापत्र दैनिकमा छ।
8: बागमती प्रदेश सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयको दरबन्दी पुनरावलोकन गर्दै 144 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। यसैबीच भाषिक जातीय र सांस्कृतिक रूपमा नेपालको सबैभन्दा विविध प्रदेश मध्ये एक मानिने कोशीमा 13 स्थानीय भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
2: काया खैरनमा अब पालो उखानको
8: कानून न कायदा जी हजुरीमै फाइदा
2: उखान सँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
8: संघीयता सहितको संविधानका 11 वर्ष पूरा, संशोधनको बहस पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो,
2: 4,400 आवेदकबाट 13 राजदूत सिफारिस, बाँकी 8 देशमा पनि असोज तेस्रो हप्ता सिफारिस गर्ने तयारी, गैर राजनैतिक क्षेत्रका विज्ञलाई प्राथमिकता,
8: बजार भाव निरन्तर उकालो लाग्दै घिउ तेल र तरकारी सबैभन्दा महँगो, रेमिट्यान्स वितरण क्रम समेत बढ्यो,
2: अमेरिकामा मध्यावधि चुनावका लागि भर्जिनियाबाट अग्रिम मतदान सुरु, मतदानका केही विधिको आलोचना सहित परिवर्तन ल्याउने राष्ट्रपति ट्रम्पको प्रयास,
8: र बंगलादेशका क्रिकेटर अकबर अलीले कर्णाली एक्सबाट एनपीएल खेल्ने, 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
2: र अन्त्यमा आजको कार्टुन, सामाजिक सञ्जालमा भेटिएको पुरानो कार्टुन लिएका छौँ। संविधान दिवस सहित अनेक दिवस मनाउने गरिए पनि नागरिकमा भने त्यति साह्रो आशा र उत्साह छैन। कार्टुन यसै विषयसँग सम्बन्धित छ। यहाँ एउटा सरकारी कार्यालयमा संविधान दिवस, एकता दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस लगायत लेखिएको लामै सूची छ। एकजना नागरिक भने हात थाप्दै त्यहाँ पुगेका छन् अनि सरकारका प्रतिनिधि जस्ता देखिने मान्छेले भन्दैछन्,

0: कार्यान्वयन गर्ने असोज तीन गतिको आजको दिनलाई कसरी चाहिँ सम्झिने भन्ने विषय पनि आज महत्त्वपूर्ण विषय छ, किनभने संघीयताको जस लिन पनि होडबाजी छ, तर संघीयता कार्यान्वयन भयो कि भएन, संघीयता कार्यान्वयनको पक्ष चाहिँ कस्तो छ, बलियो पक्ष छ कि छैन भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौँ, किनभने संविधानले सबैलाई समेटेको छ, सबैका हकलाई चाहिँ समेटेको छ, तर आजको दिनलाई हामीले हेर्ने हो भने निकै ठुलो मेहनतपछि, निकै ठुलो परिश्रमपछि, निकै ठुलो सबैको सत प्रयासपछि चाहिँ संविधान जारी भएको छ। सङ्घीय गणतन्त्र नेपालको संविधान संविधान सभाबाट जारी भएको 11 वर्ष पुरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने अझै हुन सकिरहेको छैन। 72 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक सङ्कटमा पर्दै पनि आएको छ र संविधानले परिकल्पना गरेका धेरै संयन्त्रहरू अझै पनि अलपत्र र निष्क्रिय छन् तर कानुन बन्न सकेका छैनन्। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौँ। आदरणीय श्रोता, र यो संविधान दिवसलाई नजिकबाट हामीले निहाल्दाखेरि संविधानको विशेष गरी संविधानलाई कार्यान्वयन गर्न केही चुनौतीहरू छन्, केही जटिलताहरू त छन्, तर संविधान कार्यान्वयनका निम्ति चाहिँ सबैको सत्प्रयास हुनुपर्छ। नेपालमा लोकतन्त्र गणतन्त्र हुनुपर्दछ। आदरणीय श्रोता, नेपाली रेडियो नेटवर्कको यो दशकको यात्रालाई हामीले नजिकबाट निहाल्ने हो भने निकै ठुला उतार चढावहरू छन्। सँगै संविधान दिवसकै अवसर पारेर पनि यो रेडियोको स्थापना पनि भयो। हामीले हरेक मुद्दाहरूलाई, जनताका मुद्दाहरूलाई खबरदारी पनि गर्दै आएका छौँ। आजको नेपाली बहसमा यस विषयमा बहस गर्दैछौँ र नेपाली बहसमा छोटो विश्राम लिन्छौँ।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
1: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
2: यस माडी नगरपालिका पशुपंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
1: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509984 र भ्याक्सिनेटर युवराज अधिकारी, पशु स्वास्थ्य प्राविधिक 98458191।

0: 2284।
1: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
0: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
0: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
0: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7338, मोबाइल 98550-88002।
3: पत्रकार ऋषि धमला हामीसँग जोडिनु भएको छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: थ्याङ्क यू सो मच खेम बमजी।
3: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष पुरा भएर 11 वर्षमा प्रवेश गरेको छ। नेपाली बस पनि निरन्तर रूपमा, अनवरत रूपमा अगाडि बढिरहेको छ। यहाँले पनि नेपाली बस सञ्चालन गर्नुभयो। आज रेडियोको वार्षिक उत्सवको अवसरमा चाहिँ के शुभकामना दिन चाहनुहुन्छ दर्शक श्रोतालाई?
4: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष र नेपालमा संविधान जारी भएको 12 वर्षको म कुरा गर्न चाहन्छु। हामीले हाम्रो देशको लोकतन्त्र, विधिको शासन, कानुन राज्यको पक्षमा, अभिव्यक्ति स्वतन्त्रको पक्षमा चाहिँ व्यापक रूपमा उत्थान गरेका मुद्दाहरू र देशको राजनीति, आर्थिक, सामाजिक, कुटनीतिक क्षेत्रमा हामीले उठान गरेका मुद्दाहरू र भूमि मान्छेहरूको एजेन्डालाई हामीले कसरी चाहिँ अगाडि बढायौँ र पीडितहरूलाई हामीले कसरी न्यायको लागि हामीले पहल गऱ्यौँ भन्ने बारेमा केही कुराहरू म भन्न चाहन्छु। खेमजी, नेपाली रेडियो नेटवर्क स्थापनाको कुरा गर्ने हो भने आजभन्दा 10 वर्ष अगाडि म हाम्रो जीवन भण्डारी, अमृत अधिकारी र दुर्गाजी हामी मिलेर एउटा सहमतिका साथ अब जानुपर्छ, नेपालमा रेडियोको भविष्य छ, रेडियो चाहिँ अगाडि बढाउनु पर्छ भनेर दुर्गा रायमाझी लगायत हामी सबै साथीहरू बसेर लामो छलफल गरेर नेपाली रेडियो नेटवर्कको स्थापना भएको हो। नेपाली रेडियो नेटवर्कको स्थापना हुँदाखेरि हाम्रो एउटा सङ्कल्प थियो कि नेपालमा रेडियोको प्रभावकारिता छ, रेडियोलाई व्यावसायिकतामा लानुपर्छ, रेडियोलाई चाहिँ आवाजविनहरूको आवाज बनाएर लिएर जानुपर्छ र नेपालमा रेडियो चाहिँ एउटा सशक्त सञ्चारको माध्यम हो र अझै पनि रेडियोको जनतामा पहुँच छ, प्रभाव छ र रेडियो सुन्ने मान्छेहरूले देशको हरेक घटनाक्रमलाई राम्रोसँग उनीहरूले निहाल्न पनि सक्छन् र उनीहरू बिहान ताजा सूचना चाहन्छन् र ताजा राजनीतिक घटनाक्रम पनि उनीहरू रेडियोमा मार्फत उनीहरूले जसरी सूचना लिइराखेका छन् त्यसलाई अगाडि बढाउनु पर्छ भनेर हामीले अभियान सुरु गऱ्यौँ। श्रीमनजी, म अमृतजी, हामी सबै मिलेर, दुर्गा राय मान्छे सबै मिलेर जसरी रेडियो स्थापना भयो नेपाली रेडियो नेटवर्क, त्यतिखेर मलाई याद छ तत्कालीन प्रधानमन्त्रीले एकपटक भन्नुभएको थियो हाम्रो रेडियोको बारेमा। सुशील कोइरालाले पनि भन्नुभएको थियो, उहाँ त शोकारण भइसक्नु भएको छ। उहाँको भनाइ के थियो भन्दाखेरि नेपालमा रेडियोको महत्त्व छ, तपाईँले रेडियो चाहिँ जसरी सुचारू गर्नुभएको छ, अगाडि बढाउनु भएको छ, सञ्चालन गर्नुभएको छ, यो एकदम राम्रो कुरा हो भनेर सुशील कोइरालाले भन्नुभएको कुरा अहिले पनि म बिर्सन्छु र उहाँले मलाई एकदम त्यो याद गराउनु भएको थियो। सुशील कोइरालाले के भन्नुभएको थियो भन्दाखेरि तपाईँहरूले अगाडि बढ्दाखेरि एकदम व्यापक रूपमा ध्यान दिनुहोस्, रेडियोलाई व्यावसायिकता नै गर्नुहोस्, उहाँ रेडियो सुन्ने मान्छे, प्रत्येक दिन हाम्रो नेपाली बस नेपाली रेडियो सुन्ने मान्छे सुशील कोइराला। र त्यतिखेर हामीले रेडियो ल्याइसकेपछि धेरै पूर्व प्रधानमन्त्रीहरू, झलनाथ खनाल, केपी शर्मा ओली, माधव कुमार नेपाल, प्रचण्ड, सबैले भन्नुभयो हामीलाई के भन्नुभयो भने नेपालमा रेडियोको प्रभावकारिता छ, तपाईँले रेडियोहरू चाहिँ जसरी अगाडि बढाउनु भएको छ, देशभरिको रेडियो सञ्जाल हो नि त नेपाली रेडियो नेटवर्क भनेर, त आज तपाईँलाई थाहा छ 300 भन्दा बढी रेडियो हामीसँग जोडिएको छ देशभरि, होइन? अब म तपाईँलाई कतातिर लिएर जान चाहन्छु भन्दाखेरि खेमजी,
3: रेडियोको सजिलो छ नि त, होइन,
4: भूमिका नेपाली रेडियो नेटवर्कको उपयोगिता र यसले लिन खोजेको सन्देश, आज किन हामी एकदम सशक्त भयौँ त सञ्चार माध्यममा, नेपाली रेडियो नेटवर्क आज किन उत्कृष्ट भयो त, किन व्यावसायिकता यसले चाहिँ अङ्गीकार गरे त, अथवा नेपालको रेडियोको इतिहासमा नेपाली रेडियो नेटवर्क, नेपाली बस अथवा 5:30 बजेदेखि बेलुका 8:30 बजेसम्म यसले अगाडि बढाएका, यसले उठान गरेका मुद्दाहरू, पस्केका समाचारहरूको कुरा गर्न चाहन्छु खेमजीमा।
3: अब नेपाली रेडियो नेटवर्कले जसरी चाहिँ आफ्नो गतिलाई अनवरत रूपमा अगाडि बढाइरहेको छ, आजको दिनमा रेडियोको प्रभावकारिताको विषय, रेडियोको उपादेयताको विषय, आम जनमानसमा चाहिँ रेडियो प्रतिको विश्वासको विषय, अझ भन्दा नेपाली रेडियो नेटवर्कको विश्वासको विषय, किनभने तपाईँले लामो सहयात्रा गर्नुभएको छ नेपाली रेडियो नेटवर्कसम्म सँग, अहिले पनि सँगै हुनुहुन्छ, यसको जनताले चाहिँ कतिको विश्वास गरेका छन् यो रेडियो प्रति, अहिलेको यो हाम्रो नेपाली बहस प्रति दर्शकहरूले श्रोताहरूले चाहिँ कसरी हेरिरहेका छन्?
4: अब मैले पाएको सूचना र तथ्याङ्क आधारमा भन्न चाहन्छु, म जुन किसिमको सूचनाहरू छ तथ्याङ्कको कुरा गर्ने हो भने, अहिलेसम्म नेपालको इतिहासमै सबभन्दा बढी सुन्ने कार्यक्रम नेपाली बहस छ, मैले सर्वे गरेको छु, म गाउँ गाउँमा पुग्छु होइन, पछिल्लो समय पनि म करिब करिब 45 जिल्ला मैले घुमेको छु, यो निर्वाचनपछि 305 स्थानीय तहमा पुगेको छु, त्यहाँ पुग्दाखेरि पनि रेडियोको प्रभावकारिता, नेपाली बस नेपाली रेडियो नेटवर्कै म कुरा गर्न चाहन्छु, एउटा बुढी मान्छेदेखि किसानदेखि गरिब निम्नका मजदुरदेखि होइन सम्पन्न वर्ग, जो आर्थिक रूपमा सम्पन्न वर्ग हुने खाने वर्गदेखि एउटा जनता क्या किसानले ले पनि नेपाली रेडियो र नेपाली बहस सुनेको म देख्छु, जहाँ पुग्छु उनीहरूले के भन्छन् भन्दाखेरि नेपाली बहस र नेपाली रेडियो नेटवर्कको चाहिँ अहिले जनताको मात्रै एजेन्डा उखान गरेको छ, सही सूचना दिएको छ, जस्तो अब शुभ समाचार भनेर हामी बिहान दिन्छौँ, पहिलो समाचार बिहान 5:30 त्यो समाचार सबै सुनेको हुन्छ, किनभने राम्रो कुरा पनि हामीले देखेका छौँ, र हामीले चाहिँ अब देश बनाउनु पर्छ, देशमा विकास हुनुपर्छ, देशमा सम्पन्नता हुनुपर्छ, जनता खुसी हुनुपर्छ, जनताका समस्याहरू उठान गर्नुपर्छ, हामी कहिले पनि छ नि पूर्वाजी भाइ, हाम्रो रेडियोको एउटा मूल मर्म र भावना भनेको तटस्थता, निष्पक्षता, व्यावसायिकतामा हामी विशेष रूपमा अगाडि बढ्यौँ, र हामीले सबै रेडियोहरूसँग सहकार्य गऱ्यौँ, देशभरिको रेडियोसँग हाम्रो जुन सहकार्य छ, मित्रवत जुन एउटा सम्बन्ध छ, देशभरिका रेडियोहरूले नेपाली रेडियो नेटवर्कलाई जसरी आत्मसात गरेर सक्ने गरेर स्वीकारेर नेपाली रेडियो नेटवर्कले चाहिँ पस्केका विषयवस्तुहरूलाई उहाँले जसरी आफ्नो रेडियोमा बजाउनुहुन्छ, त्यो सबभन्दा ठुलो कुरा हो, किन भन्दाखेरि नेपाली बहस त अधिकांश देशभरिकै रेडियोले प्रसारण गरेको हुन्छ खिमजी। मैले के भन्न खोजेको छु भन्दाखेरि, रेडियोको इतिहास हामीले कुट्याउने हो भने तारायण प्रसाद कोइरालाले जसरी रेडियो नेपालको स्थापना गर्नुभयो र रेडियो नेपालको स्थापना भइसकेपछि अहिलेसम्म नेपालमा चाहिँ अब रेडियोको ठुलो भूमिका चाहिँ जनताले पनि देखेका छन् र जनताले पनि रेडियो नै बढी सुन्छन्, कुना काप्चामा गाउँ घरमा म कर्णालीमा जाँदाखेरि नै किन नहोस् र विभिन्न ठाउँमा जाँदाखेरि अथवा संचारको माध्यमको पहुँच नपुग्ने ठाउँमा रेडियो पुगेको हुन्छ, जहाँ आजको दिनमा किन सजिलो छ रेडियो, किनभने रेडियो सुन्नको लागि सजिलो छ, रेडियो अब तपाईँलाई थाहा छ मोबाइलमै अहिले सुन्न सकिन्छ, अब तपाईँले अहिले बोलिरहँदाखेरि देशभरिका अधिकांश जनताले रेडियो सुनिरहँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि, नेपाली रेडियो नेटवर्कलाई हामीले अब अगाडि बढाउनको लागि जुन किसिमबाट सङ्कल्प राखेका छौँ, यो व्यावसायिक रेडियो नै हो है, स्पष्ट रूपमा हुनुहोस् यो आवाजविहीनहरूको आवाजलाई नै हामीले आत्मसात गरेर हामी एउटा सशक्त संचारको माध्यम हो भन्ने कुरा हामीले जस्टिफाई गरेका छौँ, सबै रेडियोका सञ्चालकहरू र त्यहाँ काम गर्ने मित्रहरूलाई पनि भन्न चाहन्छु, नेपाली रेडियो नेटवर्क र रेडियोको बिचको एउटा सहकार्यले आज देशमा हाम्रो प्रभाव पनि बढेको छ,
3: होइन तपाईँ त संस्थापक अध्यक्ष पनि हो नि त, होइन नेपाली रेडियो नेटवर्क, नेपाली रेडियो नेटवर्कको यहाँ संस्थापक अध्यक्ष पनि हो, तर आजको स्थितिमा आइरहँदाखेरि चाहिँ अहिलेको अवस्थामा आइरहँदाखेरि चाहिँ अब संविधान जारी पनि भएको दिन अब को उपलक्ष्यमा चाहिँ यहाँले रेडियो जसरी स्थापना गर्नुभयो, आज संविधानको गति, संविधानको कार्यान्वयनको पक्ष, संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ कसरी लिनुभएको छ?
4: अब संविधानको कार्यान्वयनमा रेडियोको भूमिका छ है, फेरि हामीले संविधान जारी भएकै दिन किन नेपाली रेडियो नेटवर्क ल्यायौँ त भन्दाखेरि, नेपालमा संविधान सभाबाट जारी भएको संविधान, यो संविधान भनेको उत्कृष्ट संविधान हो, यो संविधान भनेको जनताको संविधान हो, जनताले बनाएको संविधान हो, त्यसैले गर्दाखेरि यो संविधानमा भएका कमी कमजोरीलाई हटाएर संविधान संशोधन गरेर यो संविधान सबैको लागि सर्वस्वीकार्य बनाउनु पर्छ भन्ने हाम्रो एउटा एजेन्डा हो नेपाली रेडियो नेटवर्कको, किन भन्दाखेरि संविधान भनेको पुराण होइन, वेद होइन, यसलाई संविधान समय अनुकूल बनाउँदै लिएर जानुपर्छ र संविधान संशोधन पनि गर्नुपर्छ, तर आजको दिनमा यो संविधान बचाउनको लागि मैले जेएनयू आन्दोलनमा खेलेको भूमिका आज तपाईँलाई म स्मरण गराउन चाहन्छु, भनौँ 25 रिपोर्टर्स क्लबमा आजको अहिलेको गृहमन्त्री सुजन गुरुङ र जेएनयू अगुवाहरू सबै आउनु भएको थियो, र यो संविधान फाल्ने कि यो संविधान राख्ने भन्ने बहस सुरु भयो हुन्छ है. मैले प्रष्ट रूपमा आज लाखौँ जनतालाई भन्न चाहन्छु, यो नयाँ कुरामा भन्न गइरहेको छु. र मैले सुतन्त्रजीलाई के भने उहाँले मलाई बोलाउनु भयो, के गर्ने लो यो संविधान फाल्ने कि राख्ने. मैले पनि संविधान राख्नुपर्छ, यो संविधान आज यो देशको जनताको संविधान हो. यो संविधान फाल्यो भने देशमा सङ्कट आउँछ, त्यसरी यो संविधानलाई बरु संविधान संशोधनको प्रक्रियामा लिएर जानुपर्छ. त्यसैले यो संविधान राखेर जाँदाखेरि देशले निकास पाउँछ, राजनीतिक सङ्कट संविधान हुन्छ भनेर मैले उहाँलाई भने. अनि उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको त्यतिखेर उहाँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो, उहाँलाई उहाँले र भन्नुभयो के गर्ने यो संविधानभित्रैबाट हामीले समस्याको संविधान खोज्ने कि संविधान फाल्ने. अनि प्रधानमन्त्रीले पनि भन्नुभयो संविधान अहिले नफालौँ, संविधानभित्रैबाट समस्याको संविधान खोजौँ भन्नुभयो. त्यसपछि मलाई याद छ गृहमन्त्री सबै कुरो सैनिक मुख्यालयको प्रधान सेनापतिलाई पनि कुरा गरेको मलाई थाहा छ है. त्यतिखेर अशोकराज सिग्देललाई पनि उहाँले फोन गरेको मलाई थाहा छ. त्यतिखेर यो संविधानको बारेमा मैले भनिराखेको छु कि यो संविधान राख्ने कि नराख्ने भन्ने जेएनजीहरूको चाहना के थियो भने अब भित्रो नै भइसकेपछि संविधान पनि फाल्नुपर्छ. कतिपयको भनाइ थियो यो संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ र नयाँ संविधान बनाएर जानुपर्छ भन्ने व्यापक रूपमा त्यहाँ जेएनजीहरूको बिचमै मतहरू आइराख्दाखेरि गृहमन्त्री सुदन गुरुङले भन्नुभयो अब संविधान राख्नुपर्छ, यही संविधानबाट समस्याको संविधान खोज्नुपर्छ भनेर रिपोर्टर्सहरूमा बोल्नुभयो. मैले उहाँलाई पुस्तकमा भने संविधानबाट मात्रै समस्याको संविधान खोज्नुपर्छ है, यो संविधान फाल्यो भने देशमा ठुलो सङ्कट आउँछ, दुर्घटनातिर जान चाहन्छ जान्छ मुलुक भनेर मैले पुस्तकमा भनेको थिएँ. र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यो कुरा थाहा छ, र त्यतिखेरको राष्ट्रपतिको राजनीति सल्लाहकार सुनिल थापालाई पनि त्यो कुरा थाहा छ. सुनिल थापाले त मलाई पश्चिममा भन्नु पनि भएको छ, किन भन्दाखेरि जब वार्ता सुरु भयो राष्ट्रपति कहाँ सुदन गुरुङ जानुभएको थियो, सुदन गुरुङले पश्चिममा त्यहाँ भन्नुभयो यो संविधान भित्रैबाट समस्या संविधान खोज्नुपर्छ भन्ने ऋषि धमलाको पनि भनाइ आएको छ भनेर उहाँले भन्नुभएको थियो मिटिङमा. सुन्नुहोस् मैले पश्चिममा त आज त मलाई यो संविधान दिवसको दिन यो संविधान जनताले ल्याएको संविधान ठुलो वैधानिकबाट प्राप्त संविधान हो यो हाम्रो देशमा, किन भन्दाखेरि 62-63 सालको जनआन्दोलनपछि हाम्रो देशमा अन्तरिम संविधान बन्यो र अन्तरिम संविधानपछि संविधान सभाको निर्वाचन भयो. दुई पटक नेपालमा संविधान सभाको निर्वाचन भइसकेपछि 2072 असोज 3 गते यो जारी भएको संविधान हो, यो संविधानको 12 वर्ष. अब संविधान संशोधन आजको आवश्यकता हो, किन भन्दाखेरि यो संविधान सबै पक्षको हुनुपर्छ, सबै वर्गको हुनुपर्छ, यो संविधान सबै जात जातिको हुनुपर्छ, सबै लिङ्गहरूको हुनुपर्छ. किन भन्दाखेरि यो संविधानलाई हामीले सर्वस्वीकार्य बनाउनै पर्छ. फेरि यो संविधान संविधानको मूल मर्म र भावना चाहिँ हामीले संशोधन गर्न सक्दैनौँ.
3: अहिलेको सत्ता अहिलेको सरकारले चाहिँ सहमति जुटाएर
4: राष्ट्रको बारेमा सार्वभौमताको बारेमा व्यवस्थाको बारेमा जस्तो लोकतन्त्रको बारेमा लोकतन्त्र भनेको सर्वस्वीकार्य भयो नि त
3: होइन. अहिलेको अवस्थामा अहिलेको सरकारले सबैलाई मिलाएर चाहिँ राष्ट्रिय एकता गरेर संविधान संशोधन गर्न सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ जाँदाजाँदै?
4: होइन अब यो सरकारले सबैलाई मिलाएर यो सबभन्दा चाहिँ शक्तिशाली सरकार हो, दुईटै मतको सरकार हो, यो सरकारले सबै पक्षलाई मिलाएर लिएर जानुपर्छ. सरकार भनेको देशको जनताको अभिभावक हो, त्यसैले जनताको जनचाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ. यो सरकारले राष्ट्रिय सहमति जुटाउनुपर्छ, कुनै पनि शक्तिलाई निषेध गरेर यो सरकार अगाडि बढ्न सक्दैन. यो संविधानलाई यो सरकारले मानिसकेको छ, यो संविधानलाई मानेर यो सरकार गइसकेको छ. यो संविधानको विकल्प छैन भनेर राष्ट्रिय सङ्घ पार्टीको नेताहरूले सभापति रविजीले प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ स्पष्ट रूपमा, र संहिता पनि उहाँले चाहिन्छ भनेर भनिसक्नु भएको छ. मधेस अलि दलका नेताहरूलाई भेट्दाखेरि संहिताको विकल्प हामीले खोजेका छैनौँ भनेर स्वयं प्रधानमन्त्रीले बताइसक्नु भएको छ. तर अब संहिताको बारेमा भटक्नु बहस सुरु भएको छ. संहिता त राख्ने त अधिकार विहीन संहिता राखेर के गर्ने? अहिले कुनै पनि प्रदेशले अधिकार पाएको छैन, एउटा ऐन कानुन उनीहरूले बनाउन सक्दैनन्, ऐन कानुन केन्द्रले अथवा सङ्घीय सरकारले बनाएर दिएको छैन. संविधान संशोधन गरेर प्रदेशलाई प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ, त्यतिर अहिलेको सरकारको ध्यान गएको छैन. र प्रदेश सरकारले एउटा प्रहरी सभा गर्न सक्दैन, एउटा कर्मचारी राख्न सक्दैन. त्यस्तो अवस्थामा प्रदेश सरकारलाई अथवा भन्ने हो भने संहितालाई समय अनुकूल बनाउनुपर्छ. संहिताको बारेमा व्यापक बहस भएको छ खेमजी, यहाँ संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छु. र आज संविधान दिवसको अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिएँ. म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्क मार्फत अहिलेको अवस्थामा यो सरकारले दलसँग अथवा भन्ने हो भने संसदमा भएका दल र संसद बाहिर भएका दलहरू सबैसँग छलफल गरेर सहकार्य गरेर राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ. त्यसमा हरेक संविधानका छ नि तपाईँलाई थाहा छ धाराहरू राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेर कुन चाहिँ धारा संशोधन गर्दा ठिक हुन्छ, जनताको चाहना हुन्छ, किनभने आज हामीले कानुनविदहरूसँग पनि व्यापक रूपमा छलफल गर्नुपर्छ, संविधानविदहरूसँग पनि छलफल गर्नुपर्छ, समाजका हरेक तर तबकासँग चाहिँ छलफल गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। संविधान संशोधन भनेको एउटा पार्टीले बहुमतले दुईटै मात्रै चाहेर हुँदैन, यो राष्ट्रिय सहमतिकै साथ अगाडि बढ्नुपर्छ र सर्वस्वीकार्य र संविधान हामीले आजको दिनमा यही संविधानलाई बनाउन सक्छौँ। अर्को संविधान अब हाम्रो देशमा ल्याएर बनाएर समस्याको समाधान हुँदैन, त्यसैले गर्दा यही संविधानलाई संविधानको बनाउने, यही संविधानलाई संशोधन गर्ने, यही संविधानलाई सर्वस्वीकार्य बनाउने, यही संविधानमा देखेका साथी समस्याहरू छ भने त्यसलाई अब संविधानको लागि चाहिँ संविधान संशोधनमा चाहिँ राष्ट्रिय सहमति जुटाएर सबै शक्ति एक ठाउँमा उभिएर लोकतन्त्र विधिको शासन र कानुन राज्य अभिवृद्धि स्वतन्त्र चाहने शक्तिहरू एक ठाउँमा उभिएर हाम्रो देशको अहिले राष्ट्र सङ्कटमा परेको बेलामा राष्ट्रिय सहमति अनिवार्य आवश्यकता छ। तपाईँले हेर्नु भएको छ नेपाल आज ठुलो चाहिँ विपदमा परेको छ, यो राष्ट्रिय विपत्ति हो। अब यसको संविधानको लागि पनि हामीले विदेशीहरूसँग सहयोग लिनुपर्छ, नेपाललाई आज हामीले बचाउनु छ, नेपाललाई सङ्कट परेको छ भनेर धेरैले भनेको छ, राजनीतिक रूपमा पनि आर्थिक रूपमा पनि सामाजिक रूपमा पनि हामी जुन धरातलमा छौँ, हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छैन, खेमजी अर्थतन्त्रमा समस्या छ, आज मान्छेले रोजगारी पाएका छैन, रोजगारीमा समस्या छ, यो संविधानले त के भनेको छ भने एउटा परिकल्पना यो संविधान बनाउँदाखेरि म आजको दिन छ नि चाहिँ यो संविधान निर्माण प्रक्रियामा सहभागी व्यक्तिहरूलाई सम्झान चाहन्छु, जस्तो सुशील कोइराला, सुभाष चन्द्र नेवान जो हाम्रो बिचमा हुनुहुन्न, उहाँले ठुलो भूमिका निर्वाह गरेको यो संविधान सभाबाट संविधान ल्याउनको लागि। सुन्नुहोस् है, त्यसपछि अब पुराना दलका नेताहरूको पनि भूमिका थियो त्यतिखेर, उहाँले प्रचण्ड केपी शर्मा ओली शेरबहादुर देउवा अथवा काङ्ग्रेसका अहिलेका सभापति धरण थापा सबैको भूमिका छ है, संविधान सभाबाट नयाँ संविधान ल्याउनको लागि सबको भूमिका छ, महत्त्वपूर्ण भूमिका छ। त्यसैले गर्दा यो संविधानलाई आज सबैले मानेको छ, यो संविधान नमान्ने व्यक्ति छैन, तपाईँलाई थाहा छ, तर असहमति धेरैको छ यो संविधानप्रति। त्यसमा चाहिँ अब राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गरेर जानुपर्छ, त्यसले नै निकाह दिन्छ र राजावादीहरूको पनि भनाइ छ, यही संविधानबाट नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ संविधान संशोधन गरेर। सुन्नुहोस् है, सबै पक्ष मिल्यो भने त यो संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ भने राजावादीहरूको पनि भनाइ छ। सुन्नुहोस् है, काङ्ग्रेसकै केही नेताहरूको पनि भनाइ छ। त्यसैले यो संविधान संशोधन गरेर देशलाई निकास दिने हो, देशमा विकास गर्ने हो, देशमा छ नि आर्थिक सम्पन्नता र अब एकदम नेपाली नागरिक खुसी हुने हामीले अवस्था सिर्जना गर्ने हो। खेमजी
3: हस् तपाईँलाई यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेपाली रेडियो नेटवर्कका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछ।
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
8: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
8: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा।
3: आज वार्षिक उत्सवको अवसरमा चाहिँ धेरै श्रोता दर्शक विज्ञापनदाताहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौँ। यसै उपलक्ष्यमा शुभकामनाका लागि हामीसँग नेपाली कङ्ग्रेसका नेता डाक्टर चन्द्र भण्डारी जोडिनु भएको छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद
3: डाक्टर साहब। आज नेपाली रेडियो नेटवर्कसँग तपाईँ परिचित हुनुहुन्छ, नजिकबाट हेर्नु पनि भएको छ, हामी सँगसँगै धेरै पटक यहाँसँग मैले संवाद पनि गरेको छु। नेपाली रेडियो नेटवर्कको आज स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ?
10: मलाई आज धेरै खुसी लागेको छ, रेडियो नेपाल रेडियो
3: नेपाली रेडियो नेटवर्क
10: हजुर नेपाली रेडियो नेटवर्क स्थापनाका निम्ति सबैभन्दा पहिले जीवन र हाम्रो
3: अमृत अधिकारी अमृत अधिकारी जीवन भण्डारी संस्थापक अध्यक्ष ऋषि धमला त्यसै गरी हाम्रो दुर्गा राय माझी
10: उहाँ दुईजना र दुर्गाजी मसित आइसकेपछि एउटा रेडियो हामीहरूलाई सचेत गराउनलाई जानकारी दिनलाई सूचित गराउनलाई नेपाली समाजलाई भनेर हामीले सुरुवात गरेका हौँ र यसमा धेरै साथीहरूलाई मैले फोन गरेर हामीले यो सहयोग गरेको र यसमा धेरैको योगदान छ। त्यसपछि यसले यति राम्रो काम गर्यो ऋषि धमलाजीले यसलाई सुरु गर्नुभयो बिहानदेखि साँझसम्म उहाँले धेरै ठुलो मिहिनेत गरेर पछि मात्रै उहाँ टेलिभिजनमा जानुभएको मिहिनेत गरेर यसले नेपाली जनतालाई सुचोटित गर्यो र नेपालका धेरै व्यक्तिहरूले यसलाई सुन्नुभयो बिहानमा त्यति बेला रेडियोहरू एफएमहरू कम थिए यसैलाई सुनेर धारणाहरू बनाउनु हो। त्यस कारणले अहिले नेपाली समाजलाई रूपान्तरण गर्न सुचोचित गर्नका निम्ति यसको धेरै ठुलो योगदान छ।
3: तर अहिले अब आज संविधान दिवस पनि संविधान दिवसकै अवसर पारेर चाहिँ नेपाली रेडियोको स्थापना हुँदै गर्दाखेरि आजको संविधानको स्थिति संविधानको कार्यान्वयनता यसका जटिलता र अहिले संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ डाक्टर साहबले कसरी हेर्नु भएको छ?
10: हामीले नेपालको संविधान बनाउँदा त्यस बेलाको परिस्थिति हामीले सशस्त्र द्वन्द्वबाट हामीले नेपाललाई समाधान गर्नुपर्ने स्थिति थियो। त्यस समयमा माओवादीहरूको हाई साउन्डिङ थियो त्यसमा कुराहरूलाई हामीले राख्न पर्थ्यो किनभने त्यति बेला यति धेरै मानिसहरू मारिएका थिए विस्थापित भएका थिए जोसुकै मारिए पनि जसको रहत भए पनि नेपालीको रहत भएको थियो। त्यो अवस्थाबाट हामीले नेपालमा रहत रोक्नका निम्ति मान्छे मारिदिने मर्ने कार्यलाई रोक्नका निम्ति हामीले संविधान निर्माण गरेका थियौँ र त्यो संविधान निर्माण गर्ने बेलामा दुई तिनवटा कुरा चुनौती थिए। एउटा आन्तरिक चुनौती थियो, दोस्रो चाहिँ नि बाहेक चुनौती थियो। ती दुइटैलाई पनि हामी म्यानेज गऱ्यौँ तर संविधान बनाउँदाखेरि विभिन्न वर्ग समुदाय जात सबैको अधिकारको प्रति संरक्षण गरेको छ। तर यसमा कस्तो छ भन्नुहुन्छ भने त्यति बेला बेला हामीले आर्थिक रूपले यसलाई थाम्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हामीले नजरअन्दाज गर्दाखेरि व्यवहार यसले बढाइदिएको छ। जसको कुरा हामी कहाँ कमजोरी भयो भने यो दुईचोटिभन्दा प्रधानमन्त्री नहुने व्यवस्था गरिदिएको भए एउटै व्यक्तिहरूका सिन्डिकेट हुने थिएन र मानिसमा असन्तुष्टि हुने थिएन र यसरी मान्छेले परिवर्तन भइरहन्छ अर्को आउँछ भन्दा आशा जगाउन सक्छु। त्यही नै र हामीले संविधान निर्माणमा कमजोरी गरेका छौँ। होइन भने अहिलेको 21औं शताब्दीमा 21,922,000 भोटले ल्याउनेले जित्ने 21,900 हार्ने गर्दाखेरि हारेको प्रतिनिधित्व हुन सकेन, जितको मात्रै प्रतिनिधित्व भएको जुन सिस्टम थियो त्यसलाई चाहिँ नि धेरै मत ल्याउनेहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको अत्यन्त साइन्टिफिक हो यो। तर अहिले मानिसहरूका धर्मका कुरा कुरा राजतन्त्रका कुराहरू धेरै कुरा उठिरहेका छन् तर पनि केही कमी कमजोरीहरू हाम्रा संविधानमा थिए जुन लेख्नै हुन्नथ्यो कुनै कुनै प्रभावित होला किनभने नेपाल एउटा यस्तो देश रहेछ कि मेजर तहमा बसेका व्यक्तिहरू कता कता ठुला वृक्षका साना फल जस्तो लाग्छ मलाई आफूले हेर्दाखेरि। त्यसमा शब्दमा कुनै कुरा मिस्टेक भएको छ होइन भने यसले अब यसलाई सानो बनाउने यसलाई कसरी राम्रा व्यक्तिहरू छनौट भएर आउन सक्छन् भन्ने त्यसलाई निर्वाचन प्रणालीमा फेरि हामीले बसेर छलफल गऱ्यौँ। यसो हावा तरिकाले होइन कि यदि गम्भीर लङ टर्म असल गर्ने भने यसलाई हामीले अहिले गराउन सक्छौँ। मैले सदनमा पनि भनेको छु कि अहिले चाहिँ चाहे विकासको संरचनामा होस् चाहे संस्कृतिमा होस् चाहे तपाईँलाई संविधानमा होस् रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा पनि मैले सदनमा उठाएको थिएँ। हाम्रो त त्यस बेला कसैले मतलब गरेनन् तर एक महिनापछि इन्डियाको पार्लियामेन्टमा मोदीजीले यही शब्द उठाउनु रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा उठाउनु तर त्यति बेलाको लिडरसिपले सुनेन। त्यति बेलाको लिडरसिपले संविधान बनाएको थियो आफूमा परिपक्व थियो उसले रियलाइज गरेन। अहिलेको लिडरसिपले चाहिँ संविधान बदल्न पर्छ भनेर भन्छ तर संविधान बदल्दाखेरि आउने चुनौती उसलाई थाहा छैन त्यसैले यो हामी अहिले अप्ठ्यारोमा छौँ।
3: र र जाँदा जाँदै डाक्टर साहब, अब यसको कार्यान्वयनको जटिलता कस्तो छ? अहिले सरकारले कार्यान्वयन गर्ने राष्ट्रिय एकता र सहमति गर्न सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ?
10: एउटा कुरा के छ भने, एक थरी पुरानो लिडरहरू अहिले पनि यो सरकारलाई सहयोग गर्ने तयार छ। उनीहरूको अभिव्यक्ति कति बेला मान्छेका शब्द चयनमा गल्ती भयो होला, तर पनि सबैले सरकारलाई सहयोग गरिरहेको छ। सरकारले पनि पुराना नेताहरूलाई मैले हेर्दै हेर्दिनँ भन्नु हुँदैन, उहाँहरूसित बसेर पनि यो विकासको मोडलको बारेमा, त्यसपछि उसको तपाईँलाई संविधानहरूका बारेमा, विगतका कमी कमजोरीहरू के रहेछ, तपाईँलाई के कमी कमजोरी रहे त, हामीले नयाँले के ग्रहण गर्ने भन्ने कुरा संवादको चाहिँ अभाव मैले देखिरहेको छु। तथापि अहिले मैले धेरै कुरा भन्न चाहन्न, तर संवाद गर्ने जति धेरै संवाद गर्यो, जति धेरै कुराहरू गर्यो, त्यसले निष्कर्ष निकाल्छ। त्यस कारण काम पनि गर्ने, संवादमा पनि जाने गर्नुपर्छ अहिलेको सरकार भन्ने मलाई लाग्छ। मलाई शुभ हजुरलाई संविधान दिवसको पनि, यो रेडियोको चाहिने आजको स्थापना दिवसको पनि एकदम प्रगतिको चाहिने शुभकामना, संविधान दिवसको पनि।
3: मैले छोटो जोड्न खोजेको थिएँ डाक्टर साहबलाई, समय दिनुभयो यहाँलाई, म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार डाक्टर साहब। र यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ वरिष्ठ अधिवक्ता एवं नेपाली कङ्ग्रेसका निर्वाचन समितिका केन्द्रीय संयोजक प्रेम बहादुर खड्का। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ प्रेम खड्काजी, मलाई सुन्दै हुनुहुन्छ? नमस्कार, स्वागत छ यहाँलाई नेपाली बसमा। नेपाली कङ्ग्रेसको अधिवेशन सुरु हुँदैछ र नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो, यस अवसरमा के भन्न चाहनुहुन्छ सुरुमा?
11: अब सुरुमा त नेपाली नेटवर्कको जुन आज स्थापना दिवस होस्, यसले सफलता प्राप्त गरोस्, यसले उन्नति गरोस्, जनताको चाहिँ र मानव अधिकारको संरक्षणमा यो अग्रसर हुन सकोस्, र अहिले भइ पनि राखेको छ। फेरि आजैबाट हाम्रो नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको वडा स्तरको भनेको 6,300 वडाको एकैचोटि 77 जिल्ला त्यहाँनिर 7 प्रदेश सबै ठाउँको वडा अधिवेशनको आजबाट सुरु हुँदैछ। यो चाहिँ वडा अधिवेशन भनेको नेपाली काङ्ग्रेसको जग हो, यो चाहिँ र नेपाली काङ्ग्रेसको चाहिँ र यो संवैधानिक सर्वोच्चता कायम गर्ने खुड्किलो पनि हो, त्यसलाई सफलता प्राप्त गरोस्, तपाईँहरूको पनि शुभकामना हामीले प्राप्त गरौँ भन्ने कुराको निवेदन गर्न चाहन्छु।
3: अब निकै रस्साकसीपछि नेपाली कङ्ग्रेसको महाधिवेशन आजबाट सुरु हुँदैछ, वडा अधिवेशनहरू, नेता कार्यकर्ताहरू धेरै पुग्नु भएको छ, तर अब कङ्ग्रेसको यो प्रक्रिया चाहिँ कस्तो हुन्छ यो महाधिवेशनमा आइपुग्नका निम्ति चाहिँ, केन्द्रीय महाधिवेशनमा आइपुग्दाखेरि सम्म, केन्द्रीय महाधिवेशनसम्म आइपुग्दासम्म नेपाली कङ्ग्रेसको प्रक्रिया कस्तो हुन्छ? आज वडा वडामा कस्तो खालको उल्लास छ?
11: केन्द्रीय महाधिवेशन भनेकै आजबाट चाहिँ वडाको चाहिँ अधिवेशन सुरु हुन्छ। 77 जिल्लामा 6,300 वडामा एकैचोटि सबै मतदान अधिकृतहरू, तपाईँको चाहिँ के अरे मतदान अधिकृतहरू सबै आफ्नो आफ्नो वडामा सुरु भइसकेकै छ, सुरु नै गरिसक्नु भएको छ। त्यसले गर्दा सबै ठाउँमा पुगिसक्नु भएको छ। यो वडा अधिवेशनहरू सफलतापूर्वक रूपमा सम्पन्न भन्ने हुन्छ भन्ने कुरामा म ढुक्क छु, र सबै साथीहरूले अहिले त्यहाँनिर 7 प्रदेश सबै 77 जिल्लाका अधिकृतहरूले हाम्रो चाहिँ यहाँ शान्तिपूर्वक हुन्छ, हामी सम्पन्न गर्न तयार छौँ, सबै कुरा त्यहाँनिर सेटल भइसकेको छ भन्ने मैले खबर प्राप्त गरेको छु। त्यसले गर्दा अहिले चाहिँ तपाईँलाई छोटकरी भन्दा यो अधिवेशन भनेको अहिले तपाईँले हेरिरहनु भएको छ, संविधानले त्यहाँनिर सम्मानपूर्वक बाँच्न दिनुपर्छ, बाँच्न पाउनुपर्छ भनेको छ। अहिले तपाईँ सम्मानपूर्वक बाँच्नलाई पनि तपाईँलाई गाह्रो भएको छ, जो चाहिँ मन्त्रीहरू छन् तिनले चाहिँ व्यापारीलाई पाता कस्नु पर्छ भनेको छ, ठेकेदारहरूलाई चाहिँ रोखामा लगाएर झुन्ड्याउनु पर्छ भन्छन्, त्यस्तो पनि तपाईँको सम्मानपूर्वक हुन्छ र भने संविधानको पनि खिलाफ भएको हुनाले संविधानको पालनाका लागि पनि यो वडा अधिवेशन सम्पन्न हुनुपर्छ, त्यसमा चाहिँ तपाईँहरूको पनि शुभकामना मेरो वडा अध्यक्ष वडा सम्पन्न होस् भन्ने कुरामा प्राप्त होस् भन्ने कुराको चाहना राख्छु।
3: अब वडा अधिवेशनबाट के हुन्छ प्रक्रिया चाहिँ, कहीँ बहिष्कार गर्ने अवरोध गर्ने खबरहरू पनि आएका छन्, यो अवस्थामा के हुन्छ कस्तो हुन्छ?
11: होइन त्यसमा त बहिष्कार गर्ने त्यो तपाईँको यो चाहिँ नेपाली काङ्ग्रेस भनेको प्रजातन्त्रको चाहिँ जग हो, त्यो प्रजातन्त्रको जगमा कसैले चाहिँ म वडा अधिवेशनमा भाग लिन्न भन्छ भने उसको त स्वतन्त्र हो नि, त्यसको त कुरा छैन, तर अवरोध हुने त्यसमा चाहिँ भाग नलिने भन्ने छैन, सबैले भाग लिन्छन्, सबै सम्पन्न हुन्छ। अब कोही कोही छुटपुट मान्छेहरूले के त्यो अवरोध हुने कुरा त छँदै छैन। अब तपाईँको नेटवर्कको उपर म चाहिँ एउटा चाहिँ अब नेपाल सरकारलाई पनि के आह्वान गर्न चाहन्छु भने स्पेसल्ली गृह मन्त्रालयलाई कुनै चाहिँ दङ्गा हुने कुनै ठाउँमा हुलदङ्गा हुने त्यस्तो कुरामा चाहिँ गृह मन्त्रालयले पनि शान्ति सुरक्षा कायम गरिदियोस्, यहीँबाट गृह मन्त्रालयलाई मैले चाहिँ आह्वान पनि गर्न चाहन्छु।
3: अब नेपाली कङ्ग्रेसको आजबाट विधिवत रूपमा महाधिवेशन सुरुवात हुँदै गर्दाखेरि छुटेका वा छुटपुट रहेकाहरू वा भनौँ न देउबा पक्ष उहाँहरू कतिपय चाहिँ महाधिवेशनमा सहभागी हुनुभएको छैन, उहाँहरूको हकमा के हुनसक्छ?
11: होइन उहाँहरूको हकमा त चाहिँ देउवा पक्ष नेपाली काङ्ग्रेसको चाहिँ तपाईँको आज अधिवेशन हुने हो, देउवा पक्षहरूको ऊ पक्षहरूको भने कुनै समूह त्यहाँनिर मैले भन्ने गरेको छु क्या, त्यहाँनिर फ्रान्समा चाहिँ तपाईँको 275 वर्षको राजतन्त्र समाप्त भएको, कहिले काहीँ वर्ष एक दुई वर्षमा चाहिँ राजतन्त्र चाहिन्छ भनेर 20-30 मान्छे त्यहाँनिर जम्मा भएर आह्वान गरिरहन्छन् सधैँभरि। अब त्यो चाहिँ तपाईँको नेपाली यत्रो ठुलो काङ्ग्रेसभित्र कुनै चाहिँ दुई चारजना मान्छे बस्ने यसो उसो गर्ने मनको लड्डु घिउसँग खाऊ जस्तो गर्ने कुरा एउटा कुरा हो, तर नेपाली काङ्ग्रेस एक ढिक्का छ, एक ढिक्का रहन्छ, यो अधिवेशन सम्पन्न हुन्छ।
3: होइन देउबा पक्ष त सहभागी छैनन्, अब उहाँहरूको आजबाट कङ्ग्रेससँगको नाता टुट्यो त्यसो भए?
11: होइन त्यो ना काङ्ग्रेससँगको नाता टुक्यो भनेको देउवा समूह भन्ने नै होइन, भने नेपाली काङ्ग्रेस एक छौँ। अब त्यो तपाईँले भने त्यो देउवा समूह भन्ने होइन, देउवा चाहिँ दाई चाहिँ उहाँले चाहिँ सहभागी हुन्न भो मत हालिदिन आज म अधिवेशनमा भाग लिन्न भने त उहाँको स्वतन्त्रता हो नि, हामी संविधान मान्ने मान्छेले व्यक्तिको स्वतन्त्रता अपहरण त गर्न चाहँदैनौँ नि।
3: र आज संविधान दिवस पनि संविधानको रक्षा र संविधान कार्यान्वयनको जटिलता वा अहिलेसम्मको यो सङ्घीयताको मोडालिटीलाई कसरी लिनु भएको छ, कसरी हेर्नु भएको छ?
11: होइन तपाईँलाई चाहिँ यो सङ्घीयताको मोडालिटीको लागि त तपाईँलाई अहिले भनिहाल्छु, म त्यो चाहिँ मान्छेले चाहिँ धेरै ठुलो ठुलो भाषण गर्छन् कार्यान्वयन त्यो गर्दैनन्। अहिले सङ्घीयताकै विषयमा तपाईँलाई भन्नुपर्दा म चाहिँ अहिले निर्वाचनको संयोजक छु, मैले नै चाहिँ सङ्घीयता चाहिँ कै कायम गर्नुपर्छ भनेर लागे मान्छे म। अहिले तपाईँको मैले 7 प्रदेशमा 7 चाहिँ संयोजकहरू छन्, अनि त्यो 7 संयोजकहरूले चाहिँ उहाँहरूको सिफारिसमा मैले चाहिँ मतदान अधिकृत 77 जिल्लामा गरेँ, तर उहाँहरूको सिफारिसमा, अनि त्यो सिफारिसमा गरिसकेपछि उहाँहरूलाई मैले हस्ते गरेँ, उहाँले जसलाई सिफारिस गरेर पठाउनु हो त्यसलाई मैले त्यहाँनिर उहाँ मतदान अधिकृतहरू मैले तोकिदिएँ। त्यही अन्तर्गतको उहाँहरूकै 7 प्रदेशका 7 संयोजकहरूले अहिले त्यहाँनिर मोनिटर गरिरहनु भएको छ, अराइरहनु भएको छ, को मान्छे वडामा पठाउने, कसलाई वडामा नपठाउने उहाँले गर्नु, संहिता कार्यान्वयन भनेर त्यो हो नि। त्यस कारणले संहिता कायम गर्नका लागि पनि अहिले नेपाली काङ्ग्रेसको अधिवेशन पनि सफल
3: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रेम खड्काजी नमस्कार।
11: हस् धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। आजबाट नेपाली कङ्ग्रेसको अधिवेशन सुरु हुँदैछ, आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
12: नेपालीपनको आभास, नेपाली मनको आवाज,
13: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा, सुन
12: स्वदेश एफएम 93.2 मेगाहर्ज।
14: तपाईको समुदायको अनि तपाईको सरोकारको
15: खबर,
14: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
15: तपाईको अधिकार अनि तपाईको अपरिहार्यता। तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भारत पृष्ठ स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकै साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडिनो स्थित रम्टानार सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ताहरूलाई सुन्तलाका बिरुवा वितरण गरेको छ। शुक्रबार सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा उपभोक्ताहरूलाई 51 सुन्तलाका बिरुवा वितरण गरिएको हो। सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमाचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडिनोका वडा अध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दवाडीले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै वितरण गरेका सुन्तलाका बिरुवाको उचित संरक्षण र हेरचाह गर्न उपभोक्ताहरूलाई आग्रह गर्नुभयो। समूहका अध्यक्ष प्रेमाचार्यले आगामी दिनमा पनि उपभोक्ताहरूलाई आवश्यकता र माग अनुसार विभिन्न फलफूल तथा उपयोगी प्रजातिका बिरुवा वितरण गर्दै वन संरक्षण, वातावरण संरक्षण र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो। उहाँले सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आय आर्जनमा समेत योगदान पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। र स्वर्णकुटीकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी क्षेत्रका मुस्लिम समुदायले 37,695 रुपियाँ सहयोग गरेका छन्। माडी भर रहेका मुस्लिम समुदायले प्रधानमन्त्री दबी प्रकोप उद्धार राहत कोषमा 27,695 रुपियाँ र चितवन मुस्लिम समाज मार्फत 10,000 रुपियाँ सहयोग गरेका हुन्। दुवै रकम गरी कुल 37,695 रुपियाँ सहयोग गरिएको छ। शुक्रबारको नमाज पढ्ने समयमा मुस्लिम समुदायबीच चन्दा संकलन गरी उक्त रकम जुटाइएको मुस्लिम समाजका अगुवा मनु मियाले जानकारी दिनुभयो। संकलित रकम शुक्रबार सम्बन्धित राहत कोष तथा संस्थालाई हस्तान्तरण गरिएको अर्का अगुवा थनुनी शेखले जनाउनुभयो। यसैबीच विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी एक बरुवा चितवन स्थित शिवशक्ति आमा समूहले पनि 55,000 रुपियाँ सहयोग गरेको छ। यसै गरी बाढी प्रभावितलाई नै माडी सात चितवन स्थित रमाइलो आमा समूहले 10,505 रुपियाँ सहयोग प्रदान गरेको छ। माध्यमिक विद्यालय बसन्तपुरमा कक्षा 12 विद्यार्थीले कक्षा 11 भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका छन्। बसन्तपुर बजार स्थित होटल प्याराडाइजको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख तथा विशिष्ट अतिथिका रूपमा माडी तीनका वडा अध्यक्षको उपस्थिति रहेको थियो। कक्षा 12 विद्यार्थी नवीन सुवेदीले अध्यक्षता गर्नुभएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक चोकलाल काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने शिक्षक लेखराम महतोले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा सांस्कृतिक प्रस्तुति सम्मान तथा स्वागत कार्यक्रम सँगै जलपान समेत गरिएको थियो। कार्यक्रम कक्षा 11-12 संयोजक तुयनाथ तिवारीको संयोजनमा सम्पन्न भएको हो। माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालको विदाई गरिएको छ। नियमित सर्व अन्तर्गत तनहुँको शुक्ला गण्डकी नगरपालिका सरुवा भएपछि नगरपालिकाले उहाँलाई औपचारिक कार्यक्रम आयोजना गरी विदाई गरेको हो। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगर प्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख हेमप्रसाद महतो, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालाको सहभागिता रहेको थियो। माडीमा करिब 18 महिना जिम्मेवारी सम्हाल्नुभएका भूषालको कार्यकालमा प्रशासनिक सुधार, सुशासन, आर्थिक पारदर्शिता, बेरोजी न्यूनीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन पहल भएको कार्यक्रममा सहभागीहरूले बताएका छन्। विदाई कार्यक्रममा नगर प्रमुख महतो सहित जनप्रतिनिधि तथा कर्मचारीले भूषालको कार्यशैली र योगदानको स्मरण गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना दिनुभएको थियो। त्यसक्रममा भूषालले माडीमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत भूषालको करिब 2 वर्ष लामो कार्यकालमा माडी नगरपालिका मुख्यत विधिको शासन, संस्थागत सुधार, कर्मचारी परिचालन एवं व्यवस्थापन तथा बेरोजी न्यूनीकरण लगायतका प्रशासनिक पक्षमा निकै सुधार भएको छ। साप्ताहिक सरसफाई अभियानदेखि नागरिक संघको सहकारी र जनसहभागितामा भूषालको कार्यशैली चिरस्मरणीय रहनेछ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया शनिबारबाट सुरु हुँदैछ। काङ्ग्रेस विधान अनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत शनिबारबाट वडा अधिवेशन सुरु हुन लागेको नेपाली काङ्ग्रेस चितवनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ। प्रदेश र जिल्ला तहको अधिवेशन बाहेक सबै तहका निर्वाचन असोज 19 गतेभित्र सम्पन्न हुने काङ्ग्रेसले बताएको छ। चितवनमा 15 महाधिवेशन अन्तर्गत असोज 3 वा 4 गते जिल्लाको 98 वडामा
नै अधिवेशन हुनेछ। असोज 7 गते पालिका अधिवेशन, असोज 10 गते प्रदेश सभा तथा क्षेत्रीय अधिवेशन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिनुभयो। वडा पालिका तथा क्षेत्रबाट चुनिएर गएका महाधिवेशन प्रतिनिधिले असोज 16-19 गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउनेछ। प्रदेश र जिल्लाको अधिवेशन भने दशैं तिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले जनाउनुभयो। भुटेकुसी बाढीले बगाएर ल्याएका सबको संकलन पहिचान र व्यवस्थापनमा सहयोग गर्नेलाई जिल्ला विपद व्यवस्थापन समितिले सम्मान गरेको छ। समितिले विपदका बेला सहयोग गर्ने सुरक्षा निकाय सहित 56 संघ संस्थालाई सम्मान गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। चितवनमा 364 सह फेला परेको थियो, तीमध्ये शनाखत हुन नसकेका 351 सह भरतपुर 1 को सतनचुली सामुदायिक वनभित्र जमिन मुनि व्यवस्थापन गरिएको छ। भारतमा गैर कानूनी रूपमा अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका 2 आपटारीबाट 25 वर्षीय भारतीय नागरिक काथराम निथिनलाई नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार निथिनले आपटारी स्थित निर्मला विष्टको घरमा कोठा लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कलहरूलाई बाइपास गरिरहेका थिए। चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाई सुरु गरिएको छ। जीप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षातका समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जको 30 किलोमिटर सडकको दायाँ बायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो। चितवनको राप्ती नगरपालिका 7 वीरेन्द्र नगरमा तेल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। बिहिबार साँझ करिब 7:45 बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरेन्द्र नगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश 06003 बस 02725 नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको लु 16601 नम्बरको तेल ट्याङ्कर एक आपसमा ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक हिरणी नगरपालिका 10 निवासी करिब 32-33 वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार सो स्थान करिब 28-29 वर्ष नसीब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा शक्ति चौधरीलाई बेलुका 8:40 बजे र नसीब चौधरीलाई 8:48 बजे चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। उनीहरू दुवै दाजुभाइ रहेको बताइएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आगामी असोज 6 गते न्युयोर्क प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले असोज 8 गते महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ। बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आले मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गर्नुभएको थियो। मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। सरकारले भारत चीन र अमेरिका सहित 13 मुलुकहरूमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका अध्ययन तथा अनुसन्धानमा संलग्न र नेतृत्वदायी भूमिकामा काम गरिसकेका व्यक्तिहरूलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका योग्य र अब्बल व्यक्तिहरूलाई राजदूतमा सिफारिस गरिएको जनाउनुभयो। 11 राष्ट्रिय महाधिवेशन सम्पन्न भएको 9 महिना बित्दा पनि नेकपा एमाले पार्टीका महत्वपूर्ण विभागहरूलाई पूर्णता दिन सकेको छैन। लामो समयसम्म विभागहरूलाई पूर्णता नदिँदा पार्टीका समग्र काम कारबाही प्रभावित बनिनुका साथै सयौं नेता कार्यकर्ता निष्क्रिय र जिम्मेवारविहीन बन्न पुगेका छन्। पार्टीको आन्तरिक सांगठनिक र वैचारिक कामलाई चलायमान तथा नीति गतिशील बनाउन भूमिका खेल्न विभागहरूले पूर्णता नपाउँदा धेरैजसो काम प्रभावित हुँदै आएको जनाइएको छ। स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासनिक डाक्टर अर्जुन प्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डित विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न आकर्षक कार्यालयहरूमा निरन्तर कार्यरत रहँदा सापकोटाले काठमाडौँ लगायतका प्रमुख सहरहरूमा महँगा घडेरी खरिद गरी भव्य घर बनाएको, महँगो सवारी साधन खरिद गरेको र अस्वाभाविक जीवनशैली बिताएको भन्दै उजुरी परेको थियो।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं र तिहार लगतै सरकार विरुद्ध सड़क आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। जलवायु परिवर्तनका कारण नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेको क्षतिका लागि जलवायु न्याय सुनिश्चित गर्न क्षेत्रीय सहकारी तथा समानुभूति महसुस गराउने खालको कूटनीतिक आवश्यक रहेको सांसदहरूले बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति संयुक्तको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। काठमाडौँको जयबुटीमा मोटरसाइकल दुर्घटनामा परेर नेपाली काङ्ग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ। शुक्रबार 39 वर्षीय कार्की सवार 92/93/76/78 नम्बरको मोटरसाइकललाई बागमती प्रदेश 03/001/0165 नम्बरको ट्याङ्करले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। दुर्घटनामा परेर काभ्रेको तेमाल गाउँपालिका चार घर भएका उनका श्रीमान देवराज कडेल घाइते भएका छन्। अवस्त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: на випокч. Суди ніспокч.
1: Судис FM 92.2 MHz.
2: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत पनि गर्न चाहन्छु। र नेपाली बसको आज 10 वर्ष पुरा भएर 11 वर्ष पनि पुरा भएको छ, यस उपलक्ष्यमा यहाँलाई धेरै धेरै स्वागत पनि छ। र के भन्नुहुन्छ?
3: धन्यवाद छ तपाईँको। यो नेपाली बहस 10 वर्ष पुगेको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना छ। देश, जनता, राष्ट्रका आवाजहरूलाई राम्ररी मुखरित गर्न सक्नुहोस्, देशलाई सही दिशामा अगाडि बढाउनुको लागि प्रेरित गर्न सक्नुहोस्। यो नेपाली बहस रेडियोको हार्दिक
2: अब पूर्व प्रधानमन्त्रीज्यू, के छ भने यो संविधान दिवसकै अवसर पारेर जसरी नेपाली रेडियो नेटवर्क चाहिँ सुरुवात भयो, यसको अलिकति सजिलो छ किनभने देश र जनताको बारेमा हामीले प्रश्नहरू उठाउने गरेका छौँ र धेरै व्यक्तिहरूलाई चाहिँ हामीले बिहान बिहानै खबरदारी पनि गर्छौँ, केही जवाफ पनि लिन्छौँ। यहाँले पनि यो देशको शासन सत्ता लामो समयसम्म सम्हाल्नुभयो, अहिले कम्युनिस्टको राजनीति एउटा फरक धारमा चाहिँ अगाडि बढिरहेको एउटा परिस्थिति छ, त्यसमा कुरा गरौँला। तर संविधान जारी भएको आजको दिनलाई चाहिँ यहाँले कसरी सम्झिनुहुन्छ?
3: अब नेपालमा लामो समय त सम्बन्ध एउटा हुकुमी शासन रह्यो र 2007 साल पछि बिस्तारी अब संविधानहरू बनाउने प्रक्रिया अगाडि बढ्यो, तर जनताले संविधान बनाउन पाएका थिएनन्। 62-63 को परिवर्तन पछि जनताले पहिलो पटक संविधान सभाबाट संविधान बनाएका छन् र यो संविधान हामी नेपाली जनता यो घोषणा गर्दछौँ भन्ने वाक्यबाट यसको प्रस्तावना सुरु भएको छ र यो पहिलो पटक गरिएको यो बडो ऐतिहासिक घोषणा हो र संविधान जनताले बनाएको संविधानको रूपमा अगाडि आएको छ र अहिले यो संविधान चाहिँ हुन त संविधान जहिले सुके पनि समय सापेक्ष नै हुन्छन्, तिनीहरू एउटा साझा दस्तावेजको रूपमा प्रस्तुत भएका हुन्छन्। अब कैयौँ राजनीतिक शक्तिहरूका आफ्ना मतभिन्नताहरू पनि हुन्छ, तर संविधान बनाउँदाखेरि साझा आधारमा उभिएर बनाइएको हुन्छ। यो संविधान पनि त्यसरी नै हामीले निर्माण गरेको हो। अब यो करिब 10 वर्ष पुगेको अवस्थामा संविधानलाई सीमावलोकन गर्न जरुरी छ, तर अहिले उरन्ठ्यौलाहरू यो चाहिँ संविधान संशोधन गर्नुपर्छ भनेर चक्कर लगाइरहेका छन्। त्यसरी चक्कर लगाएर संविधान संशोधन हुँदैन। संविधान संशोधन गर्ने आफ्नै संविधानभित्रै रहेका अन्तर्निहित प्रक्रियाहरू छन्, त्यो प्रक्रियाहरूको अवलम्बन नगरिकन संविधान संशोधनको हल्ला मात्र गर्ने कुराले के पनि हुनेवाला छैन। हरेक संविधानमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्, हामीले संविधानको ती सकारात्मक पक्षहरूको दृढतापूर्वक समर्थन गर्नुपर्छ। अहिले अब यो अनावश्यक हल्लाले संविधान, गणतन्त्र, राष्ट्रियतामाथि नै खतरा पैदा हुने हो कि भन्ने खालका त्रासहरू जनतामा देखिन्छ। त्यसो हुनाले हामीले यो संविधानलाई विगतका पार्टीहरूले पनि संविधानको ठिक ढङ्गले उपयोग गर्न सकेनन्, त उनीहरूले त्यसलाई उपयोग गरेर संविधानमा हामीले आफै लेखेको संविधानका भाग चारमा जुन ढङ्गले हामीले नेपाली समाजको सामाजिक आर्थिक रूपान्तरण गर्ने एउटा मार्गचित्र नै त्यहाँ राखेका छौँ, त्यो कुरालाई बिल्कुलै व्यवस्था गरेर देश सञ्चालन गर्ने जुन प्रयत्नहरू भए ती दुष्प्रयत्नहरूले गर्दा देशमा चाहिँ अब यो जेएनडी आन्दोलन अनि त्यसका नाउँमा चाहिँ महाविध्वंस जस्ता कुराहरू पनि यो देशमा प्रकट भए, त्यति मात्रै होइन संविधानलाई आफै पुवाल पारेर असंवैधानिक रूपले चाहिँ सरकारहरू गठन गर्ने आदि खालका प्रक्रियाहरू पनि अगाडि बढे, यी नकारात्मक अनुभवहरूबाट सिक्दै हामीले आजको यो संविधानलाई एउटा समाजवादमुखी भनेर जुन भनेका छौँ त्यो संविधान समाजवादमुखी दिशामा यो संविधानलाई अझै परिष्कृत परिमार्जित गरेर लानुपर्नेछ। तर त्यसको लागि पहिलो काम त सीमावलोकन हुनु पर्यो। सीमावलोकन नै नभइकन संशोधन आदिका हल्लाहरू जुन चलिएका छन् तिनीहरू चाहिँ बिल्कुलै अनावश्यक र औचित्यहीन हल्लाहरू
2: होइन। अब अहिले यो संविधान संशोधनका लागि चाहिँ अहिलेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले चाहिँ एउटा राष्ट्रिय सहमति र एकता गर्ने गरी जुन किसिम एउटा खाका र मोडालिटी तयार पार्न सक्नुपर्ने थियो त्यसका विषयमा होमग्रह कार्य त भइ नै रहेको होला। तर कलाकार असीम शाहको नेतृत्वमा चाहिँ संविधानको मस्यौदा कार्यदल एउटा जुन आयोग चाहिँ निर्माण भएको छ त्यसले केही रूपमा काम कारवाहीहरू त गरि नै रहेछ। तर हिजो अस्ति मात्रै लाग्छ मलाई सर्वोच्च अदालतले संविधान संशोधन गर्दाखेरि चाहिँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुई तिहाईले बहुमतबाट नै पारित हुनुपर्ने कुनै पनि मस्यौदाहरू कुनै पनि मुद्दाहरू कानुन निर्माणका लागि भनेर जुन एउटा आदेश र फैसला गरेको छ यो अहिलेको भइरहेका गतिविधिहरूबाट डराएर वा चाहिँ संविधानको रक्षकका रूपमा सर्वोच्चले यो फैसला गरेको हुनसक्छ वा चाहिँ के हुनसक्छ प्रभु रामनज्यू?
3: यो त अहिलेको संविधानमा जुन प्रकारका प्रावधानहरू हामीले बनाएका छौँ हिजो संविधान निर्माण गर्दाखेरि तिनै कुराहरूलाई सर्वोच्च अदालतले संरक्षण गर्यो र यो पक्षमा सर्वोच्च अदालतलाई हामीले धन्यवाद दिनुपर्छ। अलि उडनठौलो तरिकाबाट चाहिँ संविधानलाई संशोधन गर्नुपर्छ भनेर जुन हल्ला चलाइएको थियो त्यो हल्ला अहिले अलिकति शान्त भएको छ र त्यसरी संविधान संशोधन हुँदैन। पहिला एकदमै जिम्मेवार निकाय मार्फत संविधानको सीमावलोकन हुन्छ। सीमावलोकन गर्नु भनेको चाहिँ संविधान संशोधन गर्नुको लागि सीमावलोकन हुँदैन। सीमावलोकन गर्नु भनेको चाहिँ संविधानमा कमी कमजोरी छन् कि छैनन् भनेर खोज्ने कुरा हो। कमी कमजोरी देखियो भने पो संशोधन हुन्छ त। सीमावलोकन गर्दा मानौ होइन संविधान एकदम ठिक छ भने देखियो भने संशोधन गर्नुपर्छ र पर्दैन। त्यसो हुनाले पहिलो काम भनेको सीमावलोकन गर्ने जरुरत छ। हर 10 वर्षमा संविधानको सीमावलोकन गरिनु औचित्यपूर्ण हुन्छ। त्यसो गरेर मात्रै संविधानलाई चाहिँ परिष्कृत गर्दै आम जनता र राष्ट्रको हित अनुकूलको संविधान बनाएर लिएर जान सकिन्छ।
2: तर अब संविधान अकाट्य छैन यसलाई चाहिँ परिमार्जित गर्नुपर्छ अपरिवर्तनीय त होइन यो किनभने परिवर्तन त गर्न सकिन्छ तर संविधान संशोधनका नाम अर्थात् यो कार्यान्वयनको चरणका कुराहरू गर्ने हो भने चाहिँ आज संघीयताको जसले नै होडबाजी धेरै चलिरहेछ तर यो संविधान निर्माण भइसकेको 10 वर्ष पनि पुरा भएको छ तर यसका कतिपय प्रावधानहरू प्रोभिजनहरू चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठेका बेला चाहिँ यो स्वाभाविक रूपमा परिवर्तन त गर्न सकिने दस्तावेज हो नि त होइन?
3: यी कुराहरूमा पनि त अब भेग कुरा गरेर हुँदैन अमूर्त कुरा गरेर हुँदैन। अब कुन कुन कुरा हो त संशोधन गर्नु पर्ने केले चाहिँ अप्ठ्यारो पारे त अहिले जस्तो अस्ति अब नेपाली कङ्ग्रेस र एमालेको सरकार थियो करिब 2 तिहाई बहुमतकै सरकार थियो त्यसले 7 बुँदे सहमति गरेर त्यो सरकार बनायो। त्यो 7 बुँदे सहमतिको पहिलो नभनौँ संविधान संशोधन गर्छौँ बहुमत नत्र भने बहुमत ल्याउनै नसकिने भयो यो संविधानबाट भनेका होइन नि त उनीहरूले। तर 1 वर्ष नपुग्दै उनीहरूको भनाई धुजा बिजा खरानी धुलो भयो। यही संविधानबाट चाहिँ 2 तिहाई बहुमत पनि आउँदो रहेछ त बहुमतै ल्याउन सकिन्न भन्ने उनीहरूको भनाइ थियो होइन। त्यसो हुनाले यो यस्ता खालकै मौसमी कुराको आधारमा चल्ने जुन हाम्रो देशका नेताहरू छन् देशलाई दूरगामी ढङ्गले नहेर्ने राष्ट्रको दूरगामी हिसाबले हितको पक्ष पोषण नगर्ने आफ्ना निजी व्यक्तिगत गुटगत हितको निम्ति चाहिँ सोच्ने कारणले गर्दा यी सबै विकृतिँदै आएका हुन्। त्यस कारणले अब यस्ता खालका प्रवृत्तिहरूबाट पनि सुरक्षित भएर देशलाई एउटा अलिक दूरगामी हिसाबले चाहिँ कसरी सुध्याएर लाने कसरी देशको संरक्षण गरेर लाने भन्ने कुरा सोच्नुपर्छ। अब त विकास र निर्माणकै अवधारणामा पनि यो के अरे भोटिगोसी बाढी पछिको अवधिमा हामीले नयाँ ढङ्गले सोच्नुपर्ने समेत स्थिति उत्पन्न भएको छ। त्यसो हुनाले यस्ता कुरालाई ध्यानमा राखिकन संविधान संशोधन संशोधन संशोधन भनेर केही अर्थ छैन।
2: तर अब संविधान कार्यान्वयनको चरणमा छ कि छैन संविधानका प्रोभिजनहरूलाई चाहिँ

0: क्रान्ति गर्ने, औद्योगिकरण गर्ने, शिक्षा संस्थामा व्यापक रूपान्तरण गर्ने, मुलुकको राष्ट्रियतालाई सुदृढ गर्ने, विदेश नीतिलाई सन्तुलित ढङ्गले अगाडि बढाउने जस्ता कुराहरू त्यो संविधानको भाग चारमा छन्। त्यो भाग चारलाई अहिलेसम्म यो बिचमा यो संविधान घोषणा भइसकेपछि सत्तामा पुगेर शासन हाँक्ने कोही पनि मान्छेले मलाई लाग्छ पढेका पनि छैन
1: संविधानलाई, होइन
0: संविधानलाई त्यो लागू गर्ने कुरा त परेर होस्, उनीहरूले पढेर पनि पढेन। अब अहिलेको
1: अहिले नयाँ आएका राजनीतिक दलहरूले पढे संविधान, त्यसो भए अहिले आएकाहरूले पनि पढे संविधान राम्रोसँग।
0: अहिले अहिले आएकाहरूको बारेमा भन्दैछु, अहिले आएकाहरूले एउटा नीति कार्यक्रम ल्याए, बजेट ल्याए, यो संविधानका मर्म र भावना अनुरूप छैन, बरु त्यस्तो विपरीत छ। जस्तो अब अर्थमन्त्रीले जुन प्रकारको घोषणा चाहिँ संसदमै गरे, म कम्युनिस्ट होइन आदि इत्यादि भन्नुको साथसाथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा त्यो संविधानको घोषित नीति हो नि त। त्यो घोषित नीतिका विरुद्ध चाहिँ आफूलाई उभ्याउने खालको कुरा गरे, त्यो त संविधानको मर्म र भावना विपरीतको कुरा हो।
1: तर अब अहिले आएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी, यसका बारेमा चाहिँ धेरै विषयहरू चाहिँ छन्, जनताले आशा भरोसा पनि गरेको स्थिति पनि छ, द ग्रे जोनको रिपोर्ट पनि यहाँले हेर्नुभयो होला। साँच्चै नेपालमा राजनीतिक दल निर्माण चाहिँ कसैको स्वार्थमा, कसैको चाहनामा वा कसैले लगानी गरेर हुन्छन् त भने यो पत्याउने हो आजको दिनमा?
0: अब अमेरिकनहरू अमेरिकी समाजमा उनीहरूले प्रकाशित गर्ने गरेको त्यो ग्रे जोन भन्ने जुन पत्रिका छ, त्यो पत्रिकाले विभिन्न बेलामा अब भित्र सिआइएहरूले गरिरहेका योजना षड्यन्त्र आदिहरूलाई झन् त्यसलाई एक्सपोज गर्ने काम गरिरहेछ पटक पटक। र त्यसले अब यही नेपालमा पनि जिन्दी आन्दोलन कसरी भयो, सत्ता पलट कसरी भयो आदि कुराहरूको बारेमा एउटा बडो रहस्यमय कहानी चाहिँ त्यसले अगाडि ल्याएको छ। अब त्यो कहानी कस्तो कुरा हो त, त्यो सही हो कि होइन, त्यसमा सम्बन्धित भएका मानिसहरू संलग्न भएका हुन् कि होइनन्, त्यसको बारेमा त यति चिजहरू आइसकेपछि अब नेपालको चाहिँ आधिकारिक ठाउँबाट जस्तो अब संसदबाट आदिबाट त्यसको छानबिन हुनुपर्छ। त्यो छानबिन गरेर यो होइन भने, यो होइन यो प्रकारको फजिलको कुरा हो भन्नु पर्यो, होइन भने त जिम्मेवारी लिनु पर्यो नि त। यदि अब देशभित्र त्यो प्रकारको चाहिँ क्रियाकलापहरू गरिन्छ विदेशीहरूको इसारामा, निर्देशनमा, उनीहरूको योजनामा, र त्यस्ता मान्छेहरू चाहिँ अहिले अब सत्तामा पुगेका छन् भनेर साँच्चै कुरा हो भने त त्यो त डरलाग्दो कुरा पनि देशको लागि। त्यसो हुनाले यस्तो कुराहरूमा गम्भीर रूपले लिनुपर्ने आवश्यकता छ, र यथार्थ कुरा जनताले थाहा पाउनु पर्यो। यस्ता चिजहरू भित्रभित्र हुने, षड्यन्त्रमूलक ढङ्गले हुने, पारदर्शी ढङ्गले चाहिँ नहुने, अनि देखाउने कुरा देखाउने, देखाउने दाँत एउटा हुने, चपाउने दाँत अर्को हुने जस्तो स्थिति साम्राज्यिक शक्तिहरूले चाहिँ गर्न मिल्दैन।
1: अब नेपालमा हरेक किसिमका क्रान्तिहरू भए, हरेक किसिमका परिवर्तनहरू भए, नेपाल शान्त कहिले हुन्छ? नेपालमा चाहिँ किन स्थिरता कायम हुन सक्दैन? नेपाल किन विकसित हुन सक्दैन? नेपालमा किन यस्ता विभिन्न पटकका चाहिँ कन्ट्रोभर्सीहरू आज तपाईँले देखिराख्नु भएको छ? यो नजिकको छिमेकीमा ब्रिक सम्मेलन भयो होइन, तर त्यहाँ चाहिँ अब नेपालको चाहिँ उपस्थिति हुन सकेन, रहन सकेन। अब प्रधानमन्त्रीज्यू नियुक्त जाँदै हुनुहुन्छ, यो राष्ट्र महासभा, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन, हामी नजिकका छिमेकीसँगको हाम्रो समग्रता वा सम्बन्ध कस्तो छ? र अमेरिका प्रधानमन्त्री जाँदै गर्दाखेरि उहाँले चाहिँ लिन सक्ने स्ट्यान्ड, अर्थात् उहाँ चाहिँ संयुक्त राष्ट्रसङ्घको सभामा चाहिँ उपस्थित हुन सक्ने र उहाँको चाहिँ त्यो किसिमको कन्फिडेन्स बोली चाहिँ कस्तो रहनुपर्छ? उहाँ सक्नुहुन्छ कि सक्नुहुन्न?
0: अब पहिलो कुरा, आजको विश्व बडो तीव्र गतिले बदलिरहेको छ। एकातिर उथल पुथल पनि जारी छ, अर्कोतिर विराट परिवर्तन पनि एकदम मुखरित भएर अगाडि बढ्दैछ। यस क्रममा विश्व अब बहुत ध्रुवीकरणको दिशातर्फ अगाडि बढिरहेको छ। अब करिब करिब विश्व अब बहुत ध्रुवीकरण भइसक्यो, खास गरिकन अब ब्रिकको यो नयाँ दिल्ली सम्मेलन पछि भन्ने हो भने संसार चाहिँ अब बहुत ध्रुवीकृत भयो भनेर घोषणा गर्दा हुन्छ। त्यसो हुनाले अब कुनै एउटा महाशक्तिले संसारभरि मेरो प्रभुत्व छ, म चाहिँ अनेक प्रकारका यो कलर रेभोल्युसन गरेर आफ्ना पपेट सरकार बनाएर चलाउन सक्छु, अरू एउटा मिलिटरीको पावरको आधारमा चलाउन सक्छु,

0: माइती गाइड भन्ने यो जमाना अब समाप्त भयो हेर्नुहोस्. यद्यपि कतिपय यस्तै प्रवृत्तिहरूमा अहिले पनि छन् केही शक्तिहरू, तर अब दुनियाँ बदलिएको अवस्थामा छ. अब हिजो एक जमानामा दुईटा महाशक्ति भन्ने गर्थ्यौँ, अब सोभियत सङ्घको विघटनपछि एक मात्र महाशक्ति भन्ने गर्थ्यौँ अमेरिकालाई, होइन. अब त्यो चिज सिद्धियो, अब दुनियाँ बहुत ध्रुवीकरणतर्फ गयो भन्नुको अर्थ दुनियाँ मोर पहिलेभन्दा बढी एउटा लोकतान्त्रिकरणतर्फ गएको छ. त्यसो हुँदाखेरि नेपालले अबको अवस्थामा चाहिँ कुनै एउटा टाढाको चाहिँ कथित मित्रको पछि लाग्ने खालको कुराहरू गर्यो भने नेपालले आफ्नो अस्तित्वमाथि खतरा ल्याउँछ. त्यसो हुनाले हामीले दुईटा छिमेकीहरूसँगको सम्बन्धलाई जहिले पनि सुमधुर बनाउन सक्ने गर्छ. अब दुवैका आफ्ना आफ्ना खालका विशेषताहरू छन्, त्यो विशेषताहरूको आधारमा आफूले डिल गर्न सक्नुपर्छ. समस्याहरू कसैसँग अलि बढी छन्, कसैसँग कम छन्, त्यसो हुनाले ती कुरालाई पनि ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर हामीले हाम्रो परराष्ट्र नीतिलाई सञ्चालन गर्न सक्नुपर्छ. र यो परराष्ट्र नीति अब एक वा अर्को पक्षतिर अडेस लागेर हुँदैन. अब यो अनेकौँ ध्रुवहरू विकसित भइसकेको अवस्थामा चाहिँ हामीले ती सबै पक्षहरूसँग चाहिँ एकदम बहुपक्षीय सम्बन्ध कसरी विकास गरेर लिएर जान सक्छौँ र राष्ट्रिय हितलाई सर्वोपरि राखेर ती सम्बन्धहरूलाई कसरी नेपालको एउटा चाहिँ उन्नयनको निम्ति प्रयोग गर्न सक्छौँ, त्यो हिसाबले हाम्रो परराष्ट्र नीति नै अब नयाँ ढङ्गले निर्माण गर्नुपर्ने, त्यसमा पुनर्संरचना गर्नुपर्ने अब आवश्यकता छ. त्यस कारण त्यो आवश्यकता बुझेको भए मलाई लाग्छ त्यो ब्रिक्स सम्मेलनमा आग्रह अनुरोध गरेर पनि सम्भवतः नेपालका प्रधानमन्त्री जाने थिए. तर अब सम्भवतः अब यो नयाँ सरकार के क्रियाकलापहरूले हुनुपर्दछ, बङ्गलादेशलाई बोलायो तर नेपाललाई बोलाउँदा पनि बोलाएन, निन्दा पनि गरेन. त्यसो हुनाले अब यो सरकारको चाहिँ कूटनीतिक सम्बन्ध कसरी जानेछ कसरी जान्छ भन्ने कुरामा प्रश्न चिन्हहरू उठिरहेका छन्. यो कुरामा उनीहरूले ध्यान दिन सक्नुपर्छ. अब न्युयोर्कमा जाँदाखेरि पनि प्रधानमन्त्री कत्तिको तयारीका साथ जानु भएको छ होइन, अथवा जानुहुने हो, त्यो कुरा पनि नेपाली जनताले बडो गम्भीरतापूर्वक हेरिरहेका छन् होइन. आवश्यक सबै विशेषज्ञहरू त राम्रोसँगले अध्ययन गरेर अहिले अब यो भोटेको सी त्रिशुलीमा आएको जुन एउटा महाविपत्ति हो, यो महाविपत्ति हाम्रो एउटा राष्ट्रिय विपत्ति मात्र होइन, यो चीन र नेपालको चाहिँ एउटा रिजनल विपत्ति मात्र होइन, यो विश्व विपत्ति हो. यो विश्वको धरातलबाट चाहिँ सिर्जना भएको छ, खास गरिकन यो कार्बन उत्सर्जन 250 वर्षदेखि यो पश्चिमा औद्योगिक मुलुकहरूले जुन ढङ्गले त्यो कार्बन उत्सर्जन गरे व्यापक रूपले वायुमण्डलमा, त्यसले गर्दाखेरि यो ग्लोबल वार्मिङ एकदम बढेको बढेकै छ, पृथ्वी तातिएको तातिए छ, त्यसले गर्दा हिमाल पग्लिरहेको छ, अब हिमालमा त्यो ठुल्ठुला तालहरू निर्माण भइरहेका छन्, कुनै पनि बेलामा ती विस्फोट हुन सक्छन् र महाविपत्ति चाहिँ नेपालमा आउँछ. किनभने नेपालको शिरमा पूर्वदेखि पश्चिमसम्म हिमालहरू छन्, त्यहाँबाट नदीहरू नेपालमा आउँछन्, त्यस कारणले त्यो नदीको चाहिँ देब्रे दाहिने बस्ने त्यसका बेसिनहरूमा बस्ने हामी नेपालीहरूलाई ठुलो खतरा आइरहेको छ. यो खतरा भनेको हामीले आफैले निम्त्याएको खतरा होइन, हामी चाहिँ कार्बन उत्सर्जन गर्दै नगर्ने मुलुक हौँ भन्दा हुन्छ हामी, तर जसले कार्बन उत्सर्जन गरिरहेका छन् र यो विपत्ति ल्याइरहेका छन् त उनीहरू जिम्मेवार छन्, त्यो उनीहरूको जिम्मेवारीलाई ठिक ढङ्गले चाहिँ बोध गराउन सक्ने क्षमता अहिलेको प्रधानमन्त्रीसँग हुनुपर्छ, त्यो छ कि छैन. अब त्यो कुरा चाहिँ उहाँले न्युयोर्कमा गएर गतिविधि गर्ने क्रममा हामीले देख्छौँ. त्यस कारणले म चाहिँ उहाँलाई चाहिँ तपाईँको यो लोकप्रिय रेडियो मार्फत पनि के आग्रह गर्न चाहन्छु अहिलेको प्रधानमन्त्रीलाई भने, अब त्यहाँ गएर बोल्ने कुरा त राष्ट्रिय हितको कुरा हुन्छ, अब राष्ट्रिय हितलाई सर्वोपरि राखेर यो समस्या खास गरिकन अरू पनि थुप्रै समस्याको बारेमा हामीले बोल्नुपर्ने आवश्यकता हुन्छ संयुक्त राष्ट्र सङ्घमा पुगेपछि, र यो समस्या जो अहिलेको यो महाविपत्ति छ यसको कारण के हो र यसको समाधान के हो भन्ने बारेमा चाहिँ नेपालले एउटा स्पष्ट भिजन दिने र अन्तर्राष्ट्रिय समुदायलाई यस्तो खालको कुराहरूमा चाहिँ सहयोग गर्न सक्ने वातावरण निर्माण गर्ने काममा पहल कदमी लिन सक्नुपर्छ. अब त्यो के हुन्छ थाहा छैन, अब त्यो गर्नुहोस् भन्ने मेरो आग्रह सुझाव छ।
1: हस् प्रभु रामन्दीज्यू, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुन्छु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: नमस्कार, म ऋषि थपलिया। एमाले भित्र अहिले कुर्सीको युद्ध चर्किएको छ अनि प्रश्न उठेको छ अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने कि नहटाउने। तर असली प्रश्न यो होइन, ओली गएपछि एमाले बदलिन्छ भन्ने ग्यारेन्टी कसले दिन्छ? हिजो ओलीकै नेतृत्वमा अवसर पद र शक्ति उपभोग गर्नेहरू आज नेतृत्व विरुद्ध उभिँदैमा पानी माथिको ओभानो बन्न मिल्छ? किनकि एमालेको समस्या व्यक्ति मात्र होइन, गुट, भागभण्डा, नेतृत्व चयनको संस्कृति र विचारभन्दा शक्ति ठुलो बन्ने प्रवृत्ति पनि हो। अनि यहीबाट अर्को ठुलो समीकरणको चर्चा सुरु हुन्छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी अध्यक्ष, वर्षमान पुन महासचिव, तर के व्यक्ति फेरिँदैमा कम्युनिस्ट आन्दोलन फेरि जनतामाझ विश्वसनीय हुन्छ? त्यसैले अब प्रश्न ओली कि अर्को व्यक्ति भन्ने होइन, प्रश्न हो त केवल व्यक्ति बदल्ने कि प्रणाली, अनुहार बदल्ने कि राजनीतिक संस्कार। यी र यस्तै विषयसँगै समसामयिक राजनीतिबारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेका सचिव एवं पूर्व गृहमन्त्री, पूर्व स्वास्थ्य मन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी। आउनुहोस् सुरु गरौँ खगराज अधिकारीसँग जनता जान्न चाहन्छन्। खगराज अधिकारीजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: एमालेमा धमाधम किताकाट भइरहेछ, तपाईँ चाहिँ किता परिवर्तन गर्नुभयो कि पुरानै कितामा हुनुहुन्छ?
4: किता नै छैन।
3: अध्यक्ष केपी शर्मा ओली विरुद्ध घेराबन्दी भएको छैन?
4: छैन।
3: पुनर्गठनको नाममा?
4: पुनर्गठन त परिस्थिति, हामी हिजो सत्तापक्षमा थियौँ, सरकार चलाएको थियौँ, आज विपक्षमा पनि प्रमुख प्रतिपक्ष छैनौँ। त्यसपछि हामी अब सरकार चलाउँदा गर्ने नीति र ती प्रमुख प्रतिपक्ष हुँदाको नीति र प्रतिपक्ष मात्रै हुँदाको नीति त निश्चित रूपमा पुनर्गठन गर्नु पर्यो। विचारमा, शैलीमा, विचार पनि हाम्रो अब एक खालको गणतन्त्र आइसकेपछि प्रतिगमन हुन सक्ने सम्भावना त थियो। प्रतिगमन यसलाई भन्ने कि नभन्ने होइन, त्यो पनि हाम्रो बिचमा छलफल हुनु आवश्यक छ।
3: खराज अधिकारीजी, कुरा नचपाइकन, जेरी नहालिकन, जेरी नपकाइकन सिधा भन्दाखेरि, खराज अधिकारी आजको दिनमा केपी शर्मा ओलीको क्याम्पमा हुनुहुन्छ? हुनुहुन्न,
4: क्याम्पै छैन, क्याम्प त एउटै क्याम्प हो, केपी ओली नै हाम्रो अध्यक्ष सकिएको क्याम्प हुन्छ, त्यस्तो छँदै छैन।
3: अहिले केपी शर्मा ओली विरुद्ध महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायतका नेताहरू जुटिरहेछन्?
4: होइन, त्यो पनि
3: तपाईँ चाहिँ कतातिर, ठ्याक्कै भन्नुहोस् न।
4: म पार्टीमा अहिलेको सङ्गीन अवस्थामा पार्टी एकताबद्ध भएर जानुपर्छ, सहमतिका साथ जानुपर्छ, र पार्टी नेतृत्वले भुइँ कस्तो छ भन्ने कुरा गजबले महसुस गर्नुपर्छ। हामी एजिटी छौँ भन्ने खालको अवस्थाबाट हामी जान सक्दैनौँ। त्यसैले म त्यो किता काटमा उभिन चाहन्न, तर पार्टीको पुनर्गठन गर्नुपर्छ, किनभने हाम्रा कमिटी भद्दा भए, ठुला भए, र एउटा राष्ट्रिय फोरम आयोजना गरेर अब स्थानीय चुनावको पुरै तयारी गर्नुपर्छ।
3: तपाईँले कुरा नस्वीकारे पनि प्रतिवेदन नै दुई थरी आयो,
4: छैन,
3: एकातिर रामबहादुर थापा बादलको प्रतिवेदन, अर्कोतिर महासचिव शङ्कर पोखरेलको प्रतिवेदन पुनर्गठन सन्दर्भमा।
4: होइन, प्रतिवेदन अब
3: कार्यदलको प्रतिवेदन पढ्नुभयो नि, तपाईँले हेर्नुभयो नि?
4: हेर्ने मात्रै होइन, म त्यसमै छु नि।
3: अनि
4: त्यसो उहाँको
3: तयारी गर्नुभयो
4: संयोजकको प्रतिवेदन भन्दा?
3: अनि त्यहाँ दुई थरी छैन?
4: छैन, संयोजकको प्रतिवेदन भन्दा नि राजनीतिक टिप्पणी हो मूलत। प्रतिवेदनका के हुन्छन् भने, अब प्रतिवेदनको केही फर्मेटहरू हुन्छन्, आधारभूत फर्मेट, फर्मेटमा थिएन संयोजकको, राजनीतिक एउटा विश्लेषण थियो, राजनीतिक टिप्पणी थियो, र मूलत पहिला सदस्य सचिवले पेस गरेको प्रतिवेदन उपर आफ्नो राजनीतिक दृष्टिकोण या आग्रह भनौँ या उहाँको टिप्पणी थियो, त्यति मात्रै हो। त्यसो भएर हामीले के भन्यौँ भने, यस्तो संयोजकको जो भूमिका हो त्यो भूमिकाको आधारमा अब उहाँले नै लेखन गर्ने हो भने लेखन गर्दाखेरि पहिलो खण्ड प्रतिवेदनमा हाम्रा 13-14 समूहहरूमा जे कुरा आए ती कुराहरू जस्ताको जस्तै आउनु पर्यो, त्यो सहमति नै थियो अध्यक्ष र सदस्य सचिवको। त्यो पहिलो खण्ड त्यो भयो। दोस्रो खण्ड अब हामी कसरी जान्छौँ होइन, र यी पहिलो खण्डका सिफारिसहरू वा पहिलो खण्डका सुझावहरू जो सङ्कलन गरियो ती सङ्कलन गरिएका सुझावहरूलाई कसरी सम्बोधन गर्छौँ त अब हामी त्यो त्यसबारेमा बल्ल हाम्रो राय राख्ने हो। त्यसो हामी दोस्रो खण्डमा जान लागिरहेका थियौँ र केही विषयहरू थिए ती विषयहरूको हामीले छलफल गर्दै जाँदा त्यसो हो भने राजनीतिक रूपमा पहिलो जुन प्रतिवेदन आयो फर्मेटको रूपमा त्यो प्रतिवेदनका सम्बन्धमा संयोजकको व्यक्तिगत राय जो आयो त्यो राय समेतलाई कसरी समेट्न सकिन्छ त्यो गरेर सम्पादन गर्ने तिनजनाको सम्पादन गर्ने जिम्मा दियो। त्यसपछि 1 गते बैठक बस्नुपर्ने हो र विभिन्न त्यस वास्तवमा कार्यदलले स्वतन्त्र ढङ्गले काम गरिरहनै राम्रो हो। पहिले निष्कर्ष निकाल्ने कुरा भन्दा नि पहिले निष्कर्ष आफ्नो आफ्नो निकाल्ने टाइपको अलिकति नेकपा एमालेको हिस्ट्रीमा म त कार्यदलमा धेरै कार्यदलमा बसेँ, महाकाली सन्धि अध्ययन कार्यदलमै मैले काम गरेको हुँ, राष्ट्र चुनाव छानबिन समितिमा संसदमा बसेको हुँ, संयुक्त समिति राष्ट्रिय सभा र प्रतिनिधि सभाको, अनि धाँधली छानबिन समिति 54 पछिको त्यसमा म चाहिँ नि संयुक्त समितिमै बसेको हुँ। विभिन्न कार्यदलहरूको आफ्नो चाहिँ मानक हुन्छ, ती मानकभित्र अझ हामी पुग्न नसकेका हुनाले मानकभित्रै रहेर सम्पादन गर्ने जिम्मा दिइएको हो। त्यो सम्पादन
5: भए त्यो कार्यदलको प्रतिवेदनमा त्रुटि छ,
4: अपुग्छ,
5: के कुरा अपुग्छ? एमालेलाई पुनर्जन्म दिन, प्राण दिन, त्राण दिन के गर्नु पर्थ्यो?
4: अब पहिलो कुरा हामी जुन हाम्रा कार्यशैलीहरू छन् त्यहाँ विचारमै पनि हामीले मैले भने हामी सरकारमा गयौँ 7-8 वर्ष त हामी नेकपा एमालेको नाममा सरकारमा रहेछौँ होइन, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, मनमोहन अधिकारी गर्दाखेरि हामी
5: 2051 सालदेखि त पटक पटक सत्ता
4: पटक पटक होइन मैले भनेको
5: सदुपयोगदेखि सदुपयोगदेखि के गरिरहनु भएको छ नि?
4: दुरुपयोग त हामीले त्यस्तो दुरुपयोग गरेको हामीले छ भने त्यो पनि समीक्षा गर्नुपर्छ।
5: ठिक छ, सत्ता र शक्तिको स्वाद चाख्नु भएको छ, त्यो विषय एकातिर भइहाल्यो। यो पार्टी पुनर्वाद
4: होइन कि, तपाईँले स्वाद भनेको त्यसको अनुभव छ होइन, त्यो अनुभवमा हामी कहाँनिर चुक्यौँ त, किनभने सुशासन जनताले खोजेर त भौतिक पूर्वाधारको अद्वितीय योगदान र छलाङ नै केपी ओलीको नेतृत्वमा भयो, नाकाबन्दीको सामना गऱ्यौँ होइन, र नेपालको राष्ट्रिय स्वाधीनतालाई एकदमै सगरमाथाभन्दा माथि उचाइमा पुर्याउँ र सगरमाथाको मापन पनि गऱ्यौँ फेरि होइन, तर भौतिक पूर्वाधार सुरुङ युगमा होइन बाटोघाटो रेलको कुरा अनेक गऱ्यौँ तर जनताले यो त स्वाभाविकै हुने कुरा हो नि भने जसरी लियो। अनि सुशासन पहिलो कुरा हो, सुशासनमा हामीले नेकपा एमालेको एकल बहुमतको सरकार कहिल्यै पनि भएन यो कुरा हामीले जनतालाई भन्न सकेनौँ, त्यसैले हामी मिसिएको
5: 74 पछि पार्टी एकता गरेर एकल सरकार होइन,
4: होइन
5: 51 सालमा अल्पमतको एकल सरकार होइन,
4: अल्पमतको एकल सरकार हो त्यो चाहिँ 3 महिना मुद्दा लड्दाको 6 महिनाको सरकार हो एक होइन। अब 74 सालको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सँगै संयुक्त मोर्चा बनाएर चुनाव लडेको हो, पार्टी एकतादेखि त्यो एकीकरणै नहुँदैकन नहुँदैकन 3 टुक्रा भयो।
5: हामी पार्टी पुनर्गठनको चर्चा गरिरहेको थियौँ,
4: त्यही भएर पुनर्गठन अब हामीले सरकारमा रहेर सुशासन कसरी दिने, शिक्षा स्वास्थ्यमा कस्तो डेलिभरी दिने, नेपालको अर्थतन्त्रले अब बेरोजगारी अन्त्य कसरी गर्ने, स्वदेशी उद्योगहरू र राष्ट्रिय पुँजी कसरी निर्माण गर्ने, स्थानीय सरकारलाई हामीले कसरी गाइड गर्ने, के नीतिमा चलाउने, प्रदेश सरकारलाई कसरी चलाउने जस्ता कुराहरूको विचारको पनि पुनर्गठन गर्नु छ। शैलीमा पनि सरकारमा हुने बित्तिकै सरकारमा हुनेहरूका केही लिमिटेसन हुन्छ, त सरकार र जनताको बिचको सुसम्बन्ध कसरी कायम गर्ने, सरकार र कार्यकर्ताको बिचको सम्बन्ध कसरी
5: अहिले शैली परिवर्तन चाहिँ कसको जरुरी छ त नीतिको कि नेतृत्वको कि अन्य नेताहरूको
4: नीतिमा पनि हामीले परिवर्तन गर्नुपर्ने छ पुनर्गठन गर्नुपर्ने छ नेतृत्वमा पनि हामी केन्द्रीय कमिटी जवाब दिएछ केपी ओलीले एउटालाई मात्रै दोष दिएर हुँदैन केन्द्रीय कमिटीले हामीले कस्तो आकलन गर्यौँ त्यसको समीक्षा निर्वाचन समीक्षामै नेतृत्व मूल नेतृत्वमाथि नै प्रश्न स्वयं के भन्छ संयोजकले नै उठाउनु भयो आफैले निर्वाचन समीक्षाको प्रतिवेदन त दिइसक्नुभयो होइन उहाँले हामीले निर्वाचनको समीक्षा प्लस पार्टी पुनर्गठनको सम्बन्धमा के राय दिने भन्ने टिओआरका साथ कार्यदल बनेको त्यस कारणले त्यसमा हामीले नीति शैली नेतृत्व विचार सबैको पुनर्गठन गर्नुपर्ने र त्यसले जनतालाई यिनीहरू परिवर्तित भएर आए है सम्बोधन गरे आफ्ना कमजोरी महसुस गरे भन्ने बोध हुने गरी हामीले जानुपर्नेछ
5: अहिले पेचिलो रूपमा उठेको कुरा चाहिँ अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नु पर्यो
4: होइन त्यो उठेकै छैन
5: त्यसलाई नेताहरूले भनिरहनु भएको छ
4: होइन उठेको
5: पदाधिकारीहरूले बोलिरहनु भएको छ
4: त्यो अहिले हाम्रो कार्य
5: अहिलेको माग भनेको अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन
4: होइन त्यो छैन
5: सकेसम्म सहज बहिर्गमन होइन भने
4: अहिले
5: जबरजस्ती पनि हुन सक्छ
4: होइन महासचिवद्वारा प्रस्तुत प्रतिवेदन कुनै अंशमा पनि तपाईँ दसचोटि हेर्नु छँदै छैन होइन यो अतिरञ्जना गरिएको हो
5: दस त चलिसक्यो त ओली सहितको एमाले कि ओली रहितको एमाले
4: अहिले हामी ओली सहितको एमालेमा छौँ
5: अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने उहाँलाई अध्यक्षबाट हटाउनु पर्ने लाइनमा तपाईँहरू पुग्नु भएको छैन
4: कोही पनि पुगेको छैन सत्य कुरै हो
5: पार्टी पुनर्गठन चाहिँ केमा गर्ने त त्यसमा
4: अब हाम्रो केन्द्रीय कमिटी कत्रो बनाउने अब किन विधानमै पनि संशोधन गर्नु पर्यो 305 जनाको केन्द्रीय कमिटी छ अब मन्ने समेत गर्दा त हामी कति पुग्ने भन्दाखेरि 325-335 पुग्ने भन् तिनीहरूलाई जिम्मा दिन नपाएर हामी पालिका पालिकाको जिम्मा दिएका छौँ तल कति तहसम्म जाने होइन एक तह मुनिसम्म मात्रै जाने कि दुई तह मुनिसम्म मात्रै जाने कि चार तह मुनिसम्मको जिम्मा केन्द्रीय कमिटीलाई दिएपछि तलका कमिटीहरू काम लाग्ने भएन अब एउटै व्यक्ति त्यो पदमा म सचिव छु म सचिव कति कार्यकाल हुने होइन अब अनि उमेरको हद पनि हामीले तोक्नु पर्यो तोकेका थियौँ हामीले पुनर्विचार गर्नुपर्छ है यसमा पनि भन्ने गम्भीर सुझावहरू तलबाट आएका छन् त्यसैले
5: अब केपी शर्मा ओलीको सहजताको लागि उमेर हद पनि हटाउनु भयो अहिले त्यसैमा आएर चाहिँ बखेडा झिकिरहेछन्
4: बखेडा भन्दा पनि यो के हो भने हामीले त्यसलाई पुनर्विचार गर्नु पर्यो केपीको हकमा हामीलाई त्यतिखेर चाहिएको थियो टावरिङ एउटा पर्सनालिटी थियो सबै नेताहरूले छोडेर गएको पार्टी भत्काएको बेला उहाँको कम्पिटेन्ट लिडरसिप थियो होइन त्यो लिडरसिपको लागि
5: अहिले त परिस्थिति बदलिसक्यो नि त प्रतिकूल अवस्था छ त्रिशुलीमा धेरै पानी बगिसक्यो भोटे कोसीमा बाढी आइसक्यो खराज अधिकारी चाहिँ
4: आयो चुनावमा पनि सुनामी नै आयो होइन त्यस कारणले त्यही कारणले गर्दा परिवर्तित परिस्थितिमा पार्टीलाई हामी कसरी जनसमक्ष लान सक्छौँ पहिलो कुरा त हाम्रो पार्टी प्याडर क्याडर बेस मास पार्टी हो कि मास पार्टी हो कि या अब एउटा लिजेन्ड लिडरसिपको अब केपी ओली हुँदा त ठिकै छ केपी ओली पछिको एमाले पनि केपी ओलीले जस्तै गरे कुनै एउटा लिडर अध्यक्ष भएर उसले एकल ढङ्गले चलाउन खोज्यो भने त्यो सम्भव हुन्छ कि हुँदैन त्यसैले सामूहिक नेतृत्व प्रणालीमै जानुपर्छ र केपीमा त के हो भने त्यो मस्ट एबल लिडरसिप भएको हुनाले उहाँले जे बोल्नुभयो 72-82 हामीले आँखा चिम्लेर समर्थन गऱ्यौँ होइन अब मान्नुहोस् कि केपी ओली अर्को महाधिवेशनसम्म पनि फेरि पछि केपी ओलीलाई नबनाउने ठाउँमा हामी गयौँ भनेर अर्को नेतृत्व बनायौँ भने ऊ पनि त्यसै एकल ढङ्गले चल्न सक्ने अवस्थाको बनाउन सकिँदैन
5: 11 महाधिवेशनमा पनि केपी शर्मा ओलीकै पक्षमा पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म बहुमत मात्रै होइन बहुमतभन्दा धेरै माथि व्यक्तिहरूले जितेका थिए 2 पदाधिकारीले मात्रै जितेका थिए फरक प्यानलबाट 14 केन्द्रीय सदस्य मात्रै जितेका थिए तर जिएनजी आन्दोलनपछि चुनावपछि बहस त धेरै नै गर्मा गरम भइसक्यो नि
4: भयो
5: अब चाहिँ समीक्षा गर्नु पर्दैन
4: त्यही निर्मूल समीक्षा
5: तपाईँहरूले सोच्नु पर्दैन
4: गम्भीरतापूर्वक निर्मूलता
5: नेतृत्वको स्तुति गान मात्रै गाइरहने प्रश्न उठ्दैन
4: उठिरहेछ अब हरेक प्रश्न उठाइरहनु पर्छ र हरेक प्रश्नको जवाब दिनुपर्छ यो नै डेमोक्रेटिक सिस्टम हो त्यसरी डेमोक्रेटिक सिस्टम हाम्रो पार्टीभित्र आवश्यक ठानेनौँ त्यो हाम्रो कमजोरी थियो त्यसैले हामी त्यसको समीक्षा गर्दैछौँ कार्यदलले त्यसमा पनि केही सुझावहरू राख्दैछ
5: अहिले त अब केपी शर्मा ओलीलाई जसरी पनि नहटाइकन नेकपा एमाले पुनर्जागृत हुँदैन नवजीवन प्राप्त गर्दैन जीवन जल प्राप्त गर्दैन। अरू भनेको
4: यो कुराको नैतिक जिम्मेवारी
5: विकल्प कुनै पनि छैन।
4: यो नैतिक जिम्मेवारी हामी केन्द्रीय कमिटीले सिङ्गैले लिनुपर्ने छ कि हामीले हारको, किनभने हामीले जो आक्रमण गऱ्यौँ, हामीले 100 सिट 70 सिट जे भन्यौँ त्यो त सर्वनाश भयो नि। त्यसमा चाहिँ मूल नेतृत्व भएको हुनाले, पार्टीको प्रमुख भएकोले उहाँको हिस्सामा बढी पर्ला, मेरोमा पनि पर्छ, अरूको पनि पर्छ। हामीले समग्र रूपमा हामी त्यसको समग्र मूल्याङ्कन गरौँ र अब हाम्रो मूल्याङ्कन प्रणाली के कस्तो छ, किन युवाहरू हाम्रो पार्टीमा प्रवेश गरेन, युवाहरूको लागि अरू पार्टीबाट आएको व्यक्ति छन् भने हामी स्वाट्टै केन्द्रीय सदस्य बनाउँछौँ, तर नवयुवालाई नयाँ धेरै ब्यारिकेड खडा गरेर पार्टीमा नयाँ मान्छेहरू भर्ती गर्ने, नयाँ युवाहरूलाई भर्ती गर्ने बाटो हामीले खोल्नु पर्यो। यस्ता धेरै कुराहरू छन्।
5: तपाईँहरूको सिधा प्रस्ताव भनेर चाहिँ अध्यक्ष केपी शर्मा ओलीदेखि पदाधिकारीदेखि सबैले जिम्मा लिनु पर्यो, पदाधिकारी सबै विघटन हुँदाखेरि कुनै आपत्ति छैन।
4: अनि विघटनको कुरा त किनभने बाटोघाटोबाट हुँदैन, यो राष्ट्रिय फोरमबाट हुन्छ, महाधिवेशनबाट निर्वाचित हो, त्यसैले विघटनको रहर लाग्दो भाषा प्रयोग गरेर हुँदैन। त्यसका निम्ति विधि विधान छन्, विधि विधानपूर्वक र प्रक्रिया छन्।
5: सहज सेफ ल्यान्डिङ चाहिँ के हो त, तपाईँहरूको सूत्र के हो?
4: हामी त्यसमा अहिले बहस गरेका छैनौँ, होइन। हामी चाहिँ के गर्छौँ भने आगामी कार्यभार कसरी गर्ने, नयाँ नेतृत्व विकासको प्रणाली प्रक्रिया र सामूहिक नेतृत्व प्रणालीमा जानुको विकल्प छैन, त्यसलाई पुनर्स्थापित गर्न या पहिला हामीले 2 कार्यकाल 70 वर्ष जे भनेका थियौँ तल पनि हामीले 2 कार्यकाल बनाउनु पर्यो। एउटा मान्छे जिल्ला कमिटीको अध्यक्ष कति हुने, वडा कमिटीको अध्यक्ष कति हुने, पालिका कमिटीको अध्यक्ष कति हुने, होइन, प्रदेश कमिटीको अध्यक्ष कति हुने, यो पनि क्लियर भएर जानु पर्यो। त्यसकारण विधानमा आवश्यक संशोधन गर्न विधान अधिवेशन गर्नुपर्छ हामीले, होइन, अथवा राष्ट्रिय प्रतिनिधि परिषदबाटै गरे पनि भयो, अथवा महाधिवेशन प्रतिनिधिहरूबाट गरे पनि भयो। एउटा राष्ट्रिय फोरम आयोजना गर्ने, पार्टीमा कुनै कन्फ्लिक्ट नल्याउने, एकताबद्ध भएर जाने, सबैले अब अहिलेको लिडरसिप अब को औचित्य आवश्यकता त उसले महसुस गर्ने, जबरजस्ती त कसैले हटाउन सक्दैन नि त। त्यसैले त्यो लिडरसिप
5: तर पार्टीको तल्लो तहबाटै आउन थालिसक्यो नि, होइन, अध्यक्ष केपी शर्मा ओलीको औचित्य आवश्यकता सान्दर्भिकता सकियो, उहाँले जति गर्नु थियो गर्नुभयो,
4: अब सान्दर्भिक
5: अब भनेको म्याच सकिएको औषधि हो। केपी शर्मा ओली लगायत नेताहरू
4: विपक्षीहरूको पनि त्यो प्रकारको कुरा हुने नि हो, हामी पार्टीभित्र अहिले हामी त्यो तहमा पुगिसकेका छैनौँ।
5: अर्को महाधिवेशनसम्म केपी शर्मा ओली नै अध्यक्ष रहनुहुन्छ त्यसमा पार्टी पुनर्गठनको मोडालिटी चाहिँ के हुन्छ त?
4: अब
5: नेतृत्व परिवर्तन नहुने हो भने त
4: नेतृत्व परिवर्तन उपयुक्त प्रक्रिया उपयुक्त समयमा हुन्छ। उपयुक्त प्रक्रिया हामी त आरम्भ गरेकै छैनौँ, हामी त्यो महाधिवेशनको मुखमै छैनौँ, होइन, अहिले भर्खरै महाधिवेशन गरेर आएका हौँ। नेतृत्व परिवर्तन उपयुक्त बेलामा हामी प्रक्रिया सुरु भएपछि गरौँला।
5: नेताहरू रित्तिन थालिसके नि त, अध्यक्ष केपी शर्मा ओलीको पक्षमा हुनुहुन्न नि त, हिजो उहाँकै वरिपरि रहेकाहरू,
4: यसो उहाँको कति
5: उहाँले स्थान दिएकाहरू, उहाँले ठाउँमा पुर्याएकाहरूले साथ छोडिसके,
4: साथ छोडेका पनि छैनन्, साथमा पनि छन्, तर
5: यसम्यान भनिनेहरू समेत विरुद्धमा बोल्न थालिसके।
4: यसम्यान थियौँ भने तपाईँले गर्ने भाषा नै त्यसलाई परिवर्तन गर्न चाहन्छौँ, हामी पुनर्गठित गर्न चाहन्छौँ, हामी यसम्यान होइनौँ, होइन, उहाँ हाम्रो मुख्य नेता हो। अरू यो नेता प्रतिभाको फुलबारी यो नेकपा एमाले 101 सबै नेताहरू क्षमतावान छन्, ती क्षमतावान नेताहरूको पनि नेता उहाँ हो। त्यस कारणले यो ढङ्गले बुझ्नु पर्यो, उहाँले नि त्यसरी नै बुझाउनु पर्यो, हाम्रो कुरा यो शैली फेर्नु पर्यो भनेको त यो हो नि।
5: उहाँकै भाषामा भन्दाखेरि विगतमा झोले, आभारा, होइन, जे जे भनौँ, अरिङ्गाल, साइबर स्याल, जो जो भए पनि परिवर्तन भएर अर्को कितामा जान थालिसके, मोर्चाबन्दी गर्न थालिसके।
4: कित्ता काटै भएको छैन, तपाईँले कस्तो कित्ता देख्नुहुन्छ? कित्ता काट भएको छैन, अब मिडिया कर्मीहरूको काम हो यो, होइन, उहाँहरूलाई धन्यवादै छ। हाम्रा केही फरक विचारहरू भए केही विषयमा, होइन, मूल रूपमा हाम्रो अब मूल कुरा जनताको बहुदलीय जनवादले क्रान्तिपछि वैज्ञानिक समाजवादतर्फ कसरी जाने, के आधारमा समाजवाद बन्छ, अनि हामी त समाजवादतर्फको यात्रा गर्ने भनेका छौँ नि त, कसरी हुन्छ, समता हो कि समानता हो कि होइन, त्यो बारेमा हामीले गम्भीरतापूर्वक छलफल र बहस गरेर एउटा निष्कर्ष गरेर नीति कार्यक्रम बनाउनु पर्यो, होइन, त्यसमा नीति यस यही ठिक छ मात्रै भन्नु भएन।
5: तपाईँहरूले नयाँ दललाई चाहिँ परिपक्व हो भनेर सिकाउनुहुन्छ नि, अनि पुराना दलहरू पनि रूपान्तरण त हुनु पर्यो नि, होइन?
4: नयाँ दललाई सिकाएको छैनौँ हामीले, हामी हाम्रो देशको अब यो अहिले भन्दाखेरि डेट एक्सपायर कुरा सिटामल जस्तो हो, त्यति बेला हामीले चुनावमा भाग लिनु हुन्थ्यो हुन्थेन, यो पनि समस्या कुरा हो, होइन, किनभने त्यो चुनाव असंवैधानिक सरकारले असंवैधानिक रूपले संसद विघटन गरेर भएको चुनाव थियो।
5: ताक परे तिवारी नत्र कुनी के भने यस्तो गरिहाल्नु भने ढोक्सा थाप्न जानुभयो,
4: हारेपछि
5: अर्कोतिर चाहिँ उहाँ सर्वोच्च अदालतमा मुद्दा हाल्न जानुभयो। तत्कालीन प्रतिनिधि सभाको सभामुख नै चुनावमा जानुभयो। फेरि
4: तपाईँले भनेको ढोक्सा थाप्न गएको भन्दा पनि हो, तपाईँले दुविधाग्रस्त मनस्थितिका साथ हामी यो चुनावमा गयौँ, यो हाम्रो गम्भीर समीक्षा गर्नुपर्ने विषय हो। हामी चुनावमा भाग नलिएको भएर चुनाव यो अवैधानिक छ र चुनाव शान्तिपूर्ण निष्पक्ष धाँधली रहित बनाउनु र प्रतिनिधि सभालाई पुनस्थापित गरेर यो अवैधानिक रूपमा विघटित हो पुनस्थापित गरेर जेएनजीका मागलाई सम्बोधन गरेर गएको भए देशमा यति धेरै ठुलो क्षति पनि हुँदैन थियो होला।
5: त्यो त हारिसकेपछि बोध गर्नुभयो,
4: होइन त्यो कुरा
5: कुनै के गरिसकेपछि दैलो देख्यो भने जस्तो भयो नि।
4: होइन त्यो त्यो बाटो अहिले हामीले जे गल्ती गऱ्यौँ या ठिक गऱ्यौँ त्यो पनि त समीक्षा गर्नु पर्यो। निर्वाचन समीक्षा प्लस पार्टी पुनर्गठन सम्बन्धी सिफारिस गर्ने कार्यदल हो नि त। त्यसो भएर यी दुइटै पक्षमा हामीले बहस गर्नु छ, छलफल गर्नु छ र त्यसको सार निष्कर्ष पार्टीमा बुझाउनु छ।
5: अहिले जसरी काङ्ग्रेसमा शेरबहादुर देउवाको नियति छ नि, नेकपा एमालेमा पनि केपी शर्मा ओलीको हविगत त्यस्तै हुँदैछ भनेर चर्चा भइरहेछ।
4: म त्यसो भन्दिनँ,
5: एक पछि अर्को रित्दै
4: त्यो त्यसो त्यो निष्कर्षमा
5: हस्ताक्षर अभियान चल्दै
4: हस्ताक्षरको कुरा गरेकै थिए साथीहरूले। प्रक्रिया पार्टीभित्र हुन्छ भनेपछि स्टप छ। अब पार्टीमा जबरजस्त पार्टी पुनर्गठित हुनु पर्यो, यो ढङ्गले भएन भने जबरजस्त माग छ, त्यो मागलाई सन्तुलित संयमित नीति नेतृत्व विचार शैली का तहमा पुनर्गठित गरेर सबैलाई समेट्न सक्ने र सबै कार्यकर्ताको अधिकांश कार्यकर्ताहरूको माग सम्बोधन गर्ने गरी जान सक्नुपर्छ। त्यसले मात्रै पार्टी पुनर्जागृत हुन्छ
5: कि त सञ्जीवनी बुटी घोटेर पिलाउनु पर्यो, होइन भने विस्फोट हुँदैछ,
4: विस्फोटको तहमा जान दिँदैन।
5: ट्याकल गर्न सक्नुहुन्छ
4: मजाले,
5: स्वीकार्नै तयार हुनुहुन्न, वान एन्ड ओन्ली उहाँहरूको माग त क्लियर कट आइसक्यो
4: छैन। त्यस्तो
5: अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन
4: त्यस्तो आएको छैन।
5: तपाईँले पनि उचाल्दै उचाल्दै एक्ल्याएरै छोड्ने हुनुभयो है केपी शर्मा ओलीलाई?
4: न एक्लाउँछौँ न उचाल्छौँ,
5: हामी साथ दिन्छौँ भन्दै भन्दै भन्दै शेरबहादुर देउवालाई कुन हालतमा कुन अभिगतमा पुर्याए अहिले नेपाली कङ्ग्रेसमा अनि एमालेमा अनि केपी शर्मा ओलीले केपी शर्मा ओली लाइनले बेलैमा सोच्नु पर्दैन खराज अधिकारीजी?
4: सोच्नुपर्छ, बेला अब ढिलो गर्नु हुँदैन।
5: पुराना नेताहरूमाथि त्यो किसिमको डिजाइन त छ फेरि
4: छ।
5: केपी शर्मा ओलीको यो हालत हुनु, शेरबहादुर देउवाको त्यो हालत हुनु, पुष्पकमल दाहाल प्रचण्ड पनि एक्लिनु गम्भीर विषय त छ नि, होइन?
4: छ।
5: यसलाई के को उपाज मान्नुहुन्छ तपाईँ?
4: एउटा कुरा, हामी समय सापेक्ष परिस्थितिको सही आकलन गर्ने कुरामा कहीँ चुकेका छौँ एउटा। दोस्रो कुरा, हामीले जनअपेक्षा अनुरूपका काम गऱ्यौँ, त्यहाँभन्दा नि राम्रो गऱ्यौँ जो भन्यौँ, जनताको अपेक्षा हामीले राम्ररी चिन्न सक्यौँ कि सक्यौँ, दोस्रो कुरा। तेस्रो कुरा, हाम्रा शैलीगत त्रुटिहरू भयो, जनतासँग नङमासुको सम्बन्ध टाढियो नि, हाम्रा हामीले सुकुम्बासी हामीबाट टाढा, बुद्धिजीवी हामीबाट टाढा, होइन पेसागत पेसाकर्मीहरू हामीबाट टाढा भए हाम्रो त एकैचोटि 14.5 लाख भोट अरूले हाइजा गर्यो नि। भनेपछि अब यो निर्वाचन प्रक्रियाले मात्रै हाम्रो भोट गएका भन्ने होइन नि, जस्तो सुकै निर्वाचनमा पनि हामीलाई साथ दिइरहेको जनसमुदायको, अब हामी त 42-45 लाख भोट ल्याउने भनेर भनेको ठाउँमा 14.5 लाखमा आएर प्रत्यक्षतर्फ 9 सिटमा भयौँ। यो गम्भीर समीक्षा गर्नुपर्ने बेला हो र अब फेरि हामी कहीँ अब अर्को गल्ती गरेर अब चुकेर बस्नु हुँदैन।
5: यसमा धेरैजसो कम्युनिस्ट नेताहरूले तपाईँहरूले विगतमा भूराजनीति कारण, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिक्रियावादी तत्त्वको कारण विभिन्न कारणहरू देखाउनुहुन्थ्यो नि, त्यसलाई पनि जोड्नुहुन्छ अहिले?
4: जोड्छु, त्यो त सधैँ छ, त्यो निरन्तर छ, त्यो त्यसकै विरुद्ध लडेकै हौँ हामी। हाम्रो देशको राष्ट्रिय स्वाधीनताको लडाइँ हामी लडिरहन्छौँ।
5: अहिले केपी शर्मा ओलीलाई हटाउनको लागि यो किसिमको षड्यन्त्र अथवा यो किसिमको पार्टीभित्र चाहिँ भुसको आगो जसरी झगडा फैलाउन सल्काइदिन पनि विदेशी तत्त्वहरू अथवा भूराजनीतिक
4: कुनै पनि गति पदार्थ प्रक्रियामा आन्तरिक कुरो नै प्रधान हुन्छ, कुनै कुनै बेला मात्रै विशिष्ट ढङ्गले बाह्य कुरा प्रधान हुने हो। यो त निरन्तर छ, हामी माथि निरन्तर छ, अहिले मात्रै होइन, किनभने हामी हाम्रो देशको स्वाधीनता हाम्रो देशको निर्णय हामीले गर्न पाउनु पर्छ
5: भन्दा एभ्री एक्सन एज रियाक्सन भने जस्तो गतिको नियममा पनि स्पष्ट बनाएको छ।
4: त्यस कारण होइन देयर इज एक्सन देयर इज रियाक्सन भन्ने कुरा भन्नु खोज्नु भयो होला तपाईँले, यो त हुन्छ। त्यसैले त्यो अहिले भू राजनीतिको प्रभावको कारणले या भू राजनीतिको कारणले हाम्रो सत्ता बाट हामीलाई बहिर्गमन गराएको हो नि, होइन? त्यसो गर्दा अहिले पार्टीभित्र उसलाई आवश्यक छैन नेकपा एमालेमा कसलाई गर्ने कसलाई नगर्ने, एमाले उसले त नेग्लिजेबल बनायो नि त। त्यस कारण त्यो त हाम्रो आन्तरिक कुरा, अब प्रधान हो हामी कसरी रिभाइभ हुने, रिभाइटलाइज हुने, रिचार्ज हुने, यो हाम्रो कुरा हो।
5: खोइ त सच्ची नै तयार हुनु भएन क्या, बरु सकिने पार्टी फुटोस् भाँडमा जाओस्। अहिले अर्को चर्चा पनि भइरहेको छ, अध्यक्ष केपी शर्मा ओलीले नै भन्नु परे सूर्य चिन्ह र नेकपा एमाले हामीसँग नरहन सक्छ, जसरी शेरबहादुर देउबासँग कङ्ग्रेस रहेन त्यस्तै हुन सक्छ।
4: त्यो निजी कुरा गर्यो कसैले त सत्य हो भने त्यो कुराको पक्षमा उभिन सकिँदैन, पार्टीको पक्षमा, विचारको पक्षमा, नीतिको पक्षमै उभिन्छ। उहाँले
5: तयार रहनु है भनेर निर्देशन दिनुभएको छ,
4: त्यो उहाँले दिनुभएको कुरा सत्य हो कि एआई जेनेरेट हो कि, अब हेरौँ न, बैठकमै बुझौँला हामी, त्यस्तो मलाई लाग्दैन।
5: अब बैठकमा वारपार हुन्छ,
4: यो कहाँ किन वारपार हुने, पार्टीभित्र सधैँभरि अन्तर सङ्घर्ष रहिरहन्छ, पार्टीमा विचारहरू आइरहन्छन् निरन्तर लडाइँ। अहिले अहिले मात्रै हो र हामीहरू तपाईँले हेर्नुभयो भने 28 सालदेखि, तपाईँ अझ पुरानो कुरा गर्नुहुन्छ भने तेस्रो महाधिवेशनदेखि पहिलो यो गठन भएको पहिलो सम्मेलनदेखि नै होइन, पहिलो प्रथम महाधिवेशन पुष्पलाल पार्टीको महासचिव हुनुभएन, निरन्तर यो यस्तो पार्टीमा यस्तो प्रक्रिया चलिरहन्छ र अन्तर सङ्घर्षले तिखारी नै आउने होइन पार्टी। त्यसैले यसमा चाहिँ धेरै अन्यथा एकदमै चाहिँ विस्फोटै हुन लाग्यो भन्ने सोच्नु पर्ने,
5: बरु सिध्याएरै छाड्ने तर नेतृत्व पनि नछाड्ने, परिवर्तन पनि नहुने, त्यसले त कहाँ पुगिन्छ?
4: एमाले कसैले सिद्ध्याउन खोज्यो, मूल नेतृत्वले केन्द्रीय कमिटीका मान्छेले या तलबाट कसैले खोज्यो भने त्यो कुरा कसैलाई पनि सही आउँदैन, सिद्ध्याएर सिद्धिँदैन। एमाले कमजोर बन्यो, धेरै नै कमजोर बन्यो सत्य हो, तर एमालेका पूर्वाधारहरू सङ्गठन र विचारको समर्थकहरूको पङ्क्ति छ, उनीहरू रिभाइटलाइज होस्, रिचार्ज होस्, रिफर्म होस् पार्टी भन्ने पक्षमा छन्।
5: अहिले अर्को प्रस्ताव पनि अघि सारिएको छ, नेकपा एकता पुनः कम्युनिस्ट दलहरू बिच एकीकरण, विद्या भण्डारीलाई अध्यक्ष बनाउने, वर्षमान पुनलाई महासचिव बनाउने, यो केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अभिभावक भएर सल्लाहकारको भूमिका बस्ने, सल्लाहकारको भूमिकामा बस्ने।
4: पार्टी एकता पहिलो कुरा त आफ्नो पार्टी पुनर्गठित हुनु पर्यो होइन, अनि एमाले बलियो हुनु पर्यो, त्यसपछि कार्यगत एकता, अनि त्यसपछि चाहिँ पार्टी एकताका कुरा भयो भने पछिको कुरा, हामी कमजोर भएको बेला कहीँ विलय हुन जानुपर्ने। एमाले
5: पार्टी पुनर्गठनलाई ओझेलमा पार्नको लागि अर्को त्राण भर्न खोज्नु भयो होइन,
4: हामीलाई त्यो एजेन्डा आएको छैन विधिवत रूपमा, बाहिर आएको एजेन्डाको बारेमा धारणा नबनाऊ।
5: त्यसो अहिले कम्युनिस्ट एकता सम्भव छैन,
4: छैन
5: सम्भव, विद्या भण्डारी सहित,
4: अनि विद्या भण्डारी त नेकपा एमाले पार्टी सदस्य भइसक्नु भयो,
5: त्यही त पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्वमा पुर्याउने, कम्युनिस्टको नेतृत्वमा पुर्याउने, अनि सबै
4: व्यक्तिहरू
5: त्यही छाताभित्र गोलबद्ध भएर अटेर बस्ने।
4: अब ककसलाई त्यो रहर छ, ककसले त्यो गर्नु भएको छ,
5: त्यसको ड्राफ्ट लेखन सुरु भयो,
4: अनि त्यो त्यो छेडमारमै हुन्छ नि त्यो ड्राफ्ट लेखन, त्यसको लागि कुनै भारी भातै छैन त्यो, तर त्यो तहमा पुग्नु त हाम्रो पार्टीभित्र एजेन्डा हुनु पर्यो, छलफल हुनु पर्यो, अनि निष्कर्ष निकाल्नु पर्यो, त्यो ठाउँमा अहिले हामी छैन, आफै पुनर्गठित हुनुपर्ने छ।
5: ओलीलाई हटाएर विद्यादेवी भण्डारीलाई नेतृत्वमा पुर्याउनको लागि तपाईँहरू तयार हुनुभएको छैन,
4: एजेन्डै नआएको कुरामा छलफल गरेर विद्याको अवमूल्यन किन गर्ने, केपीको अवमूल्यन किन गर्ने, यस्तो काम यस्ता टिप्पणी गर्नु अहिले आवश्यकै छैन।
5: कम्युनिस्ट पार्टीहरू बिच पनि एकीकरण हुँदैन अहिले,
4: अहिले एकीकरणको एजेन्डा प्रमुख होइन, पार्टी पुनर्गठित गर्ने, पार्टी रिभाइटलाइज हुने, रिफर्म हुने नै मुख्य एजेन्डा।
5: तर त्यसको प्रस्थान बिन्दु त प्रदेशमा गठबन्धन गरेर सुरु गरिसक्नु पनि होइन,
4: अब त्यो पनि बैठकको एजेन्डा हुन्छ,
5: केन्द्रीय कमिटीले अनुमोदन गर्छ, तपाईँ त पदाधिकारी सचिव,
4: यो एजेन्डा
5: आधिकारिक व्यक्ति,
4: यो एजेन्डा सचिवालयमै आइसकेको छैन, त्यसपछि सचिवालयले के गर्छ र केन्द्रीय कमिटीमा एकैचोटि केन्द्रीय कमिटी के गर्दा त्यतिखेरै राय राखौँला। पार्टीभित्र एउटा निष्कर्षमा नपुगिकन मैले अहिले भन्नु हतार हुन्छ।
5: गुन्डुमा गन्थन त भइरह होला नि।
4: खै म हुँदा भएको छैन।
5: तपाईँ त विश्वास पात्र अध्यक्ष केपी शर्मा ओलीको।
4: म हुँदा भएको छैन।
5: यस्तो विषयमा कुराकानी भएको छैन।
4: छैन।
5: एकैचोटि सिधै
4: एकैचोटि सिधै हुँदा दुर्घटना हुन्छ। सचिवालय मार्फतै आउनुपर्छ।
5: माले हानेर गजुवा तर्साउँदा खोज्नु भएन नि पार्टी पुनर्गठनलाई बरालनको लागि।
4: पुनर्गठन त अनिवार्य आवश्यक भइसक्यो, यसमा किन तर्साउनु गजुवालाई?
5: पार्टी पुनर्गठन गर्ने भन्नुहुन्छ, नेतृत्व चाहिँ यथावत यथास्थिति
4: बाटैबाट तपाईँ यो कुनै तन्ना फेरे जस्तो होइन क्या। नेतृत्व फेर्ने भने त्यसको विधि हुन्छ, प्रक्रिया हुन्छ, फोरम हुन्छ, त्योबाट हुन्छ नि त। त्यसले बाटोघाटोबाट नेतृत्व फेर्ने भनेको रहरको कुरा, लहरको कुरा, अनि यो जर्नलिस्टहरूको पपुलरली राइटिङहरूमा लेखे जस्तो होइन। यो यसको विधि छ, प्रक्रिया छ, त्यसरी जान्छ।
5: विधि पद्धति प्रक्रिया अनुरूप चलेको भए यस्तो अवस्था आउँथ्यो?
4: थिएन। तर त्यही भएर स्थिति बसाल्नु पर्यो पहिला।
5: कस्तो हैसियतमा हुनुहुन्थ्यो? दबदबा थियो, सोच्नुहोस् त। 2082 भदौ 22
4: थियो
5: विधान अधिवेशन हुँदासम्म, गोदावरी सनराइज झलबाट फर्किँदासम्म जगजगी थियो तपाईँहरूको
4: सत्ता ढाल्न। भू राजनीतिको प्रभाव थिएन भन्नु पर्यो त, आइसक्यो त। के जोनबाटै तपाईँले हेर्नुभयो होइन, इन्टरनेसनल पोर्टलहरूबाटै देखिरहनु भयो, देखिरहनु भएकै छ। तर त्यसो गर्दा पनि हामीले सुरक्षा निकायलाई या लोकतान्त्रिकरण गर्दै त्यसको विश्वास जित्न सक्यौँ कि सकेनौँ, या हाम्रो सरकार जनअनुकूल भयो कि भएन, या
5: त्यति बेला भ्रष्टाचार, अपारदर्शिता, कुशासन, सामाजिक न्याय नभएको, अनि त्यति बेलाको नेतृत्व तपाईँहरूले गरेको।
4: अब गठबन्धनमा भयौँ, साझेदार सत्ता, साझेदार दल हौँ, पूर्ण रूपमा हामीले गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन, जनताले इन्साफ गर्ने कुरा छँदैछ। तर त्यो गठबन्धन पछिका उत्पन्न प्रक्रियाहरूले या राजनीतिक गतिविधिहरूले, अब यी दुईवटा गठबन्धन गरेर गयो भने हामी अर्को चुनावसम्म 84 पछि पनि गर्न सक्दैनौँ। त्यसैले नेपालको राजनीतिमा एउटा खतरनाक विषय प्रवेश गर्यो। शान्तिपूर्ण बाटोबाट निर्वाचनको माध्यमबाटै सरकार सत्ता फेर्नुपर्ने म्यान्डेट हामीले पाएको 72 को संविधानपछि, तर हिंसाको प्रयोग भयो, आगजनीको प्रयोग भयो, तोडफोडको प्रयोग भएर आतङ्क फैलाएर सत्ता परिवर्तन भयो। त्यसैले यो म्यान्डेटमा जाने हो भने त कुनै पनि सत्ताको 5 वर्ष टिक्ने त हुँदैन।
5: संविधानलाई समयानुकूल बनाउन सकेको भए, सरकारलाई ट्र्याकमा लान सकेको भए त यस्तो अवस्था आउँदैन थियो। भोलि मात्रै संविधान दिवस मनाउँदै हुनुहुन्छ
4: संविधान,
5: तर संविधानलाई आफू अनुकूल व्याख्या गर्नुभयो?
4: गरेका छैनौँ, जहाँ हामी अनुकूल व्याख्या पनि गरेका छैनौँ। संविधानलाई वास्तवमा पूर्ण रूपमा कार्यान्वयन गर्न हामी चुकेकै हो, किनभने संहिता के हो? प्रदेशलाई बलियो बनाउने, प्रदेशका अधिकार दिने, साझा अधिकारका सूचीहरूको कानुनहरू बनाइदिने कुरामा सङ्घको 8 वर्षको अवधिमा ज जसले नेतृत्व गरे पनि त्यहाँ गम्भीर भुलचुक भएकै हो। त्यसको कारणले यसको प्रतिक्रिया तल स्थानीय सरकारहरूलाई हामीले जो बलियो बनाउनु पर्ने हो त्यो गर्न सकेनौँ। र संविधान संशोधन भन्ने कुरा अहिले आएर थाहा भयो नि त अदालतले, अब त्यहाँ त दुई तिहाई एक ठाउँ मात्रै भएर भयो भने दुई ठाउँमै हुनु पर्यो भन्न संविधान संशोधन हुन्छ। त्यसैले संविधान संशोधन नारा होइन, अब हामीले प्रक्रिया र सहमतिका साथ मात्रै जान सकिन्छ भन्ने कुराको बोध हुनु पर्थ्यो। त्यसैले हामी मात्रै चाहेर भएन, सत्ता पार्टनरले पनि चाहनु पर्यो। सत्ता पार्टनर के भन्छ भने कतिपय कुराहरू अब धर्मसँग संविधान संशोधन जोडिदिन्छ, होइन जातसँग संविधान संशोधन जोडिदिन्छ, अनि हामी कसरी चाहिँ यो संहितालाई बलियो बनाउन सक्छौँ त त्यसले, होइन संहितै खारेज गर भनेर भन्छ। त्यहीँ आएका सुझावहरू पनि हाम्रो सत्ता पार्टनरले दिएका सुझावहरू तपाईँले हेर्नु भने, त्यस कारणले त्यति आगोसँग खेल्ने जस्तो हो नि संविधान संशोधन गर्ने भनेको। त्यहाँ त के भने पन्डोराको बाक्स खोल्ने हो, त्यहाँ के आउँछ के। त्यसैले संविधानका अहिले हाम्रो 72 को संविधान हाम्रो सङ्घर्षको उपलब्धि हो, त्यसका उपलब्धिहरूलाई जगेर्ना गर्दै परिवर्तित परिस्थिति अनुकूल जनताका मागलाई सम्बोधन गर्न परिवर्तन गर्नुपर्छ संविधान।
5: अब राष्ट्रपालले चाहिँ समय सान्दर्भिक, माटो सुहाउँदो, मौसम सुहाउँदो संविधान
4: ल्याउनु हेरौँ।
5: संविधान संशोधन गर्दै हुनुहुन्छ, कार्यदल बनाउनु भयो, सबै बहस गर्नुभयो, छलफल गर्नुभयो,
4: राम्रो कुरा आयो,
5: रिपोर्ट लेखिसक्नु भयो, अनि उहाँहरूलाई रोकिरहेछ राष्ट्रिय सभाले। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले त भनिहाल्नु भयो राष्ट्रसभा उपसभापतिले, राष्ट्रिय सभा बाधक भइरहेछ भनेर।
4: बाधक भइरहन्छ त, अनि सही कुरा गर्नु पर्यो, सही प्रक्रियामा गर्नु पर्यो, अनि सही कुराको संशोधन गर्नु पर्यो, जनअपेक्षा अनुसारको गर्नु पर्यो। मलाई मन लाग्यो, अर्को पार्टीले मन लाग्यो भनेर त हुँदैन नि त।
5: त्यही भएर अब 84 स्थानीय तहको चुनावमा, प्रदेश सभा चुनावमा क्लिन स्विप गर्ने राष्ट्रपाले,
4: ठिक छ,
5: अनि संविधान
4: संशोधनको
5: बटम लाइन
4: उहाँहरूले त्यो सकेको गर्नुहुन्छ, त्यसमा हामी प्रष्टै छौँ। हामी सक्दा हामी हाम्रो स्थिति सुधार्छौँ, उहाँले सक्दा क्लिन स्विप गर्नुहुन्छ, होइन उहाँले भने त्यही है, त्यो त परिणामले बताउँछ। हामी गम्भीर हाम्रा कमजोरीहरू सुधार्दै पार्टीलाई रिफर्म गर्छौँ, बलियो बनाउँछौँ र अगाडि बढ्छौँ।
5: सत्ता बाहिर हुँदाको छटपट्टि चाहिँ एकदमै भइरहेको छ होइन तपाईँहरूलाई?
4: पटक्कै छैन, हामीले लामो अनुभव छ सत्ता बाहिर,
5: सत्ताको रस ताला चाबी सबै चलाएको बानी।
4: सत्ता हामीसँग रहछ र,
5: आदेश दिएको
4: सत्ता हामीसँग रहछ, सत्ता त कहाँ रहेछ देख्नु भएन? सत्ता भनेको सेना, पुलिस, अड्डा, अदालत, सरकार सबै कुरा हो नि।
5: ए तपाईँहरूले चलाउँदाखेरि चाहिँ हुने, तपाईँहरूबाट बाहिर जाने बित्तिकै चाहिँ सत्ताहरूसँग हुने,
4: केही बुझेनौँ नि हामीले त्यही सत्तालाई।
5: यस्तो द्वै चरित्र नदेखाउनुहोस् न,
4: कसरी द्वैत चरित्र? म हाम्रो कमजोरी भन्न नपाउने हाम्रो, तपाईँले सोधेपछि हामीले कमजोरी गऱ्यौँ कि राष्ट्रिय सुरक्षालाई प्रधानता दिँदै, सुरक्षा अङ्गहरूलाई सबलीकरण गर्दै, लोकतान्त्रिकरण गर्दै, निर्वाचित सरकारप्रति लोयल बनाउन सक्यौँ कि सकेनौँ त अहिलेसम्म गर्नुभयो? 15 सालमा बिपी कोइरालाको कुरा हेर्नुहोस्, या चाहिँ वीरेन्द्रको वंश विनाशको कुरा हेर्नुहोस्, या केपी ओलीको चाहिँ सत्ता अपहरण भन्नुहोस्। त्यो बेलामा सुरक्षा अङ्गहरूलाई हामीले ठिकठाक राख्न सक्यौँ सकेनौँ त? समग्र मूल्याङ्कन गर्नुपर्ने बेला आएन? मैले भन्नु खोजेको,
5: तपाईँ त गृहमन्त्री बनिसकेको व्यक्ति, खोइ त सूचना, खोइ त संयन्त्र,
4: ठिक हो,
5: अनि गोली चलाउन आदेश दिने, मान्छे मार्ने,
4: अहिले अहिले
5: युवाहरूको हत्या गर्ने, विद्यार्थीहरू ड्रेसमा भएको विद्यार्थीहरूको हत्या गर्ने।
4: तपाईँ अहिले गौरीबहादुर कार्कीको सुन्नुभयो होइन? सुदन गुरुङलाई हत्या गरिन्छ, त्यसैलाई विद्यार्थीहरूलाई स्कुलको ड्रेसमा केही हुनु भनेर उक्साउने, र त्यहाँ चाहिँ एम्बुलेन्स र डक्टरसँग त व्यवस्था गरेका थिए उनले भन्ने हामीलाई सबै तथ्य छ भनेर त भने त गौरीबहादुर कार्कीले हिजो अस्ति होइन? अनि सुनेजी थियो यो कुरा, हामीले थाहा नपाउनु हाम्रो गम्भीर कमजोरी। उनले भने त्यतिखेरै सङ्कटकाल 23 गते लागू गरे भए केपी ओलीको सत्ता पनि रहन्थ्यो होइन, यो 24 गते घटना हुँदैन थियो पनि भन्न पुगे पनि होइन। अब त्यो कुरा यदि
5: त्यत्रो असफल भइसक्दा पनि उही नेतृत्व,
4: यो बारेमा हामी तपाईँको सुझावलाई पनि मनन गर्छौँ।
5: अब चाहिँ घैटोमा घाम लाग्छ, चुनावमा त घाम लागेन,
4: लागेन,
5: सूर्यमा ग्रहण लाग्यो, अब त कमसेकम तपाईँहरूको घैटोमा त घाम लाग्नु पऱ्यो नि कवराज अधिकारीजी।
4: यो तपाईँको सुझाव मननीय छन्, हामी गम्भीर छौँ, हामी आत्मालोचक हुँदै विनम्रतापूर्वक जनताबाट, जनता हामीबाट जहाँ टाढिनु भएको छ कारण पत्ता लगाउँदै, कार्यदलले जे सुझावहरू तलबाट प्राप्त गरेको छ तिनको समय अनुकूल तिनलाई चाहिँ आत्मसात गर्दै परिवर्तित भएर हामी अगाडि बढ्छ।
5: अहिले राष्ट्रपाको राम राज्य छ, 6 महिनाको अवधिमै काम गरेको गरे हुनुहुन्छ,
4: गरेको
5: बाढी विपद सबै सामना गरेर
4: राम्रो। अब त्यहाँ विदेशीलाई तपाईँलाई मसँग सोद्धाखेरि अलि सोचेरै सोधे हुन्थ्यो, म त विपदकै बेलामा स्वास्थ्य मन्त्री थिएँ, एकजना मान्छे व्हिल चेयरमा भएको देख्नुहुन्छ, एम्पुटेसन कहीँ देख्नुहुन्छ, कसैले उपचार नपाएर त्यतिखेर अरण्य रोदन गरेको पाउनुहुन्छ, निशुल्क उपचार गराएको, जबकि नेक्स्ट आइमेनबाट 10 करोड, डब्लुएचओबाट चाहिँ 7 करोड लिएर 17 करोड रुपियाँले 8 लाख नेपालीको निशुल्क उपचार गरायौँ हामीले, मै थिएँ स्वास्थ्य मन्त्री, हामी विदिन 12 घन्टामा सबै ठाउँमा हामीले गऱ्यौँ। हाम्रो नेपाली स्वास्थ्यकर्मी, नेपाली सुरक्षा अङ्ग, भोलिन्टियर्सहरू, स्काउटहरू सबैले रेस्क्यु पनि गरे,
5: भूकम्पको समयमा राम्रो भूमिका खेल्नु भएको थियो,
4: अनि सबको व्यवस्थापन पनि हामीले गऱ्यौँ सबहरूको होइन। मै हुँदा, गृहमन्त्री हुँदा नि मेलम्ची र मनाङमा भएका चाहिँ नि बाढी पहिरोमा तपाईँहरूले घरमा झुन्डिरहेका मान्छेहरू, छतमा भएको मान्छेहरू 4 बजे गएर रेस्क्यु गरेर बचाएको पनि देख्नु भएकै छ। त्यसैले व्यवस्थापन,
5: अहिले त प्रधानमन्त्री फिल्डमा, गृहमन्त्री फिल्डमा उत्रिएर रातारात
4: यही
5: गृहमा जुटेको
4: पुनर्स्थापना त जानुहोस् नेताहरू जानुहोस्, मैले भनेको छु रेस्क्युमा उद्धारकर्ता पहिलो भनेर मैले भनेको, तपाईँले सम्झनुभयो होला हामीले नीतिगत रूपमै तलै पठाएका थियौँ र मै लामो समय
5: जनताले नखु घटना पनि बिर्सिएका छैनन् अघिल्लो वर्षको
4: हो। नखु घटना अत्यन्तै पीडाजनक हो र लज्जाजनक हो हाम्रो लागि, त्यो ठिक हो तपाईँले भने त्यसमा हामी
5: भवाङ एउटा ठाउँमा मात्रै परेको थिएन
4: हो,
5: सबैतिर च्यातिरहेको थियो, उद्रिएको भए त हुन्थ्यो नि,
4: होइन त्यो कुरा
5: चिलाउन सक्नुहुन्थ्यो होला।
4: अब त्यति मात्रै होइन, गृह मन्त्रीजी त्यहाँ हुनुहुन्थ्यो, रबरको गोली चलेको भने प्रधानमन्त्री श्रद्धा भन्नुभयो भन्ने पनि आयो होइन, त्यहाँ चाहिँ नि गोली चल्ने स्थिति हो भने त त्यो बेरिकेडहरू त्यस सुरक्षा हामीले जे गर्न सकेनौँ त्यो त गम्भीर हामी चुक भुलचुक छ नि, त्यहाँ त गम्भीर हामी त्यहाँ चुकेका छौँ नि, त्यो कुराको समीक्षा त घटना विशेषको मात्रै होइन समग्र रूपमा भन्दा यस्तो दुई तिहाईकै
5: त्यसको घटनामा
4: हामी चुक्यौँ त्यहाँ,
5: भनेपछि भू राजनीतिक कारण मात्रै होइन,
4: भू राजनीतिक कारणलाई बुझ्नु
5: बिस्तारै आँखा खुल्दैछ,
4: भू राजनीतिक कारण पनि हामीले थाहा पाउनु परेन, किनभने उनीहरूले त भनेकै थिए हामी जेएनजी मुभमेन्ट गर्छौँ विद्रोह गर्छौँ भनेका थिए होइन, विद्रोह भनिसकेपछि त्यसको तयारी त त्यो अनुसारको हुनु पऱ्यो, जनशक्तिको परिचालन साधन स्रोतको परिचालन मान्छेको हत्या हुने स्थिति बन्न सक्ने कुराको पूर्वानुमान हाम्रो सबै कुरामा कमजोरी देखियो नि होइन,
5: पढाइरहनु भएको छ अहिलेको एक्सनले देखाइरहनु भएको छ प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ,
4: के
5: राष्ट्रपति सभापति रवि लामिछाने
4: के देखाउनु भयो,
5: सुशासनको क्षेत्रमा पारदर्शिताको क्षेत्रमा
4: कस्तो राम्रो देखाउनु,
5: डेलिभरीको क्षेत्रमा
4: अहिले त्यही सुदन गुरुङले नि भन्नुभयो होइन, गोली चलाउनु त गृहमन्त्री प्रधानमन्त्रीले गर्ने रहन्छ भनेर उहाँले भन्नुभयो त, त्यो देख्नु भएन मधेसमा न त्यत्रो किसिमको चाहिँ हत्या हुँदाखेरि उहाँहरूलाई त अब होइन, उहाँहरूले त गोली चलाउनु त भने होइन भन्ला जस्तो छ जनमत होइन, त्यसरी यो जनमत हामीबाट किन टाढियो त्यसको मूल्याङ्कन गर्नु पर्यो क्या,
5: जनतालाई डेलिभरी पनि दिइरहनु भएको छ उहाँहरूले, जनता खुसी छन्,
4: खुसी छन्, लाइन अहिले अनलाइनको लाइन चाहिँ नि जम्मै सिलिन्डरको लाइन देख्नुभएकै छ, अब सारा ठाउँमा चाहिँ जनताले ग्यास राम्रोसँग पाएको छ, महँगी नाम निशानै छैन, एकदम सरल रूपमै घर घरमै ऊ छ होइन, अनि परराष्ट्रमा जाँदा पासपोर्ट पनि चाहिँ लाइनमा पर्नु परेको छैन, तर राम्रो कुरा छ तपाईँले भनेको त्यही ढङ्गले बुझिरहनुहोस् र हामी जनताहरू नै त्यही बुझौँ,
5: तपाईँहरूले अहिले केही नपाएर ग्रेजोनको रिपोर्ट सार लिनुपर्ने
4: छैन, ल्याएको छैन,
5: अनि
4: हाम्रो
5: अर्थमन्त्री डाक्टर सोनी मुवाले भारतमा भेटघाट गर्दाखेरि नेपालको झन्डा नराखेको विषय निकाल्ने
4: त्यो सामान्य कुरा हो,
5: यस्तै यस्तै विषय गरिनु भएको,
4: अनि यस्तै यस्तै
5: विषय
4: होइन,
5: नकली राष्ट्रवाद, पोखरो राष्ट्रवाद देखाउनु,
4: यो प्रोटोकल के हो भने त्यहाँ अर्थमन्त्री त्यहाँ विष्णु पौडेल भए पनि या चाहिँ रामशरण महत भए पनि सोनी मुवाले भए पनि नेपालको अर्थमन्त्री हो, थोडा राष्ट्रसभाको मात्रै हो, त्यहाँ राष्ट्रसभाबाट पनि निर्वाचित हुनु अन्त नेपालको अर्थमन्त्री,
5: अब राष्ट्रसङ्घको महासभामा गएर धमाकेदार भाषण गर्दै हुनुहुन्छ नेपाल र नेपालीको पक्षमा,
4: कसले,
5: प्रधानमन्त्री बालेन्द्र शाहले,
4: खोइ आज
5: युएनमा
4: आज मैले कहाँ हेरेँ, फेरि परराष्ट्र मन्त्री मात्रै जाने भन्ने सुन्दैछु, खोइ के भर्छ है,
5: उहाँले त्यहाँ जलवायु परिवर्तनदेखि नेपाल र नेपालीले भोग्नु परेको विषयदेखि सबै विषय जोडतोडका साथ उठाउँदै
4: हुनुहुन्छ, हामी म के सुझाव दिन चाहन्छु भने उहाँले लिनुहोस् नलिनुहोस् प्रचण्डले कसरी राख्नुभयो कोपमा, केपीले युएनमा कसरी राख्नुभयो, पूर्व प्रधानमन्त्रीले कसरी राख्नुभयो, त्यसको रेफरेन्स लिएर त्योभन्दा अझ जोरदार रूपले राख्नुहोस्, तपाईँ देशको प्रतिनिधित्व गर्नुहोस्, यो शुभकामना
5: खराज अधिकारजी, तपाईँ नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलको नेता, अरू क्षेत्रहरूमा अरू प्रदेशहरूमा नेकपा एमाले र नेकपा मिलेर सरकार गठन गरे तर गण्डकीमा सक्नु भएको छैन, सरकार छोड्नु पनि आनाकानी गरेर बल्ल बल्ल छोड्नुभयो तर नयाँ सरकार गठनको प्रक्रियामा जानु भएको छैन,
4: नयाँ सरकार गठनको प्रक्रिया के छ भने हामी पर्खिरहेछौँ संवैधानिक रूपमा उहाँहरू के गर्नुहुन्छ, हामी अलग भएपछि 29 दिनसम्म उहाँहरू सरकारमा हुनुहुन्छ, 30 दिनपछि विश्वासको मत लिनु होला, लिनुभयो भने उहाँहरू पनि कन्टिन्यू हुनुहुन्छ, होइन भने त्यसपछि हामी बल्ल छलफल गर्नु, किन हतारो गर्नु,
5: जोड घटाउमा व्यस्त हुनुहुन्छ अहिले
4: चाहिँ, छैन यसो
5: सांसद खरिद बिक्री त बागमतीमा जस्तो,
4: म त्यो पक्षको मान्छे होइन र बागमतीमा जे भयो त्यो नहुनु पर्थ्यो, ठिकठाक ढङ्गले हुनु पर्थ्यो, हुनुपर्ने परिस्थिति कसले बनायो त, हामीले बनायो त है, हाम्रो पार्टीले बनायो त है,
5: राजेन्द्र लिङ्गेनले भनिरहनु भएको छ एमाले पानी कहिल्यै सुध्रिएन,
4: उहाँले भन्नुभयो तर आज पनि फेरि अर्को भिडियो हेरेँ मैले, अब हामीले एमालेसँग मिलेर फलाम फलाना सिट ल्याउँ धवलजीलाई बनायौँ त्यो हामीले गल्ती गऱ्यौँ भनेको पनि सुनिरहेको छु फेरि त्यसो भएर के हो कुन सन्दर्भमा हो हामीले त्यसरी बुझ्नु पऱ्यो एकचोटि उहाँ र एमालेकै बिचमा सहकारी उहाँ प्रतिनिधि सभा आउनुभयो होइन हामीलाई पनि सहयोग भयो उहाँलाई पनि भयो यस्तो
5: गण्डकीमा कङ्ग्रेस संसदीय दलका नेता मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई हटाएर तपाईँ मुख्यमन्त्री बन्नलाई चाहिँ फलामको चिउरा चपाए जस्तै हुनुभयो होइन
4: होइन म
5: माथि काँडो हुनुभयो
4: म त्यतातिर मैले
5: निल्नु न ओकल्नु हुनुभयो
4: म त्यसमा मलाई मतलब पनि छैन मैले चासो राखेको पनि छैन किनभने प्रदेशहरू अस्थिर नहुनु भन्ने मान्यता राख्ने मान्छे हो म
5: दाल गल्दैन भनेर निराश हुनु भएको
4: निराश पनि छैन आश म त्यो माछे गाँडे पनि होइन
5: क्षेपास्त्र हान्नुहुन्छ हान्नुहुन्न
4: म अहिले त्यो
5: ब्रह्मास्त्र प्रयोग गर्नुहुन्छ गर्नुहुन्न
4: म अहिले त्यसको तयारी केही गरेको छैन
5: सुरेन्द्र राज पाण्डे नै मुख्यमन्त्री कायम रहनुहुन्छ त्यस भए उहाँ ढुक्क भर बस्दा हुन्छ
4: उहाँ के बिग्रे त अहिलेसम्म त हुँदै हुनुहुन्छ
5: उहाँलाई हटाउने खेल खेल्नु भएको छैन
4: छैन मैले खेलेको छैन
5: प्रदेशलाई अस्थिर बनाउन चाहनुहुन्न अरू प्रदेश जस्तो
4: अरू प्रदेश नि अब यो परिस्थितिले हो नेपाली काङ्ग्रेसको अपरिपक्वता त्यसमा प्रदर्शन भयो र नेपाली काङ्ग्रेस एमालेकै बिचमै यो सहकार्य भइरहेकै भए पनि के फरक पर्दैन थियो भन्ने नै हो त्यो नेकपा नेपाल कम्युनिस्ट पार्टीले नेपाली कम्युनिस्ट पार्टीले नि भनेको छ राप्रपाले नि भनेकै छ
5: सत्तामा लेपासिएर टाँसिएर त बस्नुभयो नि होइन
4: बसेनौँ
5: गण्डकीमा
4: बसेनौँ हाम्रो सहमति
5: मन्त्रीले हट हट हट भन्दा पनि अन्तिम समयसम्म
4: होइन यसो हो उहाँले जब चासो
5: तन्काइरहनु भयो लम्ब्याइरहनु भयो
4: लम्ब्याएनौँ हामीले त्यो कुरा के हो भने उहाँले जब तपाईँहरूसँग सहकार्य गर्न हामी तयार छौँ मधेस र यहाँको हकमा मात्रै भए पनि हाम्रो सभापति र तपाईँको अध्यक्षले कुराकानी गर्नुभयो भने सजिलो हुन्थ्यो भन्नुभयो होइन अनि हामी त्यसो नगरौँ भन्ने निष्कर्षमा पुग्यौँ छोड्यौँ
5: केपी शर्मा ओली र गगन थापा बिच वार्ता हुन सकेन
4: अब
5: सहमति हुन सकेन
4: कुराकानी गर्नभन्दा छोड्न नै ठिक छ भन्ने निष्कर्ष निकाल्यो संसदीय दलले हामीले त्यो गर्यो
5: हस् समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद
4: यो मौका दिनुभयो तपाईँलाई
5: हस् नमस्कार

0: ज्वरो बारे सार्वजनिक जानकारी।
1: डेंगू ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोका लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने। ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
2: डेंगू ज्वरोबाट बस्ने उपायहरू।
1: लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, सुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
0: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-4252-0-28-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइन्डलाई।
9: स्वदेश टाइम चेक, यस समय सूचकका साथमा
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 56 53 69 53 98 55 77 061 र 98 55 77 053
7: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 056 93 440 493 580 र 98 55 26 440
11: It's 9 o'clock. अहिले 9 बजेको छ।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली 1 को सुरुङमा भेटिएका सबको संख्या 18 पुग्यो। भोटेकोसी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्य वृद्धि, उच्च घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रुसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप। आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउनु पर्नेमा जोड। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज। नेपाल खबरमा अब पूरा खबर। आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान 2072 साल असोज 3 गते आजकै दिन घोषणा भएको थियो। संविधान जारी भएको आज 11 वर्ष पूरा भएको छ। 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष असोज 3 गतेलाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। 2007 सालदेखि नै सुरु भएका विभिन्न लोकतान्त्रिक आन्दोलन, 2062-63 को जनआन्दोलन, उत्पीडित उपेक्षित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका विभिन्न आन्दोलनको योगफलको रूपमा नेपालमा पहिलो पटक संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली सहितको संविधान जारी भएको हो। संविधान कार्यान्वयनका लागि संघीय संसदले बनाउनु पर्ने कानूनहरू अझै पनि बाँकी नै छन्। बनेका कानूनहरूको पनि प्रभाव कार्यान्वयन हुन सकेको छैन। त्यस्तै संविधान संशोधनको विषय पनि उठिरहेको छ। पोहोर भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको जगमा फागुन 21 प्रतिनिधि सभा सदस्यको चुनाव भयो। यो चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रतिनिधि सभामा झण्डै 2/3 मत प्राप्त गरी पहिलो दल बन्यो। यो सँगै संविधान संशोधनको बहस सुरु भएको हो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले संविधानले बहुजाति, बहुभाषी एवं बहुसंस्कृतिलाई समान संरक्षण प्रदान गरेको उल्लेख गर्नुभएको छ। साथै उहाँले रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधन को क्षतिले सिङ्गो देश गहिरो पीडामा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस कठिन अवस्थामा बाढी प्रभावित व्यक्तिको राहत, उद्धार र पुनर्स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्न सबैलाई आह्वान समेत गर्नुभएको छ। दिवसको अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न दलका शीर्ष नेता लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको छ। माथिल्लो त्रिशुली 1 को सुरुङ भित्र थप 5 शव भेटिएको छ। यो सँगै एउटै सुरुङमा भेटिएको शवको संख्या 18 पुगेको छ। यसअघि त्रिशुली 1 को अडिट 3 टनेल भित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झेको अवस्थामा 6 शव भेटिएका थिए। त्यसपछि निरन्तर खोजीकै क्रममा 7 र बेलुका 5 गरी भेटिएका शवको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङ मध्ये मैलुङबाट झन्डै 5.5 किलोमिटर उत्तरतर्फ डलडुङ खोला अडिट 3 को झन्डै 100 मिटर भित्र सुरुङमा शव फेला परेका हुन्। भदौ 10 बाढी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण छैन। फेला परेका शवको पहिचान तथा शनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाइ छ। 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत आयोजना हो।
सरकारले रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीको अध्ययन गर्न वैज्ञानिक समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार समितिले भुटेकोशी बाढीको वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुङ्ग्याउनेछ। मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टिका बरालका अनुसार यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न नसकिने बताउनु भएको छ। मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा 7-सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्नेछ। मन्त्रालयले बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गर्न लागेको हो। भुटेकोशीमा आएको बाढीले त्रिशुली करिडोर प्रभावित भए जस्तै यस्तो विपद अरू नदीमा आउँदा ऊर्जा मन्त्रालयको विभिन्न पूर्वाधारमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले अहिलेको क्षति बारेबाट पाठ सिकेर दीर्घकालीन रूपमा कसरी पूर्व तयारी गर्ने, जलविद्युत उत्थनशीलता संकटापन्न अवस्थामा पनि निरन्तर बिजुली उत्पादन गरिरहन सक्ने जलविद्युत क्षमता कसरी कायम गर्ने भन्ने पनि अध्ययन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णे मुआगले र भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकर बीच भेटवार्ता भएको छ। भारत भ्रमणको दोस्रो दिन हिजो अर्थमन्त्री मुआगले र भारतीय विदेश मन्त्री जयशंकर बीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा नेपाल भारत बीच रहिआएको सम्बन्ध, यसलाई थप बलियो बनाउने सहित विविध विषयमा छलफल भएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार भेटमा मन्त्री डाक्टर वाग्लेले रसुवामा बाढीपछिको उद्धार तथा राहत कार्यमा पुर्याएको सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटमा लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई मजबुत बनाउने उपायमाथि पनि उहाँहरूले छलफल गर्नुभएको हो। यसअघि अर्थमन्त्री डाक्टर वाग्लेले भारतीय उच्च कूटनीतिज्ञसँग छलफल गर्नुभएको थियो। भ्रमणको पहिलो दिन अस्ति उहाँले भारतीय समकक्ष निर्मला सीतारमणसँग भेट गर्नु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चालू आर्थिक वर्ष 2083-84 पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार साउनमा महँगी दर 5.96% पुगेको छ, जुन पछिल्लो डेढ वर्ष यताकै उच्च हो। यसअघि 2081 मङ्सिरमा महँगी दर 6.05% थियो। अघिल्लो वर्ष साउनमा यस्तो दर 1.68% मात्र थियो। प्रतिवेदन अनुसार साउनमा खाद्य तथा पेय पदार्थ समूहको महँगी 6.77% रहेको छ भने गैर खाद्य तथा सेवा समूहको महँगी दर 5.52% छ। अघिल्लो वर्षको साउनमा खाद्य तथा पेय पदार्थको समूहको महँगी दर बुझाउने मुद्रास्फीति 2.28% ऋणात्मक रहेको थियो भने गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 3.95% रहेको थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकाङ्क 15.62%, फलफुलको 15.39%, माछा तथा मासुको 8.65%, तरकारीको 6.90% र मरमसलाको 4.80%ले बढेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरे ठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेपछि गाडी चल्न थालेको छ। गएको साउन 28 गतेको बाढीले बिरे ठाँटीमा 100 मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाको वडा 8-11 मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्क विच्छेद थियो। ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरे ठाँटीको सडक मर्मत गरेपछि हिजोदेखि आवत जावतमा सहज भएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा लुम्बिनीको तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै तराई क्षेत्रका अरू थोरै ठाउँमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्न सक्ने क्षेत्र र नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले रुसको संसदीय चुनावमा हस्तक्षेप गरिरहेको र युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको शान्तिवार्तामा पनि बाधा पुर्याइरहेको आरोप लगाउनु भएको छ। रुसी सैन्य औद्योगिक आयोगलाई सम्बोधन गर्दै पुटिनले युक्रेनले जाना जानी शान्ति र वार्ता रोक्ने गतिविधि गरिरहेको दावी गर्नुभएको रोइटर्सले जनाएको छ। उहाँले रुसले आफ्नो आणविक प्रतिरोध क्षमता र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिनु भएको छ। पुटिनले युक्रेनमा लामो समयदेखि चुनाव नभएको भन्दै राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यकालबारे पनि प्रश्न उठाउनु भएको छ। तर युक्रेनी अधिकारीहरूले युद्धका कारण लागू आपतकालीन अवस्था कायम रहेकाले अहिले चुनाव गर्न नसकिने बताएका छन्। यसैबीच रुसमा हिजोदेखि 3 दिनसम्म संसदीय चुनावका लागि मतदान भइरहेको छ। अब खेल खबर। 20 एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइची नागोयामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार चन्द्रबहादुर थापा र दुबईमा भएको आइवा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता हुन्। यस्तै मानमती विष्ट 19 एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन्। यो खेलमा नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन्। आजदेखि औपचारिक रूपमा सुरु हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। चार भन्चाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। माथिल्लो त्रिशुली एकको सुरुङमा भेटिएको सबको संख्या 18 पुग्यो। भोटेकोसी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने। मूल्यवृद्धि उच्च, घिउ तेल तरकारी र फलफूल सबैभन्दा महँगो। अर्थतन्त्रको गति अपेक्षा अनुसार नबढे पनि बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ। रुसी संसदीय चुनावमा युक्रेनले हस्तक्षेप गरेको पुटिनको आरोप। आणविक र क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप मजबुत बनाउनु पर्नेमा जोड। र 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन आज।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184923।
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
6: कहाँ गएर के सिप सिकौ भन त अब।
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61-356
6: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
8: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर।
8: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर।
8: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर।
8: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 06।
3: भइरहेको चार भन्चाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरहरूमा पूजा आराधना गरी मनाइँदैछ। हरेक वर्ष भदौ शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमीका दिन आज काठमाडौँ उपत्यकाका कागेश्वरी महादेव मन्दिर लगायतका मन्दिरहरूमा गई पूजा आराधना गरेमा कागको स्पर्श लगायत दोषबाट मुक्त भइने जनविश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नै पर्ने मान्यता राख्छन्। श्रावण शुक्ल पूर्णिमा र गंगा दशहरा पर्वमा गोसाई कुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनु पर्छ भन्ने धार्मिक मान्यता छ। कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमान ढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने गरेका छन्। हरेक वर्ष भदौ शुक्ल अष्टमीमा आयोजना गरिने ललितपुरका 10 महाविद्यापीठहरूको पूजा तथा परिक्रमा आज हुँदैछ। पाटनको बालुखा भैरवी पीठबाट प्रारम्भ हुने 10 महाविद्या पूजा पूर्णचण्डी, तारा, भुवनेश्वरी, बंगलामुखी, धुमावती, मातङ्गी, छिन्नमस्ता, त्रिपुरा सुन्दरी तथा टंगलको कालीपीठमा पुगेर समापन गरिनेछ। 10 महाविद्यालाई कौल तान्त्रिक परम्परा अनुसार आदि पराशक्तिका रूप 10 रूप मानिन्छ। देवी भागवत पुराण तथा अन्य शाक्त तान्त्रिक साहित्यले यस परम्पराको व्याख्या गरेको छ। नेवार परम्परा अनुसार यी पीठहरूमा समय बजीको पहाड जस्तो गरी खानेकुरा चढाउने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले 16 दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। भदौ शुक्ल सप्तमी हिजोदेखि धन धान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा महालक्ष्मी व्रत आरम्भ गरेका हुन्। यस वर्ष असोज 17 गते शनिबारसम्म यो व्रत गरिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उल्लेख गरेको छ। हरेक दिन एक छाक फलाहार र दिनमा एक पटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। 16 दिनसम्म हरेक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ। र काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्र जात्राको अवसर पारेर मुवाली बाजा बजाउने तयारी थालेको छ। काठमाडौँ उपत्यकाभित्र मुवाली बाजा बजाउने जनशक्तिको अभाव हुँदा भक्तपुरबाट बजाउने मानिसहरू बोलाउनु पर्ने बाध्यता रहेकोमा यसपालि काठमाडौँ महानगरपालिकाबाटै मुवाली बजाउने तयारी भइरहेको छ। मुवाली बजाउनका लागि टेकुको लक्ष्मीश्वरमा तालिम भइरहेको छ। काठमाडौँ महानगरपालिकाबाट मुवाली बजाउने परम्परा रोकिएको झण्डै 25 वर्ष भएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज संविधान दिवस देशभर मनाइँदै 11 वर्ष बितिसक्दा पनि पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो, एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान। आज कागे अष्टमी पर्वमा कागेश्वरी महादेव मन्दिरहरूमा पूजा, ललितपुरमा 10 महाविद्यापीठहरूको पूजा तथा परिक्रमा आज हुँदै। र 25 वर्षपछि इन्द्र जात्रामा मुवाली बाजा बजाउने तयारी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: στο This FM, τι είναι ένα πετοπλό 2 MHz.
1: Hello, I am Ketsa.
2: Τι ωραία, Yar Samrat, yeah, Harima, Gornisha, Kisari Madi Tiram Nepal.
1: Azur Madi Tirapani Savi, Ramrecha, Rialinisha.
2: Video on Garanet.
1: Kaike video on Garnurayat, Madi Tirago Nate Gatilla China.
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई। टेकमाइनलाई
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, हैन भोक लागेको छैन तिमीहरुलाई?
6: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन, अब चाउमिनमै चित्त बुझाउन त होला नि।
7: त के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाउँ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
9: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
10: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
9: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
10: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
9: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
11: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
12: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
11: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
13: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
14: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
9: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98-550-63-938 र 98-550-65-42।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 63 98 550 77 061 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: सबै शक्ति एक ठाउँमा उभिएर लोकतन्त्र विधिको शासन र कानुन राज्य अधिनियम स्वतन्त्र चाहने शक्तिहरू एक ठाउँमा उभिएर हाम्रो देशको अहिले राष्ट्र संकटमा परेको बेलामा राष्ट्रिय सहमति अनिवार्य आवश्यकता छ। तपाईँले हेर्नु भएको छ नेपाल आज ठुलो चाहिँ विपदमा परेको छ। यो राष्ट्रिय विपत्ति हो। अब यसको संग्रामको लागि पनि हामीले विदेशीहरूसँग सहयोग लिनुपर्छ। नेपाललाई आज हामीले बचाउनु छ। नेपाल

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। संघीयता सहित नेपालको संविधान 2072 घोषणा भएको आज 11 वर्ष पूरा भएर 12 वर्ष लागेको छ। 2072 असोज 3 गते संविधान सभाबाट राष्ट्रपति रामवरण यादवले नेपालको संविधान घोषणा गर्नुभएको थियो। त्यसै दिनको सम्झनामा सरकारले आज काठमाडौँको सैनिक मञ्च टुडी खेलमा विशेष समारोह गरी राष्ट्रिय दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह सहित उपस्थित भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। संविधानले जनतासँग गरेका वाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको पनि प्रधानमन्त्री शाहले बताउनु भएको छ। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार नभए त्यो केवल कागजमा मात्र सीमित हुने शाहको भनाइ छ। देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने समेत प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो। 35 भाग 308 धारा र 9 अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायतलाई आत्मसात गरेको छ। तर यो 11 वर्षमा समेत संविधान कार्यान्वयनको सन्दर्भमा कैयन प्रश्नहरू उठेका छन्। खास गरी अत्यावश्यक संघीय कानून नै बन्न सकेका छैनन्। अर्कोतर्फ प्रशासनिक र संरचनागत सुधार समेत अपेक्षाकृत रूपमा हुन सकेको छैन। संविधान बनाउँदा समेत देखिने गरी परिवर्तन नभएको अनुभूति नागरिक तहबाट सुनिने गरेको छ। कंग्रेस र एमाले संविधान संशोधनको एजेन्डा लिएर गठबन्धन सरकार निर्माण गरे पनि अपेक्षाकृत प्रगति गर्न नसक्दा गत वर्ष जेएनजी आन्दोलनपछि संविधान जोगाउनु पर्ने चुनौती आइपर्यो। वर्तमान सरकारले पनि संविधान संशोधनका लागि बहस चलाएको थियो। असीम शाहको नेतृत्वमा बनेको कार्यदलले विभिन्न सुझावहरू समेत दिएको छ। तर विपक्षी दलले कार्यदलप्रति गरेको अविश्वासले सुझावहरू अलपत्र हुने देखिएको छ। अर्कोतर्फ प्रतिनिधि सभामा 2/3 नजिक मत रहे पनि राष्ट्रिय सभामा उपस्थिति शून्य हुँदा रासुपा नेतृत्वको सरकारलाई संविधान संशोधनको प्रक्रिया अघि बढाउने चुनौती देखिएको छ। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत आज र भोलि सबै स्थानीय तहमा वडा अधिवेशन हुँदैछ। केन्द्रीय निर्वाचन समितिले वडा तहको अधिवेशनमा उत्साहजनक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै नेता कार्यकर्तालाई आह्वान गरेको छ। त्यसै अनुसार वडाहरूमा आज मतदान प्रक्रिया शुरू भएको छ। समितिका सदस्य राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न 77 जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्य प्रारम्भ गरिएको बताउनुभयो। जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह र स्थानीय स्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन सम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउने लगायतका सम्पूर्ण कार्य भइसकेका छन्। पूर्व सभापति शेरबहादुर देउबा लगायतका केही नेता भने मङ्सिरमा महाधिवेशन गर्ने गरी समानान्तर गतिविधिमा रहेकाले यो महाधिवेशनमा सहभागी भएका छैनन्। शेखर कोइराला पक्षीय नेताहरू भने संस्थापन र इतर पक्षलाई सहमतिमा आएर एकताको महाधिवेशन गराउने जोडबलमा छन्। तर संस्थापन पक्ष असोज 16-19 गतेलाई तोकिएको समयमै 15 महाधिवेशन सम्पन्न गर्ने गरी वडा अधिवेशनमा होमिएको हो। इतर पक्षले राखेका क्रियाशील सदस्यता र 14 महाधिवेशनबाट निर्वाचित सदस्यलाई केन्द्रीय समितिमा समायोजन गर्ने माग सम्बोधन गर्न गरिसकिएको भन्दै संस्थापन पक्ष तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी प्रक्रियामा प्रवेश गरेको हो। भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये 18 जनाको शव फेला परेको छ। अपर त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट हिजो 18 जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब परीक्षक अशोक थापाले बताउनुभयो। आयोजनाको 9.8 किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब 5.5 किलोमिटर उत्तरतर्फ दलदुङ खोलास्थित अडिट 3 को करिब 100 मिटरभित्र सुरुङमा शव फेला परेको अपर त्रिशुली 1 का सामाजिक विज्ञ हर्क तामाङले बताउनुभयो। खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताउनुभयो। उक्त क्षेत्रमा बिहिबार पनि 6 जना मजदुरको शव फेला परेको प्रहरी प्रमुख थापाले बताउनुभयो। त्यसपछि खोज तथा उद्धार कार्यालय निरन्तरता दिँदा थप शव फेला परेका हुन्। बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कतिजना मजदुर प्रयोग गरिएका थिए भन्ने यकिन विवरण अझै पनि प्राप्त भएको छैन। र सिराहामा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। 1 जना साइकल यात्री घाइते भएका छन्। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नरा गाउँपालिका 2 रोजी मेडिकल नजिक आज बिहान गोल बजारबाट मिर्सियातर्फ जाँदै गरेको NA4K8504 नम्बरको ट्रकले साइकल यात्री र पैदल यात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट नरा गाउँपालिका 3 का करिब 50 वर्षीय रामप्रीत मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा सोही स्थानका करिब 45 वर्षीय राजतुल अन्सारी घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। अन्सारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक धनुषाको मिथिला नगरपालिका 9 का करिब 25 वर्षीय कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मिर्च्याको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य

0: दुबईमा रोजगारीको सुवर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 100 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 9855 58 369, 9846243411 र 9142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855 59 984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845 5191 284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814849230।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजूलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजूलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 5189353।
8: नेपालीपनको आभास, नेपाली मनको आवाज।
9: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
8: स्वदेश FM 93.2 मेगाहर्ज।

0: मैले त अब विदेश जाने सोचिसके।
1: सुख दुख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ। संविधान सभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज दिनमा संविधान दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा संघीय राजधानी काठमाडौँको टोली खेलमा मूल समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाह, उपराष्ट्रपति रामसाई प्रसाद यादव, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, प्रतिनिधि सभाका सभामुख डीपी अरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्च पास्ट, झाँकी र सांस्कृतिक प्रस्तुति समेत गरेका छन्। कार्यक्रममा संविधानको महत्व, राष्ट्रिय एकता र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देश प्रस्तुत गरिएको छ। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री शाह लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण तथा राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गरेका छन्। नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभाग सिचुटारले भदौ महिनामा भएको विद्युत निर्यातको विवरण सार्वजनिक गरेको छ। भदौमा नेपाल विद्युत प्राधिकरणले द्विपक्षीय सम्झौता मार्फत भारतको हरियाड र बिहार राज्य सँगै बंगलादेशमा र विद्युत बजार मार्फत गरी दुई माध्यमबाट विद्युत निर्यात गरेको हो। उक्त अवधिमा दुवै माध्यमबाट गरी कुल 56,56,6443 युनिट विद्युत निर्यात भएको छ। यसको कुल कारोबार रकम 5,09,24,61,282 रुपियाँ छ। भदौ महिनामा भएको कुल विद्युत निर्यात मध्ये द्विपक्षीय सम्झौता मार्फत भएको निर्यातको हिस्सा बढी छ। साथै विद्युत बजार मार्फत पनि उल्लेख्य मात्रामा विद्युत निर्यात भएको छ। भोटिकोसीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशुरी जल विद्युत केन्द्रको संरचना क्षति भएपछि हाल बंगलादेशतर्फ विद्युत निर्यात बन्द भएको छ। अन्य जल केन्द्रबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः शुरू गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध समेत गरिसकिएको छ। नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा विद्युत निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ। संविधान दिवसको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष सहित पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ। सो क्रममा नेताहरूले संविधानको रक्षाका लागि संघर्ष गर्न आवश्यक रहेको समेत धारणा राखेका छन्। रसुवाबाडीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकमा कार्यरत उनी भदौ 10 गते भोटेको सीमा आएको बाढीमा केरुङ नाकाबाट बेपत्ता भएका थिए। सो क्रममा पत्रकार महासंघले झण्डा उठाएर उनको सम्झनामा एक मिनट मौन धारण गरेको थियो। आर्यघाटमा थामीका आफन्त र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: भारत भ्रमणमा रहेका अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले आज भारतीय उद्योगपतिहरूलाई नेपालमा लगानी गर्न आह्वान गर्नुहुने भएको छ। भारतीय उद्योग परिसंघले आयोजना गरेको उद्योगीहरूसँगको राउण्ड टेबल छलफललाई आज बिहान 9:30 बजे नयाँ दिल्ली स्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। परिसंघकी अध्यक्ष डाक्टर सुचित्रा के इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डाक्टर वाग्ले सहभागी हुनुभएको छ। सो क्रममा उहाँले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकालाई लगानी विस्तार लागि आह्वान गर्ने समेत सचिवालयले जानकारी दिएको छ। साथै लगानी मैत्री कानूनी स्थिरता लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा समेत उहाँले भारतीय उद्योगपतिहरूलाई जानकारी गराउने कार्यसूची छ। अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डल आजै नेपाल फर्कने कार्यक्रम छ। मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सीमित म्यान पावर कम्पनीलाई मात्र अधिकार दिने गरी अघि बढाएको प्रक्रियामा असहमति जनाउँदै नेपालले दुई देशबीचको संयुक्त प्राविधिक समिति बैठक यथा शीघ्र बोलाउन कूटनीतिक पहल थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पत्र पठाउँदै बैठकका लागि आह्वान गरेको थियो। मलेसियाले विदेशी श्रमिक भर्नका लागि नेपालबाट 25 म्यान पावर कम्पनीलाई प्रिन्सिपल एजेन्सी र थप 250 कम्पनीलाई तीनकै माथतमा रहने सपोर्ट एजेन्सीका रूपमा विदेशी श्रमिक केन्द्रीय व्यवस्थापन प्रणालीमा सूचीकृत गरेपछि नेपालले त्यसप्रति औपचारिक असहमति जनाउँदै आएको छ। नेपाल सरकारले यस्तो संरचना नेपालको कानून र दुई देशबीचको श्रम सम्बन्धी व्यवस्था अनुकूल नभएको भन्दै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर र प्रतिस्पर्धाको वातावरण हुनुपर्ने बताउँदै आएको छ। यसअघि पनि नेपालले मलेसियालाई कूटनीतिक नोट मार्फत 25 मुख्य र 250 सहायक संस्थाको संरचना स्वीकार्य नहुने जानकारी गराइसकेको छ। श्रम मन्त्रालयका प्रवक्ता मीरा आचार्यका अनुसार दुई देशबीचको संयुक्त प्राविधिक समितिको बैठक बस्ने विषयमा कूटनीतिक तहबाट निरन्तर समन्वय भइरहेको छ। उनका अनुसार नेपालले यसअघि नै मलेसियालाई पत्र पठाइसकेको छ भने त्यसको जवाफ र बैठक मिति तय गर्ने विषयमा दुवै पक्षबीच संवाद भइरहेको छ। गैरावस्य नेपाली संघका पूर्व अध्यक्ष तथा व्यवसायी डाक्टर शेष कले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेशनले भोटेको सेवाडीबाट प्रभावित तथा अभिभावक विहीन बनेका बालबालिकाका लागि 57,85,00,000 रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित 18 वर्ष मुनिका योग्य बालबालिकालाई कक्षा 12 सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउन्डेशनले राष्ट्रिय बाल अधिकार परिषदसँग समझदारी पत्र मार्फत उक्त रकम उपलब्ध गराउने भएको हो। यो सहयोगले प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा खाना आवास लत्ता कपडा स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मदत गर्नेछ। शेष कलेले सामाजिक सञ्जाल मार्फत भनेका छन्। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख र फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो।
1: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो। अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको, त्यसमा पनि घाटै लायो। होइन के गरौँ बा अब?
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855 63172 र 9852 12200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849064976977 र 9820235212।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
8: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
10: सम्पर्क 9765 73 89, 9804446 182 र 9491 95 225।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान दिवसको अवसरमा बिहान सैनिक मञ्च टुँडी खेलमा मूल समारोह। संविधानको भावना प्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू। बाढी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने। जलवायु परिवर्तनको जोखिम कम गर्न माग राख्दै मलास्लुमा युवाहरूको अनसन। जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव। ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौता। सम्झौतासँगै ग्रीनल्यान्ड विवाद समाधान। र जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडी खेलमा भएको मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दावी पनि गर्नुभयो। 2072 साल असोज 3 गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हक सहितको नेपालको संविधान जारी भएको थियो। त्यही दिनको स्मरणमा हरेक वर्ष असोज 3 गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ। टुँडी खेलमा भएको मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री शाह, उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थको उपस्थिति रहेको थियो। दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश मार्फत संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राष्ट्रिय एकता र समृद्धिका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोभाका सभापति रवि लामिछानेले संविधानको अबको समीक्षा पीडमा रहेका सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताउनु भएको छ। उहाँले संविधान अक्षरहरूको संगालो मात्र नभई राज्य र नागरिक बीचको पवित्र करार भएको उल्लेख गर्नुभएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलहरूसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनैतिक दलहरूसँग मिलेर काम गर्नुपर्ने बेलामा स्वेच्छाचारी बनेको आरोप लगाउनुभयो। उहाँले संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसदीय दलको बैठकमा नबस्ने र संसदबाट चुनिएको प्रधानमन्त्री संसदप्रति जवाबदेही नबन्ने कुरा पहिलो पटक भएको समेत दावी गर्नुभयो। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू भएको छ। आज र भोलि देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा संख्याको संख्या फरक छ। एउटा वडाबाट 23 देखि 75 जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसीले वडा अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका बताउनु भएको छ। उहाँका अनुसार भोटेकोशी, बाढी प्रभावित रसुवा र नुवाकोटमा स्थानीय कार्यकर्तासँगको समन्वयमा केही दिन ढिला हुन सक्नेछ। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यलाई समेत आउँदो महाधिवेशनमा पूर्ण रूपमा सक्रिय र समावेशी रूपमा सहभागी गराउने गरी व्यवस्था गरिएको चालिसीले बताउनु भएको छ। वडा अधिवेशनका क्रममा सम्बन्धित वडा सभापतिले असहयोग गरे जिल्ला सभापतिले तत्काल अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने अधिकार केन्द्रले दिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय अनुसार यही असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनासलु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोरखाको चुम्नुम्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 बुँदे माग राख्दै हिजोदेखि मनासलु आधार शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनासलु बेस क्याम्प भन्दामाथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। माग पत्रमा मनासलु आधार शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकारसँग माग गरिएको छ। मनासलुको फेदमा वीरेन्द्र ताल, काल ताल, धुनसार फुकमा रहेको ताल, न्युचु थानमा रहेका 3 जोखिमयुक्त ताल एवं मनासलु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई निरीक्षण गर्न समेत माग गरिएको छ। यी ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बच्ने प्रविधि जडान गर्न माग गरिएको छ। 8 बुँदे माग केही दिन अघि प्रमुख जिल्ला अधिकारी मनासलु संरक्षण क्षेत्र आयोजनाको स्थानीय इकाई कार्यालय र सामागाउँ प्रहरी चौकीमा समेत पेश गरिएको अनसनरत युवा दावा नोर्बु लामाले जानकारी दिनुभयो। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्व सामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा द ग्रीन टेबलको 18 श्रृंखला हिमचुलीको हलचल भोटेकोसीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयक संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ, यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड़ दिनुभयो। विश्व मञ्चमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाइ छ। यसमा कूटनैतिक परिपक्वता, सहकार्यको वृहत्तर भावना राख्नुपर्ने भन्दै काँग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिङ्गो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा जंगली हात्ती रोनाल्डो मृत भेटियो, पश्चिम नवलपरासीबाट 80 लाख रुपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुँडीखेलमा मूल समारोह, संविधानको भावना प्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र विषजारी ताल कुमाल ताल क्षेत्रमा जंगली हात्ती रोनाल्डो मृत भेटिएको छ। सौरा खोरसोर नजिक रहेको चितवन निकुञ्जको हात्ती प्रजनन केन्द्रको भरपर्दो जंगली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले भाले हात्ती मृत फेला परेको भन्ने प्रारम्भिक जानकारी आएको तर थप विवरण प्राप्त नभएको बताउनु भएको छ। 24 वर्ष अघि सौरा क्षेत्रमा यो हात्ती देखिएको थियो। 53 वर्षीय रोनाल्डो चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा लामो समयदेखि एक्लै बस्दै आएको थियो। बिजुलीको पोल ढलेको पाइएको र करेन्ट लागेर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ। प्रजनन केन्द्रमा मात्रै भाले हात्ती रोनाल्डोबाट 33 वटा हात्तीका बच्चा जन्मिएका छन्। सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट 80 लाख रुपियाँ भन्दा धेरैको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सोमरीली गैराती बर्दघाट नगरपालिका 4 बाट झाडीमा लुकाइराखेको सामान बरामद गरेको हो। सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगन्नाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै 80 लाख 30 हजार रुपियाँ बराबरको मोबाइलका पार्ट्सहरू, मोबाइल ब्याट्री, टेम्पर ग्लास, इयरबड, स्मार्ट वाच र स्पिकर लगायतका सामान बरामद गरेको हो। बरामद भएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनैतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने ट्रम्पले बताएको बीबीसीले जनाएको छ। त्यस्तै डेनमार्ककी प्रधानमन्त्री मेड फेदरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबुत बनाउने उल्लेख गर्नुभएको छ। तर ट्रम्पले सामाजिक सञ्जालमा गरेको पोस्टमा उल्लेख गरेका सम्झौताका विशेष प्रावधानबारे फेदरिक्सनले केही खुलाउनु भएको छैन। यो सम्झौता ग्रीनल्याण्ड लिने भन्दै ट्रम्पले महिनौदेखि दिँदै आएको धम्कीपछि भएको हो। सम्झौतामा अमेरिकाको स्पष्ट लिखित स्वीकृति बिना कुनै पनि अमेरिकी प्रतिद्वन्दीले ग्रीनल्याण्डमा सैन्य उपस्थिति कायम गर्न वा संवेदनशील लगानी गर्न नपाउने व्यवस्था पनि समावेश गरिएको छ। डेनमार्ककी प्रधानमन्त्री फेदरिक्सनले यो सम्झौतामा आउँदो हप्ता हुने संयुक्त राष्ट्रसंघको महासभामा हस्ताक्षर गरिने पुष्टि गर्नुभएको छ। ट्रम्पले खनिजले धनी डेनमार्कको यो भागलाई खरिद गर्ने वा अमेरिकामा गाभ्ने प्रयास गर्दै आउनु भएको थियो। अब खेल खबर। 20 एसियाली खेलको एसियाडको औपचारिक उद्घाटन समारोह आज हुँदैछ। जापानको आइसी नायोगामा आयोजना भइरहेको एसियाडको उद्घाटन समारोहमा सहभागी हुने मार्च पासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन्। नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन्। आजदेखि औपचारिक रूपमा शुरू हुने प्रतियोगिता यही असोज 18 गतेसम्म चल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधान दिवसको अवसरमा बिहान सैनिक मंच टुँडीखेलमा मूल समारोह, संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, कांग्रेसको महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन शुरू, पहाडी प्रभावित रसुवा र नुवाकोटमा केही दिन ढिला हुन सक्ने, जलवायु परिवर्तनको जोखिम कम गर्न माग गर्दै मनास्लुमा युवाहरूको अनसन, जलवायु विपदबारे दूरदर्शी बनेर प्रतिनिधित्व गर्न प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, ग्रीनल्याण्डमाथि नियन्त्रण कायम गर्ने ट्रम्पको धम्कीपछि अमेरिका र डेनमार्क बीच सम्झौतासँगै ग्रीनल्याण्ड विवाद समाधान, र जापानमा चलिरहेको 20 एसियाली खेलकुदको आज औपचारिक उद्घाटन हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0474 46 182 र 98 4 91 95 225।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98-550-77-061 र 98-550-77-053।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र गेवालीको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोहमा आज आयोजना गरेको कार्यक्रममा उहाँले शहीदका रगतले लेखिएको संविधान काम गरेर पूरा गर्ने बताउनु भएको हो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताउनु भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्ली स्थित इन्डिया हेबिट्यान्ट सेन्टरमा कन्फरेन्स अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले नेपालमा लगानीका लागि उपयुक्त समय भएको बताउनु भएको हो। कार्यक्रममा भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपालले भदौ महिनामा 5,09,24,00,000 रुपियाँ भन्दा बढीको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार मार्फत विद्युत बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौता मार्फत 82,16,00,000 युनिटबाट बढी विद्युत 3,64,00,00,000 रुपियाँभन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत 14,39,00,000 युनिटभन्दा बढी विद्युत निर्यातबाट 1,44,99,00,000 रुपियाँ आम्दानी भएको छ। भोटेकोसी बाढीबाट चिलिमे तथा त्रिशुली जलविद्युत केन्द्रका संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरका अब बाँकी खबरहरू। नेपाली काङ्ग्रेसको वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन सुरु भएको हो। पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको वडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको छ। साथै उहाँले आफ्नो मनोनय दर्ता पनि गराउनु भएको छ। आज र भोलि देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत भदौ महिनामा 83 फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले अदालती फैसला कार्यान्वयनलाई तीव्रता दिँदै फरार अवस्थामा रहेका प्रतिवादीलाई पक्राउ गरी कैद सजाय सहित उनीहरूबाट करिब 1,35,00,000 जरिवाना असुल उपर गरेको आपराधिक गतिविधिमा संलग्न जो कहिलाई पक्रेर कानून कार्यान्वयनमा सक्रिय रहेको र ठगी तथा अपराधजन्य घटना न्यूनीकरण तथा रोकथामका पक्षमा शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा गत भदौ महिनामा 83 पक्राउ परेको कैद सजायको व्यवस्था सहित निजहरूबाट 1,35,40,600 असुल उपर गरेको र जारी अभियानलाई अझ प्राथमिकताका साथ निरन्तरता दिने पक्षमा प्रहरी प्रशासन रहेको स्पष्ट गर्नुभयो। यसै गरी रूपन्देह प्रहरीले ठगी तथा संगठित अपराधको कसुरमा फरार रहेकी सय जिल्ला अन्तर्गत मर्चौवारी माई 3 रायपुरकी 24 उम्रिला बराईलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरेको छ। र चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपर रहने जङ्गली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्र 20,000 ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। थापा मगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भइरहेको बताउनु भएको छ। रोनाल्डो हात्ती 24 अगाडि निकुञ्जमा देखिएको थियो। रोनाल्डो 38 छावाको बाबु भएको निकुञ्जले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 074 46 142 86 र 98 4 91 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: ए कालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 54584, 98651 54998।

0: एक्सप्रेस एफएम 93.2 मेगाहर्ज।
1: हेलो आयन, के छ
2: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर? हाम्रो नेपालमा
1: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
2: भिडियो अन गर न यार।
1: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
2: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइनलाई टेकमाइनलाई
3: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
5: माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
3: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98-550-5984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98-458-91-284।
6: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
7: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
6: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर, फोन 98-042-21-343 र 98-184-29-230।
5: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। भएका थिए उनीहरूको खोजीका क्रममा अडिर 3 टनेलको जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा 11 शव फेला परेको हो। नेपाली सेनाको उद्धार टोलीले ती शव बाहिर निकालेको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त टोलीले थप खोजी कार्य जारी राखेको छ। विनाशकारी बाढीका कारण सम्बन्ध विच्छेद भएको नुवाकोटका त्रिशुली पारीका बासिन्दाले पुलको माग गर्दै प्रदर्शन गरेका छन्। अब ढिलाइ स्वीकार्य छैन, तत्काल अस्थायी आवजावको व्यवस्था गर, पुल निर्माणको काम सुरु गर, जवाबदेही बन लगायतका नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन्। विनाशकारी बाढीका कारण नेपालले भदौ महिनामा 5,09,24,00,000 रुपियाँभन्दा बढीको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार मार्फत विद्युत बिक्री गरेको जनाएको छ।

सम्झौता मार्फत 82 करोड 16 लाख युनिट भन्दा बढी विद्युत 3 अर्ब 64 करोड रुपियाँ भन्दा बढीमा बिक्री भएको छ भने एक्सचेन्जमा मार्केट मार्फत 14 करोड 39 लाख युनिट भन्दा बढी विद्युत निर्यातबाट 1 अर्ब 44 करोड 900 लाख रुपियाँ आमदानी भएको छ। भोटेकोशी बाढीबाट चिलिमे तथा त्रिशुली जलविद्युत केन्द्रमा संरचनामा क्षति पुगेपछि हाल बङ्गलादेशतर्फको विद्युत निर्यात रोकिएको प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। एमाले अध्यक्ष केपी शर्मा अलिले आफ्ना बारे भ्रामक सूचना प्रकाशन गरिएको भन्दै आपत्ति जनाउनु भएको छ। संविधान दिवसका अवसरमा आज च्यासलमा आयोजित समारोहमा अलिले गलत प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको हो। सूर्य चिन्ह नपाउने भयो, पार्टी पनि नपाउने भयो भन्दै केपी अलिका कुनामा बसेर टोपी फुकालेर आँसु पुछेर रुँदै थियो भनेर समाचार छापिएको अलिले बताउनु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र वरपर रहने जङ्गली भाले हात्ती रोनाल्डो आज बिहान मृत भेटिएको छ। चितवनको मध्यवर्ती क्षेत्र 20,000 ताल नजिकै रहेको कुमाल ताल क्षेत्रमा रोनाल्डो मृत भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। थापा मगरले हात्ती मृत फेला परेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो। रोनाल्डो हात्ती 24 वर्ष अगाडि निकुञ्जमा देखिएको थियो। रोनाल्डो 38 छापाको बाबु भएको निकुञ्जले जनाएको छ। र दक्षिण सुडानले देशभरका 31 स्थानमा 661,529 जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय UNHCRले जनाएको छ। कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दक्षिण सुडानमा रहेका शरणार्थी मध्ये 657,479 जना दर्ता भएका शरणार्थी र 4,050 जना शरण खोज्ने व्यक्ति छन्। कुल शरणार्थी मध्ये अधिकांश सुडानी नागरिक छन्। उनीहरूले दक्षिण सुडानमा रहेको कुल शरणार्थी जनसङ्ख्याको 95% हिसाब गरेका छन्। त्यसपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गोका नागरिक 2% छन्। बाँकीमा इथियोपिया, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्र लगायतका विभिन्न देशका नागरिक रहेका छन्। सुडानमा जारी द्वन्द्वका कारण देश छाडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई दक्षिण सुडान सरकारले प्रथम दृष्टिमा शरणार्थीको हैसियत प्रदान गर्दै आएको UNHCRले जनाएको छ। शरणार्थी जनसङ्ख्यामा महिला र बालबालिकाको हिस्सा 75% रहेको छ। शून्यदेखि 59 वर्ष उमेर समूहका महिला मात्रै कुल शरणार्थी जनसङ्ख्याको 49% छन्। शरण खोजिरहेका 4,050 जना मध्ये इरिट्रिया र इथियोपियाका नागरिक समान 38% छन्। त्यसपछि ब्रुन्डीका नागरिक 11% छन्। बाँकीमा युगान्डा, सोमालिया तथा अन्य देशका नागरिक रहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98-171-88-254 र 98-456-90-042।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-53।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवाको त्रिशुली एक जलविद्युत आयोजनाबाट आज 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी चल्दै। भदौमा 5.9 अर्ब रुपियाँ भन्दा बढीको विद्युत निर्यात। बाढीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाडी सहभागी। नेपाल खबरमा अब पूरा खबर। रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको अडिट 3 सुरुङबाट 11 जनाको शव निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेकोशीमा भदौ 10 गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शव आज बाहिर निकालेको जानकारी गराएको हो। ती शवहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शव निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शवको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ। नेपालले गएको भदौ महिनामा विदेशमा विद्युत बिक्री गरी 5.9 करोड 24 लाख रुपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56.56 करोड 6,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ। बाढीले चिलिमी र त्रिशुली जलविद्युत आयोजनाका केन्द्रका संरचनाका साथै 220 केभी त्रिशुली 3B हब सब स्टेशनमा क्षति पुर्याएपछि आपूर्ति रोकिएको हो। प्राधिकरणले अन्य जलविद्युत आयोजनाबाट बंगलादेशतर्फ विद्युत निर्यात पुनः सुरु गर्न भारतीय पक्षसँग आवश्यक स्वीकृतिका लागि अनुरोध गरिसकेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैतर्फ पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा काठमाडौँको टुँडीखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभई त्यो केवल कागजको पन्नामा मात्र सीमित रहने टिप्पणी गर्नुभयो। सम्बोधन क्रममा सुशासन र विकासका मुद्दामा जोड दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो। सुशासन नारा मात्र नभई काम भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धता छ। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइँदैछ। ऐतिहासिक संविधान सभाबाट 2072 साल असोज 3 गते नेपालको संविधान जारी भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजकै दिन 11 वर्ष पूरा भएको छ। नेपाली काङ्ग्रेसको 15औं महाधिवेशन प्रक्रिया आजदेखि ओडा तहबाट औपचारिक रूपमा सुरु भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित काङ्ग्रेसले आज र भोलि स्थानीय अनुकूलतामा ओडा अधिवेशन गर्न लागेको काङ्ग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देवा पक्षले भने यो प्रक्रियामा सहभागिता जनाएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मशान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले ओडा सभापति, 2 उपसभापति, 1 सचिव, 1 सहसचिव र ओडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक ओडा कार्य समितिमा कम्तीमा 1/3 महिला, दलित र 30 वर्ष मुनिका युवाहरूको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था रहेको छ। साथै यसै महाअधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो ओडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्ने सक्ने सुदृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदम चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउवा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउवा पक्षले यही भदौ 15 गतिदेखि वडा अधिवेशन शुरू गरी मंगसिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। 3 दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। भारतीय व्यवसायले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी उत्पादन र विश्वव्यापी आपूर्ति श्रृङ्खलाको रणनीतिक साझेदारको रूपमा हेर्नुपर्ने उहाँको भनाइ छ। सरकारले सुशासन आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेको भन्दै उहाँले बजेट र कर प्रणालीमा गरेका नीतिगत सुधारले नेपालको व्यावसायिक वातावरण थप लगानीकर्ता मैत्री बनेको दावी गर्नुभयो। भोडेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारले आज कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको छ। चीनको केरुङमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँ भदौ 10 गतदेखि सम्पर्कविहीन हुनुभएको थियो। 41 वर्षका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डिलबहादुर थामीले दागबत्ती दिनुभयो। नयाँ पत्रिका दैनिकमा कार्यरत थामी 2 दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। अब विदेशको खबर। चीनमा चालू वर्षको पहिलो 8 महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रवृत्तिसँग सम्बन्धित उद्योगमा भने विदेशी लगानी उल्लेख्य रूपमा बढेको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्तसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी लगानी 35.1% बढेको छ। यो अवधिमा कुल 42,582 नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन्। यद्यपि चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी 5.3% घटेर 479.95 करोड युआन कायम भएको छ। यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि अनुसन्धान र विकास तथा उन्नत उत्पादन जस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढिरहेको देखाउँछ। विज्ञहरूको अनुसार चीनको आकर्षण पहिले मुख्यत कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र उच्च स्तरीय प्रविधिमा आधारित बन्दै गएको छ। यसैबीच चीनले विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न 15 बुँदे कार्ययोजना सार्वजनिक गर्नुका साथै फ्रान्स स्विजरल्याण्ड र दक्षिण कोरियाबाट भित्रनी लगानीमा समेत उल्लेख्य वृद्धि भएको जनाएको छ। खेल खबर। विशौं एसियाली खेलकुद एसियाडको औपचारिक उद्घाटन समारोह सुरु हुन थालेको छ। जापानको आइची नागोयामा एसियाडको उद्घाटन समारोह चल्न थालेको हो। असोज 18 गतेसम्म चल्ने प्रतियोगितामा 43 वटा खेल हुँदैछन्। 45 देशका 11,000 भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि आयोजक आइची नागोयाले 2.40 अर्ब अमेरिकी डलर अर्थात् झण्डै 3.69 अर्ब नेपाली रूपियाँ खर्च गरेको जनाएको छ। यसपालि नेपालले 21 खेलमा सहभागिता जनाउँदैछ जसमा 135 खेलाडी सहभागी हुनेछन्। नेपाली टोलीमा खेलाडी बाहेक प्रशिक्षक व्यवस्थापक प्राविधिक मेडिकल पत्रकार तथा अन्य पदाधिकारी गरी 211 जनाको टोली सहभागी हुनेछ। नेपालले एसियाडको लागि 11 करोड बजेट छुट्याएको छ। एसियाडमा नेपालले अहिलेसम्म 3 रजत र 23 काँस्य पदक जितेको छ। यसपालि खेलकुद परिषदले कम्तीमा 1 स्वर्ण जित्ने लक्ष्य राखेको छ जसमा कराते कबड्डी बक्सिङ उसु जस्ता खेललाई सम्भावित सूचीमा राखिएको छ। 4 भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवाको त्रिशुली एकजल विद्युत आयोजनाबाट आज थप 11 जनाको शव निकालेको नेपाली सेनाको भनाई। थप मानिस हराएको आशंकामा खोजी कार्य चल्दै। भदौमा 5.9 अर्ब रुपियाँ भन्दा बढीको विद्युत निर्यात बाढीका कारण बंगलादेशतर्फको निर्यात रोकियो। संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण जिम्मेवार रहेको प्रधानमन्त्री शाहको भनाई। देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै उच्च प्रविधिमा तीव्र वृद्धि। र विश्व एसियाली खेलकुदको उद्घाटन समारोह चल्दै नेपालबाट 21 खेलमा 135 जना खेलाडी सहभागी।
3: शाली नदीको शिर
1: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841549481 वेबसाइट झुले.com.np
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: कृषि मन्त्र नार्क सँग
1: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले उडान नम्बर 31 आलोकनगरमा जथाभावी अस्पताल जन्ने फोहोर फाल्ने कम्पनीलाई 50,000 रुपियाँ जरिवाना तिराएको छ आलोकनगरमा भेटिएको फोहोर निरीक्षण गर्दा 2 कम्पनीका कागजात फेला परेका थिए तीमध्ये भक्तपुरमा रहेको औषधि उत्पादक कम्पनीलाई जिल्ला प्रशासन कार्यालय मार्फत झिकाएर महानगर प्रहरीले 50,000 रुपियाँ जरिवाना गराएको हो काठमाडौँकै टोखामा रहेको अर्को कम्पनीका प्रतिनिधि भने अहिलेसम्म सम्पर्कमा आएका छैनन् महानगर सीमा बाहिरका कम्पनी भएकाले जिल्ला प्रशासन कार्यालय मार्फत कारवाही प्रक्रिया अघि बढाएको हो यसै बीच महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले सार्वजनिक ठाउँमा जथाभावी फोहोर फाल्नेहरूमाथि निगरानी थप कडा बनाएका छन् काठमाडौँ शिक्षालय ललितपुरले संविधान दिवसको अवसरमा आयोजना गरेको साइकल र्यालीमा 300 भन्दा बढी सहभागी भएका छन् बाढी पहिरो प्रभावितको सहयोग र वातावरण संरक्षणको उद्देश्यले शिक्षालयले बाढी पीड़ितका लागि साइकल मानवका लागि एकता भन्ने नारासहित र्याली आयोजना गरेको हो महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले उद्घाटन गर्नुभएको र्याली माडोलबाट सुरु भई महालक्ष्मी क्षेत्रका विभिन्न ठाउँ परिक्रमा गरी शिक्षालय परिसरमै पुगेर समापन भएको थियो र्याली व्यवस्थापनका लागि प्रहरी ट्राफिक नगर प्रहरी र स्काउट सहित 150 भन्दा बढी स्वयंसेवक खटिएका थिए यसअघि भोटेको सी बाढी प्रभावितलाई 51,000 रुपियाँ सहयोग गरिसकेको शिक्षालयले अबदेखि हरेक वर्ष संविधान दिवसका दिन साइकल र्याली आयोजना गर्ने जनाएको छ ललितपुर महानगरपालिकाले पाटन दरबार र मंगल बजार आसपासका पर्यटक तथा सर्वसाधारण लक्षित गर्दै निशुल्क माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ साझा यातायातसँगको सहकार्यमा दशैं अघि नै शुरू गर्न लागेको यस सेवाका लागि पहिलो चरणमा चीनबाट ल्याएका 5 वटा हरिया विद्युतीय माइक्रो बस प्रयोग गर्ने महानगरले जनाएको छ यी बसहरू पाटन ढोकाबाट शुरू भई मंगल बजार महाबौद्ध लगनखेल कुमारीपाटी जावलखेल र पुलचोक हुँदै पुनः पाटन ढोकासम्म सञ्चालन हुनेछन् पर्यटक ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि यो सेवा पूर्ण रूपमा निशुल्क हुनेछ भने अन्य निर्धारित शुल्क तिर्नुपर्नेछ महानगरले यसअघि नै विद्युतीय सवारी साधन मात्र खरिद गर्ने नीति पारित गरिसकेको छ र भदौ 10 गतेको भोटेकोसी बाढीमा सर्वस्व गुमाएकी विष्णु कुमारी डङ्गोलको मृगौला प्रत्यारोपण सफल भएको छ बाढीले घरबार र उपचारका लागि जम्मा गरेको पैसा बगाएपछि जीवन मरणको दोसाधमा पुगेकी 41 वर्षकी विष्णु कुमारीको काठमाडौँ मेडिकल कलेज केएमसीले निशुल्क मृगौला प्रत्यारोपण गरिदिएको हो उहाँलाई पति राजकुमारले मृगौला दान गर्नुभएको हो मृग प्रत्यारोपणपछि पूर्ण स्वस्थ बनेका डङ्गोल दम्पति अस्पतालबाट डिस्चार्ज हुनुभएको छ सामाजिक सञ्जाल मार्फत उहाँहरूको दयनीय अवस्थाबारे जानकारी पाएपछि केएमसीका सञ्चालक डाक्टर सुनिल कुमार शर्माले सम्पूर्ण उपचार र खानपिन निशुल्क गरिदिने घोषणा गर्नुभएको थियो विष्णु कुमारी सहित केएमसीमा अहिलेसम्म गरेका 86 जनाको मृगौला प्रत्यारोपण 100% सफल भएका छन् दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संविधानको अक्षर र भावना दुवै प्रति सरकार पूर्ण प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई, देशमा गहिरो जरा रहेको भ्रष्टाचार र दण्डहीनता अन्त्यको प्रयास गर्ने प्रतिबद्धता। काठमाडौँमा जथाभावी अस्पताल जन्ने फोहोर फाल्ने एक कम्पनीलाई 50,000 रुपियाँ जरिवाना, अर्को कम्पनीको खोजी भइरहेको महानगरको भनाई र संविधान दिवसको अवसरमा ललितपुरमा आयोजित साइकल र्यालीमा 300 भन्दा बढी सहभागी। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

समाधान सहित कार्यक्रम तथा कार्ययोजना निर्माण प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने प्रक्रियामा सहभागी हुन मुलुकका अधिकांश विद्यालयबाट माग भइरहेको कोडेभ नेपालका कार्यक्रम संयोजक किरण श्रेष्ठले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताउनु भएको छ। संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महाधिवेशनबाट संविधानका आधारभूत मूल्य र मान्यताहरूलाई जगेर्ना गर्ने संकल्प गरेर आउने बताउनु भएको हो। भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ 10 गतेदेखि सम्पर्कविहीन भएका थिए। दोलखाको कालिन्चोक गाउँपालिका 2 बाबारेमा 2082 साल जेठ 14 गते जन्मेका थामीको प्रतीकात्मक शवमा उनका पिता डिल बहादुर थामीले दागपति दिनुभएको छ। र गुगलको जेमिनाई मोडलले आफ्नो साइबर सुरक्षा क्षमताको परीक्षणका क्रममा इन्टरनेटमा पहुँच बनाएर अन्य कम्पनीहरू ह्याक गरेको छ। गुगलले एआई प्रणालीले स्वतस्फूर्त रूपमा यस्तो कार्य गरेको यो पहिलो घटना हो। यो ह्याकिङ घटना मे महिनामा भएको थियो। साइबर सुरक्षा मूल्याङ्कन गर्ने स्वतन्त्र कम्पनी इरेगुलरले यो परीक्षण सञ्चालन गरेको थियो। एक मानक परीक्षण मूल्याङ्कनका क्रममा जेमिनाईले अनलाइनमा सार्वजनिक जानकारी फेला पार्यो। त्यसपछि उसले परीक्षणको दायराभित्र परेको ठानेर 3 वेबसाइटमा पहुँच पाउन क्रेडेन्सियल अनुमान गर्यो। गुगलका सेक्युरिटी इन्जिनियर उपाध्यक्ष हेदर एडिक्सनले एक वक्तव्यमा यो कुरा बताएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.9 काठमाडौँ ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: 25 वर्ष से दिखी सारा नेपाली को विश्वास आइए भी करूं
1: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाली काङ्ग्रेस डडेलधुराका पूर्व सभापति कडाबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। वर्तमान अवस्थामा काङ्ग्रेस विभाजन उन्मुख हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। उहाँले 2078 सालमा पार्टी विधि र प्रक्रिया विपरीत भएको भनिएको, अधिवेशन विरुद्ध आफूले गाउँदेखि केन्द्रसम्म सङ्घर्ष गरेको स्मरण गर्दै यथास्थितिमा हुने अधिवेशनमा आफू सहभागी नहुने घोषणा गर्नुभएको छ। इरानले हर्मुज जलमध्ये कुनै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडम रुममध्ये पार गर्न खोजेपछि कारवाही गरिएको हो। यद्यपि उक्त दावी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। इरानले अनुमति बिना जडम रुमध्ये पार गर्ने अन्य जहाजमाथि पनि कारवाही गर्ने चेतावनी दिएको छ। यसैबीच अर्को तेलवान जहाजमाथि पनि अज्ञात वस्तुबाट आक्रमण भएको बताइएको छ। चाल दलका सबै सदस्य सुरक्षित रहेको जनाइएको छ। यमनमा हुथी समूहको गतिविधिका कारण बाब अल मन्देब जलमण्डप रुमध्येमा पनि व्यापारिक जहाजको आगमन घटेको छ। मध्य पूर्वमा जारी दण्डका कारण महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गहरू प्रभावित भइरहेका छन्। र जापानमा आयोजना भइरहेको 20 एसियन गेम्सको उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीहरूको मार्च पास्ट सुरु भएको छ। नागोया सिटी स्थित मिजुओ पार्क एथलेटिक्स स्टेडियममा भइरहेको उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डा सहित मार्च पास्ट गरेको हो। 20 एसियन गेम्स नेपालबाट 21 खेलमा 135 खेलाडी सहभागी छन्, जसमा 57 महिला र 78 पुरुष खेलाडी छन्। यस्तै 29 प्रशिक्षण र 17 व्यवस्थापक र 2 खेल प्राविधिक सहभागी छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0 74 46 142 र 98 491 95 225।

0: कुमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: दुबईमा रोजगारीको सुवर्ण अवसर।
2: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
1: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
2: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
1: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704।
3: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
4: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
5: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
2: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98555 54584, 98651 54998।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98550-88002।
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
6: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
1: घडेरीका विशेषताहरू:
6: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
7: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली काँग्रेसको 15 महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ काँग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि अमेरिका भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाडी सहभागी। कम्तीमा 1 जित्ने लक्ष्य।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
6: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9-15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य वा व्यवस्था सफल हुन नसक्ने उल्लेख गर्नुभयो। केवल शासकीय संरचना बदलेर मात्रै नागरिकका अपेक्षा पूरा नहुने भन्दै उहाँले राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन आउनु पर्नेमा जोड दिनुभयो। संविधान कागजमा लेखिएका शब्द मात्र नभई नागरिकका सपना र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्दै उहाँले संविधानलाई भाषणमा नभई व्यवहारमै उतार्न आग्रह गर्नुभयो। यस्तै हालैको विपदलाई स्मरण गर्दै राष्ट्रपति पौडेलले विकास भनेको भौतिक संरचना मात्र नभएर मानिसको जीवन र भविष्यको सुरक्षा पनि भएको बताउनुभयो। पुनर्निर्माणका क्रममा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु पर्ने उहाँको भनाइ छ। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
1: यस्तै सरकारले आज टुडीखेलमा आयोजना गरेको संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हातहरू इमान्दार नभए त्यो केवल कागजको पाना मात्र बन्ने टिप्पणी गर्नुभयो। सम्बोधनका क्रममा सुशासन र विकासका मुद्दामा जोड दिँदै उहाँले देशमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसलाई उखेल्ने हातहरू अहिले झनै बलिया र धेरै भएको दावी गर्नुभयो।
8: विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ।
1: प्रधानमन्त्री शाहले सरकारले कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रविधि र स्टार्टअपलाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनुभयो। साथै हालैको बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद पूर्व सूचना प्रणालीलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो। आज देशभर विविध कार्यक्रम गरी 11 संविधान दिवस मनाइएको छ। ऐतिहासिक संविधानबाट 2072 साल असोज 3 गते नेपालको संविधान घोषणा भएको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गरेको यो संविधान जारी भएको आजैका दिन 12 वर्षमा प्रवेश गरेको छ।
0: माओवादी सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनको जनआदेश अनुसार पहिलो पटक नागरिकका अभिमत अर्थात संविधान सभा मार्फत नेपालको संविधान निर्माण भएको हो। दोस्रो संविधान सभाले 2072 साल असोज 3 गते जारी गरेको संविधानले देशलाई 7 प्रदेश र 3 तहको सरकार सहितको संघीय गणतन्त्रमा लएको हो। संविधानको धारा 16 46 नागरिकका 31 मौलिक हकको ग्यारेन्टी गरिएको छ। यस्तै महिला, दलित, मधेसी र पछाडि पारिएका समुदायलाई राज्यका निकायमा विशेष अधिकार दिएको छ। संविधान जारी हुन साथ शुरू भएको मधेस आन्दोलनका माग समेट्न 2072 सालमै संशोधन गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशिता कायम गरेको थियो भने 2077 सालमा भएको दोस्रो संशोधनले लिम्पिया, धुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ चुच्चे नक्सालाई निशान छापमा समावेश गरेको थियो। सार्वभौम सत्ता र अखण्डता बाहेकका धाराहरू संसदको दुई तिहाई बहुमतले परिमार्जन गर्न सकिने व्यवस्था छ। अहिले फेरि संविधान संशोधनको मुद्दा चर्चामा आएको छ। चुनाव अघि नै संविधान संशोधनलाई मुख्य मध्येको एउटा एजेण्डा बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा बहुमत ल्याएपछि बनेको सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। कांग्रेस, एमाले, नेकपा लगायतका पुराना दलहरू पनि संविधान संशोधनको आवश्यकता रहेको बताइरहेका छन्। तर उनीहरूले संविधान संशोधन दुई तिहाईका आधारमा नभई राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने र त्यसअघि संशोधन गर्नुपर्ने बुँदा र त्यसको कारणको आधार तयार गर्नुपर्नेमा जोड़ दिइरहेका छन्।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट औपचारिक रूपमा शुरू भएको छ। आउँदो असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सहित कांग्रेसले आज र भोलि स्थानीय अनुकूलनतामा वडा अधिवेशन गर्न लागेको कांग्रेसले जनाएको छ। यद्यपि पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने यो प्रक्रियामा सहभागी भएको छैन। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार गएको पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले यस अधिवेशनमा मतदान गर्न पाउनेछन्। यस अधिवेशनले वडा सभापति, दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्यहरू निर्वाचित गर्नेछ। पालिकाको संरचना अनुसार समितिमा प्रत्यक्ष निर्वाचित र मनोनित हुने सदस्य संख्या फरक फरक रहे पनि हरेक वडा कार्य समितिमा कम्तीमा एक तिहाई महिला, दलित र 30 वर्ष मुनिका युवाको अनिवार्य प्रतिनिधित्व हुने वैधानिक व्यवस्था छ। साथै यसै अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू समेत चयन हुनेछन्। यसैबीच पार्टी सभापति गगन थापाले आफ्नो वडामा पुगेर अधिवेशनको शुभारम्भ गर्नुभएको छ। एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले समाजको छटपटी र तीव्र विकासको चाहनालाई पूरा गर्न सक्ने दृढ कांग्रेस निर्माणमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्नुभयो। उहाँले समयको माग अनुसार संविधानका मूल्य मान्यतालाई थप विस्तार गर्न संविधान संशोधनको साहसिक कदममा चाल्ने संकल्प समेत गर्नुभएको छ। यो अधिवेशनमा सहभागी नभएको पूर्व सभापति देउबा समूहले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। धेरैजसो प्रभावशाली नेताहरूले साथ छाडिसकेको अवस्थामा पनि देउबा पक्षले यही भदौ 15 गतेदेखि वडा अधिवेशन शुरू गरी मंगसिरमा बेग्लै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
0: यही असोज 8 गते अर्थात आउँदो बिहिबारदेखि 5 दिन नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद डाक्टर विनोद पोखरेलले असोज 8देखि 12 गतेसम्म पूर्वदेखि पश्चिमसम्म भीषण वर्षा हुन सक्ने भन्दै किसान र सर्वसाधारणलाई सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। यस्तै आजै मौसम तथा पर्यावरणविद उज्जवल उपाध्यायले पनि बंगालको खाडी र अण्डमान सागरका बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली अब केही दिनमा चक्रवात क्षति आधीमा परिणत हुने सम्भावना बढेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले आधीमा परिणत भएमा त्यसको नाम अर्णव रहने हुने र त्यसको प्रभाव नेपालमा असोजको 8, 9 र 10 गते पर्ने देखिएको उल्लेख गर्नुभएको छ। ती दिन सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्नु उपयुक्त हुने भन्दै उहाँले वर्षाको तीव्रता कति हुने भन्ने बारेमा अझै प्रश्नसँग निर्केलो हुन बाँकी रहेको उल्लेख गर्नुभएको छ। मौसमविदहरूको अनुमान र सुझाव पछि सामाजिक सञ्जालमा चर्चा चुलिएको हो। यसैबीच सरकारी निकाय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भने अवस्था पूर्ण रूपमा स्पष्ट भइ नसकेको जनाएको छ। महाशाखाका अनुसार यो प्रणाली नेपालबाट निकै टाढा छ। यद्यपि असोज 6 गतेपछि पूर्वबाट यसको आंशिक प्रभाव शुरू भई हप्ताको अन्त्यतिर कोशी मधेस र बागमती प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने महाशाखाको साप्ताहिक बुलेटिनमा भनिएको छ। मौसमविदहरूका अनुसार यो प्रणालीका कारण पहाड़ र हिमाल भन्दा मध्य नेपालका तराई तथा काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना धेरै छ। प्रणालीको दिशा अझै परिमार्जन हुन सक्ने भएकाले अफवाहको पछि नलागी आफ्ना पछिल्ला सूचनाहरूमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
9: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
9: इतिहास गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
9: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज 11 संविधान दिवस मनाइयो, सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड, भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी, नेपाली काँग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट शुरू, देउवा समूह सहभागी भएन, आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर, रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत योजनाको अडिट 3 सुरुङबाट 11 जनाको शब निकालेको नेपाली सेनाले जनाएको छ। सेनाले सामाजिक सञ्जालमा लेख्दै भोटेको सीमा भदौ 10 गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा भेटिएका 11 शब आज बाहिर निकालेको जानकारी गराएको हो। ती शबहरू सुरुङभित्र जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा फेला परेका हुन्। सेनाले हिजो पनि त्यही सुरुङबाट 13 जनाको शब निकालेको जानकारी गराएको थियो। बाहिर निकालिएका शबको थप व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाउने सेनाले जनाएको छ। सेनाका अनुसार सुरुङभित्र खोजी कार्य अझै चलिरहेको छ।
0: जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका बासिन्दाले आमरण अनसन शुरू गरेका छन्। गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका दावा नुर्बु लामा सहित 11 जना युवाले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्ने सहित 8 मुद्दे माग राख्दै हिजोदेखि मनास्लु आदर्श शिविरमा आमरण अनसन शुरू गरेका हुन्। उनीहरूले मनास्लु बेस क्याम्प भन्दा माथि 4,900 मिटर उचाइमा अनसन थालेका छन्। मागपत्रमा मनास्लु आदर्श शिविर तथा पुङ्गेन गुम्बामा नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन र यसबाट बस्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरेको उल्लेख छ।
1: चितवन राष्ट्रिय निकुञ्जको लोकप्रिय जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ। आज बिहान 20,000 ताल जाने टिखौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। पोस्टमार्टमका क्रममा नेपाली सेनाको पोस्टमा बिजुली पुर्याउन टाँगिएको कालो इन्सुलेटेड तार तानेर चपाउँदा करेन्ट लागेको पुष्टि भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामा गरे जानकारी दिनुभयो। पोस्टमार्टममा पश्चात दारा निकालेर हात्तीको अन्तिम संस्कार गरिसकिएको छ। झण्डै 45 वर्षको यो हात्ती 24 वर्ष अघि सौराहा क्षेत्रमा पहिलो पटक देखिएको थियो। ब्राजिलियन फुटबलर रोनाल्डो चर्चामा रहेका बेला देखिएकाले स्थानीय गाइडहरूले यसको नाम रोनाल्डो राखिदिएका थिए। खोरसोरमा रहेको हात्ती प्रजनन केन्द्रका पोथी हात्तीहरूका लागि भरपर्दो भाले मानिने रोनाल्डो पर्यटकहरू बीच पनि निकै लोकप्रिय र आकर्षक मानिन्थ्यो। केन्द्रमा अहिलेसम्म जन्मिएका मध्ये 38 छावा रोनाल्डोकै रहेका निकुञ्जको भनाइ छ। चितवनमा ध्रुवे र गोविन्दे जस्ता आतंक मचाउने हात्तीहरू बेला बेला गायब वा शान्त हुँदा रोनाल्डो भने निरन्तर प्रजनन केन्द्र आसपास देखिने र आफ्नो वर्चस्व कायम राख्ने एकमात्र चर्चित हात्ती थियो।
0: नेपाली गएको महिनामा विदेशमा विद्युत बिक्री गरी 5,09,24,00,000 रुपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत र बंगलादेशतर्फ 56,56,06,443 युनिट विद्युत निर्यात भएको हो। प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत बजार गरी दुई माध्यमबाट विद्युत निर्यात गर्दै आएको छ। यसैबीच भोटेकोशीमा आएको बाढ़ीका कारण बंगलादेशतर्फको विद्युत निर्यात भने प्रभावित भएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम अग्रेले भारतीय लगानीकर्ता तथा उद्योगीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ। तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्ले कन्फेडरेशन अफ इन्डियन इन्डस्ट्री अर्थात सीआईआईले आयोजना गरेको अन्तर्क्रियामा यस्तो बताउनु भएको हो। उहाँले नेपालमा लगानीका लागि अहिले सबैभन्दा उपयुक्त समय रहेको भन्दै उदीयमान क्षेत्रहरूमा लगानी विस्तार गर्न भारतीय व्यवसायहरूलाई आग्रह गर्नुभयो। मन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस, पर्यटन र उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डसँग स्थायी सुरक्षा सम्झौता भएको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत जानकारी दिँदै ट्रम्पले अब ग्रीनल्याण्डमा अमेरिकाले ठूलो मात्रामा सैन्य उपस्थिति र पूर्वाधार विस्तार गर्ने बताउनु भएको छ। यो सम्झौताले ग्रीनल्याण्ड तथा अमेरिकाको सुरक्षाका लागि जुनसुकै कदम चाल्ने पूर्ण अधिकार अमेरिकालाई दिएको उहाँको दावी छ। सम्झौता अनुसार अमेरिकी अनुमति बिना कुनै पनि प्रतिपक्षी वा गैर नेटो राष्ट्रले ग्रीनल्याण्डमा सैन्य अखडा बनाउन पाउने छैनन्। डेनमार्क र ग्रीनल्याण्डका प्रधानमन्त्रीहरूले यो सम्झौताले उत्तर एटलान्टिक क्षेत्रको सुरक्षा सुदृढ हुनका साथै सबैको हित हुने प्रतिक्रिया दिएका छन्। यद्यपि सम्झौताका विस्तृत विवरणहरू भने अझै सार्वजनिक गरिएका छैनन्। यसअघि ग्रीनल्याण्डलाई नै अमेरिकी भूभाग बनाउने ट्रम्पको अभिव्यक्तिका कारण तनाव उत्पन्न भएको थियो, तर नयाँ सम्झौतापछि विवाद मत्थर हुने संकेत देखिएको छ।
4: यसैबीच अमेरिका र इरानबीच तीव्र तनाव जारी रहेकै बेला अमेरिकी सरकारले न्यूयोर्कमा आयोजना हुने राष्ट्रसंघको महासभामा सहभागी हुने इरानी टोलीलाई प्रवेशाज्ञा अर्थात भिसा स्वीकृत गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार इरानी राष्ट्रपति मसूद पेजिस्किन र परराष्ट्र मन्त्री अब्बास अराग्जी सहितका मुख्य प्रतिनिधिमण्डललाई भिसा दिएको हो। 6 महिनाभन्दा बढी समयदेखि दुई देशबीच द्वन्द चलिरहेको र हुती विद्रोहका कारण पश्चिम एसियामा तनाव तीव्र बनेको अवस्थामा अमेरिकाको यो निर्णयलाई चासोका साथ हेरिएको छ। तर इरानी प्रतिनिधिमण्डल कडा यात्रा प्रतिबन्ध लगाउने र न्यूयोर्कमा रहँदा उनीहरूलाई विलासी सामान खरिदमा रोक लगाउने अमेरिकाले जनाएको छ। यसअघि बुधबार मात्रै अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महम्मूद अब्बास र उहाँको प्रतिनिधिमण्डललाई भने भिसा दिन अस्वीकार गरेको थियो। आयोजक राष्ट्रको दायित्व अनुरूप इरानी टोलीलाई भिसा दिए पनि उनीहरूमाथि कडा निगरानी राख्ने अमेरिकी भनाइ छ।
5: दर्पणमा अब खेल खबर। विश्व एसियाली खेलकुदको औपचारिक उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुसो रंगशालामा आयोजित विशेष समारोहमा जापानी सम्राट नारीहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख जाओन बिन हमाद अल थानीले जापानले यसअघि नै दुईपटक एसियाली खेलकुद र 5 वर्ष अघि ओलम्पिक आयोजना गरिसकेकाले यसपटक पनि भव्य आयोजना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। जापानले यसअघि सन् 1958 टोकियो र 1994 हिरोसिमामा एसियाली खेलकुद आयोजना गरिसकेको छ। औपचारिक उद्घाटन आज भए पनि प्रतियोगिताका केही खेलहरू बुधबारदेखि नै शुरू भइसकेका छन्। विभिन्न 54 खेल स्थलमा सञ्चालन हुने यसपटकको एसियाली खेलकुदमा 45 देश र एउटा शरणार्थी टोलीका खेलाडीहरूले 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा 15,000 खेलाडी र अफिसियल सहित कुल 17,000 जनाको सहभागिता रहनेछ। आयोजक जापानबाट 900 भन्दा बढी, चीनबाट 800 भन्दा बढी र दक्षिण कोरियाबाट झण्डै 800 खेलाडी सहभागी हुँदैछन्। यसपटक नेपालका तर्फबाट 21 खेलमा 57 महिला सहित कुल 135 जना खेलाडीले प्रतिस्पर्धा गर्दै उद्घाटन समारोहको मार्च पासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको झण्डा बोक्दै टोलीको नेतृत्व गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषदले यसपटक कम्तीमा 1 स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ, जस अन्तर्गत कराते, कबड्डी, बक्सिङ र उसुलाई पदकको सम्भावित खेलका रूपमा हेरिएको छ।
4: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संज्ञानले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्दैछन्। त्यो खेल कार्तिक 9 गते हुनेछ। कार्तिक 29 गतेसम्म लिग चरण खेल हुनेछन्। मङ्सिर 1 गते पहिलो क्वालिफायर खेल हुनेछ। 2 गते इलिमिनेटर तथा 3 गते दोस्रो क्वालिफायर खेल हुनेछ। फाइनल खेल मङ्सिर 5 गते हुनेछ। एनपीएलका 32 खेलमध्ये फाइनल सहित 20 खेल फ्लड लाइटमा खेलाइनेछ। दोस्रो संस्करणको एनपीएलको लुम्बिनी लायन्सले जितेको थियो। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
5: आजको रङ्ग दर्पण संविधानको मर्म र महत्व झल्काउने गीतहरूमा केन्द्रित छ।

आज संविधान दिवस ठीक 11 वर्ष अघि 2072 सालमा 7 दशकको संघर्ष बलिदान र जनआन्दोलनहरूको संचित परिणाम स्वरूप नेपालको संविधान 2072 जारी भएको हो। राणा शासन विरुद्धको 7 सालको क्रान्तिदेखि पञ्चायती व्यवस्था विरुद्धको प्रतिरोध 46 सालको जनआन्दोलन दशकभरिको सशस्त्र द्वन्द र 62-63 दोस्रो जनआन्दोलनसम्म नेपाली नागरिकले धेरै त्याग र संघर्ष गर्नु पर्यो। हरेक ऐतिहासिक मोडमा नेपाली समाजको चुनौतीलाई बिउझाउने जगाउने र संगठित गर्ने काम गीत संगीतले पनि गर्दै आए।

पञ्चायतकालमा प्रत्यक्ष राजनैतिक अभिव्यक्तिमाथि कडा नियन्त्रण थियो। यस्तो बेला गीत संगीतले नै असन्तुष्टि र आकांक्षालाई अभिव्यक्ति गर्ने माध्यम बने। 46 सालको जनआन्दोलनको समयमा विद्यार्थी र युवा तबकाले लगाएका नारा र गाएका गीतले सड़कमा उत्रिएका जनसमूहलाई एक सूत्रमा बाँध्ने काम गरे। त्यसपछि दशकभरि चलेको द्वन्द्वकालमा पनि दुवै पक्षले आआफ्नो विचारधारा फैलाउन गीत र सांस्कृतिक कार्यक्रमहरूलाई माध्यम बनाए। जनवादी सांस्कृतिक टोलीहरूले गाउँ गाउँमा पुगेर वर्गीय चेतना, समानता र परिवर्तनका

वर्तमान संविधानको प्रत्यक्ष जग बसेको घटना हो 2062-63 सालको दोस्रो जनआन्दोलन। 19 दिनसम्म चलेको त्यो आन्दोलनमा काठमाडौँका सडकहरूमा हजारौं लाखौं जनसमूह उत्रियो र त्यहाँ गीत र नाराले फेरि केन्द्रीय भूमिका खेले। यसै आन्दोलनको उपलब्धि स्वरूप गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र जस्ता मूल्यहरू संविधान सभा मार्फत संस्थागत भए, जुन पछि 2072 सालको संविधानमा प्रतिबिम्बित

मधेस आन्दोलनका समयमा गाइएका गीतहरूले क्षेत्रीय र भाषिक पहिचानको सम्मान खोजे। थारू समुदायका सांस्कृतिक गीतहरूले आफ्नो भूमिका, भाषा र अस्तित्वको मान्यता मागे। त्यस्तै जनजातिले आफ्नो मातृभाषामा गाएका गीतहरूले सबै मातृभाषा राष्ट्रभाषा हुन् भन्ने संवैधानिक व्यवस्थाको वैचारिक जग तयार गरे। महिला आन्दोलनसँग जोडिएका गीतहरूले लैङ्गिक समानता र समानुपातिक प्रतिनिधित्वको जवाफ उठाए, जुन पछि संविधानले महिलाको समानुपातिक सहभागिताको प्रावधानको रूपमा आत्मसात गर्यो। यसरी हेर्दा संविधानको धारा उपधारामा कतै न कतै कुनै समुदायको जागरण गीत लुकेको भेटिन्छ।

ऐतिहासिक सन्दर्भमा नेपालको राष्ट्रिय गान पनि परिवर्तन भयो। यसरी हेर्दा गीतले जगाएको चेतना नै हो जसले संविधानलाई कोरा कानूनी दस्तावेज नभई नागरिकको साझा सपनाको दस्तावेज बनायो र यही कारणले संविधान दिवसका दिन जागरण गीतको स्मरण गर्नु भनेको आफ्नै संघर्षपूर्ण इतिहास र त्यसले सिकाएको पाठ प्रति सम्मान व्यक्त गर्नु।

0: रङ्ग दर्पण सँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आज 11 संविधान दिवस मनाइयो। सुशासन र उत्कृष्ट सेवा प्रवाहमा राष्ट्रपति पौडेलको जोड। भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने हातहरू बलिया भएका प्रधानमन्त्रीको दावी।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया ओडा तहबाट सुरु। देउवा समूह सहभागी भएन। समाजको चाहनालाई पूरा गर्न सक्ने सुदृढ कङ्ग्रेस निर्माणमा जुट्न सभापति थापाको आह्वान।
1: आउँदो बिहिबारदेखि नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा। असोज 8-10 गतेसम्म विशेष सावधानी अपनाउन सुझाव। अवस्था स्पष्ट भइ नसकेको सरकारी निकायको भनाई।
0: ग्रीनल्याण्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार हुने। स्थायी सम्झौता भएको ट्रम्पको दावी। इरान र अमेरिका बीच द्वन्द्व जारी रहँदा इरानी राष्ट्रपतिलाई महासभाका लागि भिसा स्वीकृत।
1: र विश्व एसियाली खेलकुद औपचारिक उद्घाटन। नेपालबाट 135 खेलाडी सहभागी। कम्तीमा एक स्वर्ण पदक जित्ने। एनपिएलको खेल तालिका सार्वजनिक। पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम खेल्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टललाई धन्यवाद दिँदै महेश गेवाल र भोजेन्द्र बसित पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

मानसिक स्वास्थ्य सम्बन्धी सचेतना सहयोग तथा आत्मनिर्भरता प्रबन्धन गर्ने उद्देश्यले मनको साथी परियोजना सुरु माडी ब्याडमिन्टन संघको अध्यक्षमा ब्याडमिन्टन खेलाडी एम कुमार विश्वकर्मा चयन वरण्डा पहाड क्षेत्रमा चर्चित जंगली हात्ती रोनाल्डो मृत अवस्थामा फेला लोक कल्याणकारीले विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई ध्यानाकर्षण 35 जिल्लाहरूमा काङ्ग्रेस उडा अधिवेशन हुँदै 39 जिल्लाहरूमा आइतबार उडा अधिवेशन हुने सूर्यमुखी तेलमा नयाँ मापदण्ड भ्रामक शब्दौली र दावी पूरा प्रतिबन्ध र माथिरो त्रिशुली एक आयोजनाको टनेलबाट 11 शव निकालियो सुरुङबाट निकालिएका शव नुवाकोटमा शनाखतका लागि प्रहरीको अनुरोध माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगा हर्स र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगा हर्ससँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ खबर विस्तारमा माडी नगरपालिकामा समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना सहयोग तथा आत्मनिर्भरता प्रबन्धन गर्ने उद्देश्यले मनको साथी परियोजना सुरु भएको छ माडी नगरपालिका इन्द्र बस्तीमा आयोजित एक कार्यक्रमबीच परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो कार्यक्रमको अध्यक्षता कृष्णराज अधिकारीले गर्नुभएको थियो कार्यक्रममा ताराकुमारी काजी महतो प्रमुख अतिथि तथा वीरेन्द्र भण्डारी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो कार्यक्रमको सञ्चालन सिद्धिलाल गायकले गर्नुभएको थियो समुदाय स्तरमा मानसिक स्वास्थ्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने परियोजनाले समुदाय मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्नुका साथै आवश्यक सहयोग र आवश्यक सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ परियोजना माडी एकीकृत समावेशी दिगो विकास परियोजनाको कार्यालय कार्यान्वयन तथा को आर्थिक सहयोगमा सञ्चालन हुने जनाइएको छ कार्यक्रममा परियोजनाको उद्देश्य कार्यक्षेत्र तथा आगामी गतिविधिबारे जानकारी गराइएको थियो माडी ब्याडमिन्टन संघको अध्यक्षमा युवा व्यवसायी तथा ब्याडमिन्टन खेलाडी एम कुमार विश्वकर्मा चयन हुनुभएको छ शनिबार बिहान माडी कवर्ड हलमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा 13 सदस्यीय कार्य समिति चयन गरेको हो संघको उपाध्यक्षमा सञ्जय चौधरी सचिवमा मनोज महतो सहसचिवमा विश्वनाथ महतो र कोषाध्यक्षमा राजकुमार महतो चयन हुनुभएको छ यसै गरी सदस्यहरूमा रमेश चौधरी शङ्कर महतो यादव सुनार विश्वास आचार्य रामलाल महतो सन्देश बराल र अक्षय महतो चयन हुनुभएको छ एकजना सदस्य भने पछि मनोनित गरिने जनाइएको छ यसैबीच निवर्तमान अध्यक्ष अशोक कुमार कार्कीको सहयोग तोमा सल्लाहकार समिति समेत गठन गरिएको छ समितिको सदस्यमा हरिभक्त वाग्ले लालकाजी छेत्री जितेन्द्र चौधरी खेमप्रसाद लामिछाने र भरत गुरुङ रहनु भएको छ र सुवाकोटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका चार शीतलपुरका विभिन्न समूह तथा स्थानीय ज्येष्ठ नागरिकहरूले 27,055 रुपियाँ सहयोग गरेका छन् माडी चार शीतलपुर स्थित आधारकृष्ण कृषक समूहले 10,055 रुपियाँ अमरौली शीतलपुर बिरनसिंह भजन कीर्तन आमा समूहले 16,000 रुपियाँ तथा स्थानीय ज्येष्ठ नागरिक भूमिकला पाण्डेले 1,000 रुपियाँ सहयोग गर्नुभएको हो तिनै पक्षबाट संकलित गरी जम्मा 27,055 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा भयो जनाइएको छ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत वरण्डाभार क्षेत्रमा चर्चित जंगली हात्ती रोनाल्डो मृत अवस्थामा फेला परेको छ निकुञ्ज अन्तर्गत 20,000 ताल नजिकैको घोलमा हात्ती मृत अवस्थामा फेला परेको हो घटनाबारे थप अनुसन्धान तथा विस्तृत विवरण संकलन गर्न निकुञ्जको प्राविधिक तथा संरक्षण टोली घटनास्थल पुगेको थियो हात्तीको मृत्यु करेन्ट लागेर भएको जनाइएको छ देश खबरमा अब केही राष्ट्रिय खबरहरू राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाबदेही बनाउने संस्कार स्थापित गर्न सके मात्रै लोकतन्त्र बलियो हुने बताउनु भएको छ संविधान दिवस 2083 अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो यसका लागि संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्न उहाँले आह्वान गर्नुभयो प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताउनु भएको छ संविधान दिवसको अवसरमा टोलीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलियो र धेरै भएको बताउनु भएको हो विकासका लागि सुशासन अनिवार्य पूर्व शर्त भएको कुरामा सरकार सचेत रहेको उहाँको भनाइ छ वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्त प्रक्रिया अवलम्बन गरेको शाहले स्पष्ट पार्नुभयो
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा रहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले बढ्दो व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभयो। नेपाल उत्तर र दक्षिणतर्फका विशाल जनसङ्ख्या भएका दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको उल्लेख गर्दै भण्डारीले देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँड गरिने भन्ने हल्लाहरू निराधार रहेको स्पष्ट पार्नुभएको छ। शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले हल्लामा कुनै सत्यता नभएको दावी गर्नुभयो। भविष्यमा एमालेसँग एकता हुन सक्ने सम्भावनाबारे भने नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको पुनले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत शनिबार 35 जिल्लाहरूमा वडा अधिवेशन भइरहेको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले 77 मध्ये 35 जिल्लामा वडा अधिवेशन भइरहेको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 39 जिल्लाहरूमा आइतबार वडा अधिवेशन हुनेछ। उहाँले भोटे कोशी नदीको बाढीबाट प्रभावित 3 जिल्लामा सोमबार र बुधबार वडा अधिवेशन हुने जनाउनुभयो। सरकारी प्याकेटमा भ्रामक उल्लेख गरी उपभोक्ताको स्वास्थ्यसँग भइरहेको खेलबाड रोक्न सूर्यमुखी तेलको नयाँ मापदण्ड बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतोल विभागले नेपाली भान्सामा व्यापक परेको हुने सूर्यमुखी तेलको गुणस्तर प्याकेजिङ तथा लेबलिङ मापदण्डलाई सरकारले थप कडा र वैज्ञानिक बनाएको बताइएको छ। भदौ 10 गति रसुवाको भोटेको सीमाको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीको क्रममा थप 11 शव फेला परेको छ। असोज 3 गति आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको छ। बाढीका कारण आयोजना स्थलबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। बेपत्ता अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाइएको छ। यसैबीच जिल्ला प्रहरीकाले नुवाकोटका अनुसार ती शवहरू असोज 3 गते दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत लिफ्ट गरेर नुवाकोट ल्याइएको छ। अहिलेसम्म निकालिएका सबै 24 शवहरू नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 6 स्थित केन्द्रीय कारागार कार्यालय खम्बा क्याम्प परिसर ल्याएर राखिएको छ। मृतकका परिवार तथा आफन्तजनलाई सबको शनाखत गर्ने र गराउने कार्यमा सहयोग गरिदिन जिल्ला प्रहरीकाले नुवाकोटले अनुरोध गरेको छ। भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सहायता पठाउने क्रममा शनिबार थप 11 टन राहत सामग्री पठाएको छ। गत भदौ 10 आएको विनाशकारी आकस्मिक बाढीपछिको राहत तथा उद्धारमा सघाउन भारतले यो सहयोग उपलब्ध गराएको हो। नेपालमा आएको भीषण बाढीपछिको अवस्थासँग जुड्न राहत सामग्री बोकेर आएको यो भारतीय वायुसेनाको नवौं विमान हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोक कल्याणकारी विज्ञापन बापत छापा संचार माध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यानकर्षण गराइएको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यानकर्षण पत्र पेश गरेको हो। राम जनता पार्टी आजपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले बालेन्द्र शाह

भर्ता प्रबन्धन गर्ने उद्देश्यले मनको साथी परियोजना सुरु माडी ब्याडमिन्टन संघको अध्यक्षमा ब्याडमिन्टन खेलाडी एम कुमार विश्वकर्मा चयन परण्डाभार क्षेत्रमा चर्चे जंगली हात्ती रोनाल्डो मृत अवस्थामा फेला लोक कल्याणकारी विज्ञापनको रकम कटौतीबारे प्रचण्डलाई थालेको सडक 35 जिल्लाहरूमा काङ्ग्रेस वडा अधिवेशन हुँदै 39 जिल्लाहरूमा आइतबार वडा अधिवेशन हुने सूर्यमुखी तेलमा नयाँ मापदण्ड भ्रामक शब्दावली र दावी पूरा प्रतिबन्ध र माथिल्लो त्रिशुली आयोजनाको टनेलबाट 11 शव निकालियो सुरुमाट निकालिएका शव नुवाकोटमा सनाखतका लागि प्रहरी अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु नमस्कार

0: इस समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7070 61 र 98 550 7070 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 550 2640
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: चारमा स्वागत छ म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइदै संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत ओडा अधिवेशन आजदेखि शुरू। धनुषाको चिरेश्वरनाथ नगरपालिका 1 का 388 परिवारले लाल पुर्जा पाए। रूसद्वारा युक्रेनका विभिन्न शहरमा व्यापक आक्रमण 8 जनाको मृत्यु र 20 एसियाली खेलकुद जापानमा शुरू नेपालबाट 135 खेलाडी सहभागी।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
5: भोल्टे भोइस ओभर एलटी अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
6: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
6: र अझ रमाइलो कुरा
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस् 4G बोल्दे
3: नेपाल टेलिकम राष्ट्रको संचार
4: अब समाचार विस्तारमा संविधान दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समारोहमा मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा गरेको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो प्रधानमन्त्री शाहले जनताको सुशासन विकास समृद्धि र सामाजिक न्यायको आकांक्षालाई पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको र संविधानसँग विभिन्न आन्दोलनका शहीदको सपना समेत जोडिएकाले त्यसलाई पूरा गर्ने गरी कामको सुरुवात भइसकेको बताउनुभयो प्रधानमन्त्रीको
7: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ म प्रश्न भन्छु यो सुरुवात हो अन्त्य होइन भ्रष्टाचार र दण्डहीनता जरो पहिरो छ तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन् झन धेरै छन् जनताले सुशासन मागेका छन् विकास मागेका छन् समृद्धि र सामाजिक न्यायमा आएका छन् यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ यो संविधान प्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिबद्ध छौँ म यो वाचा आज फेरि दोहोऱ्याउन चाहन्छु शहीदहरूको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ
4: प्रधानमन्त्री शाहले तीनै तहको सरकार बीच सहकारिता सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो प्रधानमन्त्री शाहले एआई डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र नव उद्यमलाई अगाडि राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सरकार अग्रसर रहेको पनि बताउनुभयो
7: संघ प्रदेश र स्थानीय तह बीच सहकारिता सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ र हामी पुरानै बाटोमा हिँड्ने छैनौँ कृत्रिम बुद्धिमत्ता डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ डिजिटल सुशासन रूपरेखाका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ
4: प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र मानवाधिकार र कानूनी राज्य हाम्रा लागि शर्तहरू नभई हाम्रो राष्ट्रिय जीवनको आधार भएको उल्लेख गर्नुहुँदै विविधता बीचको एकता सबै प्रकारका विभेद र असमानताको अन्त्य विकास समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्न वर्तमान संविधानले गरेको बाचा बिर्सन नहुने बताउनुभयो। प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील नभए त्यो कागजको खोस्टोमा सीमित हुने बताउनुभयो। भोटेकोशी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय भएको बताउनुहुँदै प्रधानमन्त्री शाहले नेपाल विश्वका विपद उच्च जोखिममा भएका मुलुकहरूको सूचीमा पर्ने तथ्यलाई केन्द्रमा राखेर विपद आउनु अघि नै जोखिम न्यूनीकरण पूर्व तयारी प्रतिकार्य तथा पूर्व सूचना प्रणाली बलियो बनाउने गरी सरकारले काम गर्ने पनि बताउनुभयो।
7: नेपाल विश्वका उच्च विपद जोखिममा भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद आइसकेपछि होइन आउन अघि नै सामना गर्छौं। जोखिम न्यूनीकरण पूर्व तयारी र प्रतिकार्यमा विशेष जोड दिइनेछ। विपदको पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।
4: प्रधानमन्त्री शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरिरहेको बताउनुभयो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सभामुख डोलो प्रसाद अरियाल राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल सुरक्षा अंगका प्रमुखहरू नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू कूटनीतिक नियोगका प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। समारोहमा नेपाली सेना सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास्ट तथा ब्यान्ड प्रदर्शन गरेका थिए। यस्तै सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौं भने मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083का अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा गर्न जनताप्रति जवाफदेही हुने संस्कार अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्ने बताउनुभयो।
8: संविधानले हामीलाई लोकतन्त्र दिएको छ। हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ। त्यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ। हामीले आफ्नो देशलाई शान्त भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ। प्राप्त संघीयता हाम्रा लागि संविधानले दिएको महत्त्वपूर्ण उपहार हो। यसलाई हामीले अवसरका रूपमा उपयोग गरी देश विकासको अनिवार्य तहका रूपमा विकास गर्न जरुरी छ।
4: राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो। आजको दिनले राजनीतिक दल नेतृत्व सरकार र सम्पूर्ण राज्य सत्तालाई अझ लोकतान्त्रिक न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउने विश्वास आफूले लिएको पनि त्यस अवसरमा राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। नेकपा एमाले संविधान दिवस 2083का अवसरमा आज ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो। अध्यक्ष ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानलाई सुदृढ बनाउँदै जनताका पक्षमा काम गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन रूपान्तरण लगायत विषयमा देखिएका सवालमा यही असोज 6 र 7 गते बस्ने केन्द्रीय कमिटिले निर्णय गर्ने जनाउँदै बाहिर चर्चा गरिए जस्तो अन्तर्कलह नरहेको जिकिर गर्नुभयो। अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा शुभकामना प्रदान गरेको छ। नेपाल र अमेरिका बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब 8 दशक भएको स्मरण गर्दै व्यापार वृद्धि नवप्रवर्तन र लगानीका क्षेत्र मार्फत नेपाल अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबूत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। हालै भोटेकोसी हुँदै गएको बाढ़ी पहिरोका कारण परिवार र समुदायले बेहोरेको क्षतिको स्मरण गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीड़ितप्रति गहिरो समवेदना सहित प्रार्थना रहेको उल्लेख गरिएको छ। भोटेकोसीमा आमा बाबु गुमाएका बाल बालिकाको शिक्षा स्वास्थ्य र भरण पोषणमा एमआईटी फाउन्डेशनले 57,50,00,000 रुपियाँ प्रदान गर्ने भएको छ। सहयोग सम्बन्धी समझदारी पत्रमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे र फाउन्डेशनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो। समझदारी अनुसार बाढ़ीबाट प्रभावित 18 वर्ष मुनिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्काउने शिक्षा स्वास्थ्य पोषण र मनोसामाजिक सहयोग गर्ने प्रदान गरिनेछ। साथै नातेदार मार्फत हुने हेरचाहलाई प्राथमिकता दिइनेछ भने संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा लिइनेछ। समझदारीमा हस्ताक्षर भएको मितिदेखि बढीमा 18 वर्षसम्म सहयोगलाई निरन्तरता दिइनेछ। परिषदले लाभग्राहीको पहिचान समन्वय तथा बाल संरक्षणमा सहजीकरण गर्नेछ भने फाउन्डेशनले वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। रसुवास्थित भोटेकोसी नदीमा गत भदौ 10 गति आएको बाढ़ीका कारण माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्क विहीन भएका मध्ये थप 11 जनाको शव फेला परेको छ। उद्धार टोलीले कठिन प्रयास पछि आज दिउँसोसम्म ती शवलाई टनेलबाट बाहिर निकालेको हो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आजदेखि शुरू भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले आज र भोलि स्थानीय अनुकूलता अनुसार ओडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै आजदेखि औपचारिक रूपमा ओडा अधिवेशन शुरू भएको हो। गत पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले ओडा अधिवेशनमा भाग लिन पाउने कंग्रेस निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। गाउँ नगर उपमहानगर महानगर ओडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुनेछन्। क्षेत्रीय अधिवेशनका लागि सबै ओडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन गर्ने व्यवस्था गरिएको छ। धनुषाको छिरेश्वरनाथ नगरपालिका 1 का 388 परिवारले नाप नक्सा सम्पन्न भएको 7 वर्षपछि जग्गाधनी प्रमाण पूर्जा पाएका छन्। साविक रमदैया भवाडी गाविसका 6 ओडाका 388 परिवारले जग्गाधनी प्रमाण पूर्जा पाएका हुन्। यसै गरी नाप नक्सा सम्पन्न भइसकेका नगरपालिका 2 का 242 परिवारलाई भोलि जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले जानकारी दिनुभयो। नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसकेका गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै जग्गा धनीलाई प्रमाण पूर्जा वितरण गर्न थालिएको उहाँले बताउनुभयो। यसअघि भदौ 29 गते हंसपुर नगरपालिका 5 साविक सुगा निवास सुका निकास गाविस 3 का 365 परिवारलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरिएको थियो। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको इन्द्रजात्राका लागि ल्याइएको लिङ्गो योसी शुभ साइतमा भोटाहिटीबाट नगर प्रवेश गराइएको छ। इन्द्रजात्राको मुख्य प्रतीकका रूपमा रहेको लिङ्गोलाई परम्परा अनुसार आज बिहान 8:05 शुभ साइतमा विधिपूर्वक भोटाहिटीबाट हनुमानढोका दरबार परिसरमा ल्याइएको हो। लिङ्गुर नगर प्रवेश गराउने क्रममा बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। नगर प्रवेशका क्रममा स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहित लिङ्गुर ठडाएपछि औपचारिक रूपमा इन्द्र जात्रा शुरू हुन्छ। इन्द्र जात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, दुलीखेत, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा मनाइने जात्रा हो। नेपाल बाँकेको नेपाल भारत सीमा नाकामा पछिल्लो समय सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सीमा क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि तथा सामाजिक सद्भाव खलबलाउने घटना हुन नदिन जमुना नाका सहित सीमा क्षेत्रमा दुईतर्फ नेपाली र भारतीय सुरक्षा निकायले निगरानी बढाएका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
9: सशस्त्र प्रहरीले सीमा पार गर्ने व्यक्तिको नागरिकता, राष्ट्रिय परिचय पत्र वा अन्य आधिकारिक परिचय पत्रका आधारमा नाम ठेगाना लगायतका विवरण अभिलेख राखेर मात्रै आवाज जावत गर्न दिएको जनाएको छ। भारतीय सीमा क्षेत्रमा पनि सशस्त्र सीमा बल अर्थात् एसएसबीले परिचय खुल्ने कागजातको जाँचलाई कडाई गरेको जमनाहा प्रहरी चौकीले जनाएको छ। दुवै देशका सुरक्षा निकाय बीच नियमित समन्वय र गस्ती हुनुको साथै आवश्यकता अनुसार तालिम प्राप्त कुकुर सहितको डग स्क्वाड समेत परिचालन गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नुपर्नेमा स्थानीयको पनि जोड रहेको छ। नेपालगंजका सामाजिक अभियन्ता हेमन्तराज काफ्रेले सीमा क्षेत्रमा भरपर्दो परिचय प्रणाली लागू गर्नुको साथै सीसी क्यामेरा र ड्रोन मार्फत निगरानी बढाउन आवश्यक रहेको बताउनुहुन्छ।
10: कडा भनेर त्यो आलु प्याज बोक्ने, तरकारीहरू बोक्ने अथवा त्यो सामानहरू ल्याउनेलाई कडा देखाए जस्तो गरेर होइन कि उसको जुन डिग्निटी छ, पर्सनालिटी छ, कहाँको, कुन देशको, को नागरिक हो, के हो भन्ने किसिमको उसको जुन
9: बाँकीमा लागू औषध ओसार पसार, मानव तस्करी, चोरी डकैती तथा अन्य हिंसात्मक र अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले नेपालगंजका विभिन्न चोक तथा संवेदनशील क्षेत्रमा गस्ती बढाएको छ। सुरक्षा निगरानी र गस्ती बढाइएपछि पछिल्लो समय जिल्लामा आपराधिक घटनामा केही हदसम्म कमी आएको छ। बाँकीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुची सी सीमा क्षेत्रमा चोरी तस्करी तथा अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि सुरक्षा निकाय बीच निरन्तर समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको भनाइ छ।
11: हाम्रो खुला सिमाना भावनाले यसलाई नियमन गर्ने, सुरक्षा चेक जाँच गर्ने र जुन ढङ्गले विगतदेखि नै अलिकति चोरी तस्करीहरू चाहिँ भइरहेछ भन्ने चाहिँ जनगणगुनासो पनि र हाम्रो चाहिँ अनुगमनको क्रममा पनि त्यस्ता कुराहरू नोटिसमा थियो। त्यसलाई चाहिँ हामीले एकदमै कम भन्दा कम न्यूनीकरण गर्ने, नियन्त्रणै गर्ने हाम्रो चाहिँ उद्देश्य मुताबिक हामीले चाहिँ काम गरिरहेका छौँ। सीमामा चाहिँ सशस्त्र परिबलका चाहिँ टोलीहरू तैनात हुनुहुन्छ, विभिन्न बिओपीहरू चाहिँ स्थापना गरेका छौँ।
9: सीमा सुरक्षामा सुरक्षा निकायको भूमिका महत्वपूर्ण भए पनि अपराध नियन्त्रणका लागि नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आफ्नो घर, टोल र समाजमा देखिने शङ्कास्पद गतिविधि प्रति सचेत रहने र त्यस्ता गतिविधि बारे समयमै सुरक्षा निकायलाई जानकारी गराउने हो भने अपराध नियन्त्रणमा थप सहयोग पुग्न सक्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
4: चितवन राष्ट्रिय निकुञ्जको बरन्डा भारमा विद्युतीय तारमा परेर जंगली हात्ती रोनाल्डो मृत भेटिएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्ती हिँड्ने क्रममा सोडले तारमा लागेर करेन्ट लागेको प्रारम्भिक अनुमान छ। अन्दाजी 45 वर्षीय जंगली हात्ती केही वर्ष अघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो। थापा मगरका अनुसार यकिन तथ्याङ्क नभए पनि 5-6 जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ। विक्रमसम्म 2065-66 हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउने जाने गरेको यो हात्तीबाट 33 बच्चा जन्मिएको केन्द्रका मणिपूरण चौधरी बताउनुहुन्छ। नेपाल पत्रकार महासंघले भोटेकोशी बाढ़ीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोग स्वरूप 1-1 लाख रूपियाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेनका विभिन्न शहरहरूमा गरेको आक्रमणमा पनि कम्तीमा 8 जनाको मृत्यु भएको छ। रुसले युक्रेनका भौतिक संरचना र व्यावसायिक जहाजहरूमा आक्रमण गरेको युक्रेनले जनाएको छ। रुसले पनि आक्रमण गरेको स्वीकारेको छ। रुसले गरेको 174 वटा ड्रोन आक्रमणका कारण बलाकिया र लिपकु बातिपका शहरहरूमा भारी क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अमेरिका र डेनमार्कले ग्रीनल्याण्डको सुरक्षा सम्बन्धी एउटा सम्झौताको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई बल प्रयोग गरेर कब्जा गर्ने धम्की दिएपछि शुरू भएको कूटनीतिक विवाद यो सम्झौतासँगै समाधान भएको छ। राष्ट्रपति ट्रम्पले उक्त सम्झौताले अमेरिकालाई सुरक्षा र अन्य सबै आवश्यकतामाथि स्थायी नियन्त्रण प्रदान गर्ने बताउनु भएको छ। डेनमार्ककी प्रधानमन्त्री मेड फ्रेडरिक्सनले यो सम्झौताले आर्कटिक र उत्तर एटलान्टिक क्षेत्रमा सुरक्षा मजबूत बनाउने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगी व्यवसायहरूलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गर्नुभएको छ। भारतको भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएकोले लगानी गर्न आग्रह गर्नुभएको हो। भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायहरूलाई आमन्त्रण गर्नुभयो। अर्थमन्त्री वाग्लेले नीतिगत सुधारलाई तीव्र बनाउन अझ बढी अनुमानयोग्य पारदर्शी तथा लगानी मैत्री व्यावसायिक वातावरण सृजना गर्न नेपाल सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रहरूमा नेपाल भारत आर्थिक साझेदारीको ठूलो सम्भावना रहेको पनि कार्यक्रममा उल्लेख गर्नुभयो। अन्तर्क्रियामा सहभागी भारतीय व्यावसायिक नेताहरू तथा सिआईआई का सदस्यहरूले नेपालमा व्यापार र लगानीका अवसरहरू सम्बन्धमा गहिरो रुचि राख्नुका साथै सम्भावित सहकार्यका क्षेत्रहरू र नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत अवसरहरू र व्यावसायिक वातावरणका बारेमा अर्थमन्त्री समक्ष जिज्ञासा राख्नु भएको थियो। चालु आर्थिक वर्षको भदौमा मात्रै नेपालबाट 5,09,24,00,000 रुपियाँ बढीको विद्युत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यस अवधिमा भारत र बङ्गलादेश कुल 56,56,06,400 युनिट विद्युत निर्यात भएको हो। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिट भन्दा बढी विद्युत 3,64,00,000 भन्दा बढी मूल्यमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत 14,39,00,000 युनिट भन्दा बढी विद्युत निर्यातबाट 1,44,09,00,000 आमदानी भएको छ। चालु आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनाको अवधिमा नेपालमा गरिने प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता 11,12,44,00,000 रुपियाँ बराबर भएको छ। यो गत आर्थिक वर्ष 2082-83 तुलनामा 22 अर्बले कमी हो। उद्योग विभागको तथ्याङ्क अनुसार गत वर्ष भदौसम्म एफडीआई प्रतिबद्धता 33,09,00,000 बराबर रहेको थियो। यस वर्ष भदौ मसान्तसम्म कुल 328 उद्योग दर्ता भएका छन्। यस वर्षको भदौमा मात्र कुल 136 उद्योग दर्ता भएका छन्। त्यसबाट लगानी प्रतिबद्धता 6,35,00,000 बराबरको भएको छ। साउनमा 191 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको साउनमा 24,10,00,000 प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति भएको थियो।
4: अब खेल समाचार राजेन्द्र विक्रम शाहीबाट।
14: बीसौं एसियाली खेलकुदको महाकुम्भ औपचारिक रूपमा उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुओ रङ्गशालामा शनिबार साँझ आयोजित भव्य समारोहमा जापानी सम्राट नारिहितोले बीसौं एसियाली खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, बास्केटबल, महिला भलिबल, सफ्ट टेनिस जस्ता खेल शुरू भइसकेका छन्। प्रतियोगिता 4 अक्टोबर अर्थात् यही असोज 18 गतेसम्म आल्ची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो। यस संस्करणको एसियाली खेलकुदमा नेपाल दलबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट 57 महिला र 78 पुरुष गरी 135 खेलाडीको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभयो। टोलीमा खेलाडी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधि सहित 211 जना रहेका छन्। उहाँका अनुसार यसपटक छनौट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी संख्या घटेको हो। सन् 2023 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा नेपालबाट 253 खेलाडी सहभागी भएका थिए। सदस्य सचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सिङमा 7 खेलाडी सहभागी हुँदैछन्। यस्तै एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6 तथा पौडी र टेनिसमा 5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा 4-4, तेक्वान्दोमा 3 तथा आर्चरी, साइक्लिङ, ऱ्याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ र स्क्वासमा 2-2 खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो।
4: अब मौसम। आज राति गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। देशको तराई भूभागका थोरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजदेखि शुरू। धनुषाको चिरेश्वरनाथ नगरपालिका 1 388 परिवारले लाल पूर्जा पाए। रूसद्वारा युक्रेनका विभिन्न शहरमा व्यापक आक्रमण, 8 जनाको मृत्यु र 20 एसियाली खेलकुद जापानमा शुरू। नेपालबाट 135 खेलाडी सहभागी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
15: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
16: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
17: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
18: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
19: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
18: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
19: 24 घण्टा इमर्जेन्सी सेवा,
18: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
19: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
18: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
19: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
18: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
19: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
18: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
19: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
18: भेन्टिलेटर सेवा,
19: होल बडी चेकअप जाँचको सुविधा
18: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
19: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
20: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
21: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङ केन्द्रित माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइयो। बाढी प्रभावितको बैंक खाता नभए पनि नगद राहत दिइने
1: भएसम्म चाहिँ लाभगाईको बैंक खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैंक खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
0: संविधान दिवसमा देशैभरि विभिन्न औपचारिक कार्यक्रम, सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकार नागरिकको सेवक बन्नुपर्ने राष्ट्रपति पौडेलको टिप्पणी।
2: आम जनताको जीवनमा स्थापित गर्न सक्नुपर्छ जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
0: अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने, नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 परिवारले पाए पूर्जा। रसुवा बाढी प्रभावित क्षेत्रमा विद्यालय खुल्दै
3: उहाँहरूलाई चाहिँ अब सामान्य इङ्गेज गराउने, ओर्ने, अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिरहेका छौँ।
0: र तेस्रो संस्करणको एनपिएलको खेल तालिका सार्वजनिक। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पोहोरको तुलनामा 21.2% बढी रेमिट्यान्स भित्रिएको देखिन्छ। विदेश जानेको संख्या बढेसँगै रेमिट्यान्स पठाउनेको संख्या पनि बढेको हो। रेमिट्यान्सकै भरमा अर्थतन्त्र चल्नुपर्ने अहिलेको अवस्थामा रेमिट्यान्स बढ्नु सुखद लागे पनि यसले युवाहरूको विदेश पलायनको बाध्यतालाई देखाउँछ। स्वदेशमै रोजगार सृजना गरी विदेशी क्रम घटाउन बनाइएका योजना प्रभावकारी हुने गरी सरकारले काम गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: रसुवा भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा नेपाली सेनासहितको टोलीले आज फिला पारेका 11 शव हेलिकप्टर मार्फत नुवाकोटको त्रिशुली लगिएको छ। माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङभित्र 11 शव फिला परेको र त्यस क्षेत्रमा थप खोजी कार्य जारी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङ र पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधि सहितको टोलीले खोजी जारी रहेको छ भने त्रिशुली 3B क्षेत्रमा उत्खनन गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ। लाङटाङ र चिलिमी जल विद्युत आयोजनामा पनि खोजी भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सिआइएनसँग बताउनुभयो।
6: रसुवा भोटेपछि बाढीको कारण भएको जनधनको क्षतिको सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तर रूपमा आफ्नो सिचुएसन रिपोर्ट मार्फत जानकारी गराउँदै आएको छ र अहिलेको पछिल्लो 4 बजीसम्मको विवरण हेर्दाखेरि अहिलेसम्म 14,410 जनाको चाहिँ शव फेला परेको छ। त्योमध्ये जम्मा 110 जनाको शनाखत भई यो आफन्तले शव चाहिँ बुझिसक्नु भएको छ भने बाँकीको चाहिँ पहिचान हुन बाँकी र बाँकी रहेको छ। त्यस्तै गरेर अहिले पनि करिब करिब 5,000 भन्दा बढी मान्छेहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। अहिले चाहिँ हामीले सम्पर्कविहीन व्यक्तिहरूको अन्तिम डेटालाई चाहिँ तयार गर्नका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग समन्वय गरिराखेका छौँ र आगामी सोमबार हामीले चाहिँ 77 जिल्लाका डिओसी, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र जिल्ला सुरक्षा समितिसँग भर्चुअल्ली चाहिँ हामी बैठक पनि गर्दैछौँ।
5: नेपाली सेनाका अनुसार उद्धार गरिएका 4,195 मध्ये 3,912 स्वदेशी र 283 जना विदेशी नागरिक रहेका छन्। टिमुरेबाट नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व पश्चिमसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका मात्रै 8,700 भन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण, सडक तथा पुल सुचारू र आपतकालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ। आज संविधान दिवसको अवसरमा काठमाडौँमा लगायतका देशका विभिन्न स्थानमा औपचारिक कार्यक्रम गरिएको छ। शीतल निवासमा आज भएको एक विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको कार्यान्वयनको आभास दिलाउन सरकार जनताको सेवक हुनुपर्ने बताउनुभयो।
2: त्यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। यसको महत्व सरकार र नागरिकको सेवक बन्छ, सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन। यसका लागि हामीले देशको मूल कानुन संविधान प्रति उच्च आदरका साथ त्यसले लिपिबद्ध गरेका बाचा र कबुललाई आम जनताको जीवनमा स्थापित गर्न सक्नु पर्छ। जनउत्तरदायी, पारदर्शी, परिणाममुखी र नागरिक सर्वोच्चतालाई स्थापित गर्ने सरकार भयो भने मात्र यो सम्भव छ।
5: काठमाडौँको सैनिक मञ्चमा आज भएको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
7: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। विकासको लागि सुशासन अनिवार्य पूर्व शर्त हो भन्ने कुरा सरकार सचेत छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ।
5: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले संविधानको नाममा अब नेपालमा कुनै पनि द्वन्द हुन नहुने बताउनु भएको छ। काठमाडौँ 30 रहेको काङ्ग्रेस वडा कार्यालय पुग्नुभएका सभापति थापाले संविधानलाई समय अनुकूल संशोधन गर्न सकिने बताउनुभयो। आजै एक भिडियो सन्देश जारी गर्दै सभापति थापाले भन्नुभयो,
8: विगत जसलाई हामीले सधैँ सम्झाउनु पर्नेछ त्यसलाई जोगाउनेछौँ। हाम्रो ती कोर भ्यालुजहरूलाई तपाईँलाई जोगाएर लिएर जानेछौँ। तर सँगसँगै समयको माग अनुसारका कतिपय बदल्नु पर्ने कुराहरू छन्। नयाँ पुस्ताले नयाँ आकांक्षाहरू राखेको छ। समाजमा एउटा छटपटी छ, तीव्र विकासको चाहना छ। ती चाहनाहरूलाई पूरा गर्न सक्ने, देशलाई सम्हाल्न पनि सक्ने, बदल्न पनि सक्ने, जोखिम उठाउन पनि सक्ने, जतनका साथ सम्हाल्न पनि सक्ने यो क्षमता राख्ने नेपाली कङ्ग्रेस बनाएर हामी अधिवेशन पनि लिएर आउनेछौँ। यो अधिवेशनका क्रममा वडा वडामा हजारौँ हजार नयाँ पुस्ताका साथीहरू नयाँ जिम्मेवारी लिएर आउँदै हुनुहुन्छ। सबै जात, जाति, भाषा, धर्म सबै समुदायका साथीहरू त सहभागी हुनुहुन्छ नै। महिला हुनुहुन्छ, दलित हुनुहुन्छ, जनजाति हुनुहुन्छ, नौजवानहरूले पनि यो पटक नयाँ जिम्मेवारी प्राप्त गर्नुहुन्छ।
5: काङ्ग्रेसको 15 महाधिवेशन प्रक्रिया आजबाट सुरु भएको छ। असोज 16 गते काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी आजबाट ओडा अधिवेशनको सुरु गरिएको हो। पूर्व सभापति शेरबहादुर देवा समूहको असन्तुष्टिका बीच पनि काङ्ग्रेसले महाधिवेशन प्रक्रिया थालेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा संविधानको मर्म र भावना अनुसार देश अघि बढ्न नसकेको बताउनुभयो। आफ्नो पार्टी फुटाउने प्रयास भइरहेको भए पनि त्यस्ता प्रयास सफल नहुने उहाँको भनाइ छ। नागरिकताको प्रतिलिपि निकाल्न अब गृह जिल्ला नै जानुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरिएको हो। मन्त्री परिषद बैठकले नागरिकता नियमावली 2063 पाँचौं संशोधन स्वीकृत गरेपछि अब यो राजपत्रमा प्रकाशित हुनेछ र कार्यान्वयनमा जाने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सिआइएनसँग बताउनुभयो।
9: गरेका छौँ त्यो नियमावली संशोधनमा हामीले चाहिँ मूलभूत रूपमा के भनेका छौँ भने तपाईँको नागरिकताको प्रतिलिपि तपाईँलाई आवश्यक पर्यो भने त्यो बेलामा सम्भव भएछ भने यहाँको नागरिकताको चाहिँ कुनै फोटोकपी छ भने त्यो लिएर आउनुहोला र सँगसँगै राष्ट्रिय परिचय पत्र पनि लिएर आउनुहोला भनेको छु। किनभने त्यो राष्ट्रिय परिचय पत्रमा हामीले अहिले हाम्रो प्रणालीहरूमा भएको मध्ये चाहिँ बायोमेट्रिक चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्दा लिन्छौँ। भोलिको दिनमा त्यसको दुरुपयोग नहोस् कि कुनै व्यक्तिले एउटा नागरिकताको फोटोकपी लिएर आउँदैमा उसले चाहिँ मेरो यो नागरिकताको प्रतिलिपि दिनुहोस् भन्ने अवस्था भयो भने यसबाट दुरुपयोग हुन सक्ने सम्भावना अत्याधिक रहन्छ। त्यसैले सम्बन्धित व्यक्तिले नै यो नागरिकताको चाहिँ प्रतिलिपि प्राप्त होस् भन्ने हिसाबबाट हामीले जुनसुकै व्यक्तिको पनि उहाँ आउनुहुन्छ र उहाँको चाहिँ नायता हरायो जलेको नष्ट भएको जस्तो अवस्था छ भने उहाँले चाहिँ सम्बन्धित जिल्लाको जुनसुकै आफूलाई सहज भएको जिल्लाको चाहिँ प्रमुख जिल्ला अधिकारीकोमा उहाँले निवेदन दिन सक्नुहुन्छ। उहाँले दिएको निवेदनको आधारमा उहाँको चाहिँ त्यहाँ एनआइडीमा उहाँले जुन बायोमेट्रिक दिनुभएको छ त्यो बायोमेट्रिक हामीले भेरिफिकेसन गर्छौँ। त्यो भेरिफिकेसनको आधारमा उहाँ नै सम्बन्धित व्यक्ति हो भने अहिले चाहिँ गृह मन्त्रालयको

0: यस्तै नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार कार्तिक 9 गते सोमबारदेखि प्रतियोगिता सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स बीच प्रतिस्पर्धा हुनेछ। कार्तिक 10 गते मंगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्सले चितवन राइनोसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर वोल्ट्स आमन्य सामान्य हुनेछन्। लिग चरणका प्रतिस्पर्धा कार्तिक 29 गतेसम्म जारी रहनेछन्।
1: सन्तोषी राउन बाढी प्रभावित क्षेत्रमा डेङ्गीको जोखिम र अपनाउनु पर्ने सावधानी।
2: जुन बाढीले ल्याएको टुक्रा टाक्री जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ।
1: बाढी प्रभावितले विभिन्न 15 स्थानीय तहमा निवेदन दिन सक्ने सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
4: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
5: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको छ। उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको पनि बताउनु भयो। नयाँ दिल्ली स्थित इन्डिया ह्याबिट्याट सेन्टरमा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन, उत्पादन र डिजिटल अर्थतन्त्र लगायतका क्षेत्रमा ठूलो सम्भावना रहेको बताउनु भयो। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र हिमताल संरक्षणको माग गर्दै मनास्लु क्षेत्रका स्थानीय बासिन्दाले आमरण अनसन सुरु गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका एक सामा गाउँका दावा नोर्बु लामा सहित 11 युवाले मनास्लु आधार शिविरमा 8 बुँदे माग राख्दै आमरण अनसन थालेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। चितवनका सामुदायिक रेडियोहरूका अनुसार राष्ट्रिय निकुञ्जको लोकप्रिय जङ्गली भाले हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आज बिहान 20,000 ताल जाने टिकौली मध्यवर्ती सामुदायिक वनको गेट नजिकै हात्ती मृत फेला परेको थियो। धनुषाको सिरेश्वर नाथ गाउँ नगरपालिका एक साबिक रमदैया भवाडी गाविस वडा नम्बर 2, 3, 4, 6, 7 र 8 388 परिवारले नाप जाँच सम्पन्न भएको करिब 9 वर्षपछि जग्गा धनी लालपूर्जा पाएका छन्। नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेको धनुषाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
3: सरकारले भोटेकोसी रसुवा बाढीबाट प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान रकमका लागि वडा कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ। रसुवा, नुवाकोट, धादिङ, तनहु र गोर्खा जिल्लाका 15 स्थानीय तहमा पूर्ण वा आंशिक क्षति भई

0: बसोबास गर्न नमिल्ने निजी आवास प्रभावित परिवारले निवेदन दिनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत
1: सम्बन्धित पालिकाले नै त्यो प्रोसेसमा अझ डिटेलिङको लागि चाहिँ त्यही पालिकाले नै अब त्यहाँ सो घोषणा गर्ने विषयहरू पनि छन् होइन, मैले अन्य त्वरो सुविधा लिएको छैन, आफू यो लिन चाहेको भन्ने लगायतका विषयहरू त्यहाँ जुन फर्मेटै छ हाम्रो यहाँहरूले त्यो स्वीकृत भएको प्रक्रियामा हेर्नुभयो भने देख्नुहुन्छ। त्यहाँ चाहिँ अनुसूचित टाइपको एउटा नमुना पनि दिइराखेको छ, त्यही नमुना बमोजिमको फर्म भरेर चाहिँ पेस गर्नुपर्ने। बैङ्क खातालाई अनिवार्य गरेको छैन, भएसम्म चाहिँ लाभदायीको बैङ्क खातामै हाल्ने हो सम्बन्धित पालिकाले भन्ने छ। यदि त्यो छैन भने पनि अहिलेको अवस्थामा त्यहाँ बैङ्क खाता खोल्न समस्या पर्ने हो त्यो सम्बन्धित ठाउँमा भने चाहिँ उहाँहरूलाई सिधै क्यास दिन सक्ने व्यवस्था पनि गरिएको छ।
0: तपाईँले वडा कार्यालयमा गएर आफ्नो क्षति भएको विवरण र परिवारको अवस्था खुलाएको निवेदन अनि नागरिकता वा राष्ट्रिय परिचय पत्रको फोटोकपी दिनुपर्छ अनि घरमुली जान नसक्ने अवस्थामा मंजूरी नामा सहितको निवेदन दिनुपर्छ। भोटेकोशी बाढीपछि बन्द रहेको रसुवाको नीलकण्ठ माध्यमिक विद्यालय खुलेको छ। विद्यालयले पढाइसँगै विभिन्न खेलकुद, नाच्ने, गाउने लगायतका क्रियाकलाप गरेर बालबालिकालाई बाढी अघिकै अवस्थामा फर्काउन प्रयास गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक माधव लामिछाने,
2: अहिले चाहिँ हामीले जति विद्यार्थीहरू चाहिँ अभाइलेबल हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब सामान्य इङ्गेज गराउने ओर्ने अलिअलि पठन पाठनका क्रियाकलापहरू सञ्चालन गर्ने त्यसो गरिराखेका छौँ। अब विद्यालयबाट पूर्ण रूपमा होल्डिङ सेन्टर हटिसकेको पनि छैन, उहाँहरूको मनमा डर छ कि छैन कि अब परिवारको फ्यामिलीहरूको अवस्था कस्तो छ ती बुझ्ने ती अनुसार चाहिँ अब नातिनालाई भन्ने विद्यालय सञ्चालन हुन्छ। पहिला जस्तै हाम्रा चाहिँ नियमित क्रियाकलापहरू सञ्चालन हुन्छन्, हामी नियमित रुटिनमा जान्छौँ, अब रमाउन थालेका छन्। अलिअलि हामी खेलकुदका गतिविधिहरूमा इङ्गेज गराउने ओर्ने अलिअलि सङ्गीतहरू नाचहरू गराउने जे होस् उहाँहरूको त्यो मेन्टल ट्रमा बिर्साउने त्यो विपदलाई बिर्साउने प्रयास गरिरहेका छौँ।
0: बाढीपछि तपाईँको गाउँठाउँको विद्यालय चाहिँ खुल्यो कि खुले छैन अनि खुलाउने प्रयास कसरी भइरहेको छ हामीलाई पनि भन्नुहोस् है। हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। तपाईँ बसिरहनु भएको आश्रय स्थल वरपर कतिको सफा छ अनि आफू बसेको वरपर पानी जम्ने खाल्टो पो छ कि? यो बेला लामखुट्टेको टोकाईबाट डेङ्गी सर्न सक्ने चिकित्सकहरूले बताएका छन्। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन,
3: डेङ्गीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको टोकाईबाट बस्नुपर्छ भन्ने हो, कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो, बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ, यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भन्ने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ, किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे चाहिन्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्टा खुट्टीमा पानी जमेको हुनै पर्छ।
0: डेङ्गीबाट बस्न झुलभित्र सुत्न, शरीर ढाक्ने कपडा लगाउन र पानी जम्ने खाल्टो छ भने पूर्ण सुझाव दिँदै हुनुहुन्थ्यो संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि स्थानीय सरकारको सक्रियताको आवश्यकता,
5: दुईटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो स्यालेक्स के हुन्छ त्यही खुवाछु मैले, अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
4: पोषण क्याप्सुल लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि। रमिला सुन न म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
8: ओहो तिमी त घरको खाने भएछौ नि
9: के को सरसल्लाह हो दुईजनाको
7: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
9: सही भन्यो शीतल जङ्क फुडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
8: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
9: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफुल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
10: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ पोसिलो खाजालाई प्रोत्साहन गरौँ विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब पोषण क्याप्सुल पोषण सुधारका लागि चालिएका कदम र देखिएको प्रभाव
10: स्थानीय सरकारले पोषण सुधारका लागि स्वास्थ्य कृषि शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका सम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढाइरहेका छन् अहिले संघीय सरकारको बहुक्षेत्रीय पोषण योजना तेस्रो अन्तर्गत स्थानीय तहले पोषण सुधारका विविध कार्यक्रम गरेका छन् स्थानीय सरकारले पोषण सुधारका लागि गर्भवती सुत्केरी महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि विशेष कार्यक्रमहरू गरिरहेको छ सुदूरपश्चिमका स्थानीय तहमा सञ्चालन हुने पोषण कार्यक्रमको मुख्य आधार पनि बहुक्षेत्रीय पोषण योजना नै रहेको छ यसमा स्वास्थ्य मात्र होइन कृषि पशुपन्छी शिक्षा खानेपानी तथा सरसफाई र महिला तथा बालबालिका क्षेत्रलाई पनि जोडिएको छ कैलालीको टिकापुर नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसँग हामीले कुराकानी गरेका छौँ
12: अब टिकापुर नगरपालिका अन्तर्गत अहिले पनि हामी कहाँ किशोरीहरू विशेष गरेर उहाँहरू हाम्रो गत वर्षको तथ्याङ्क हेर्ने हो भने 20 वर्षभन्दा मुनिको गर्भवती हुने संख्या पनि पहिलाभन्दा बढेको छ लगायत किशोरीहरूको जुन रक्तअल्पता लगायतको समस्या पनि छ त्यसको लागि अब हामीले उहाँहरूलाई किशोरीलाई चाहिँ आइरन चाहिँ के खुवाउने आइरन फोलिक एसिड खुवाउने र विवाहित छन् भने उहाँहरूलाई हामीले समय समय गर्भ जाँच गराउने र उहाँहरूलाई चाहिँ पोषणयुक्त अन्य खाद्य पदार्थहरू खानुपर्छ भने उहाँहरूलाई चाहिँ एवेरनेस गर्ने लगायतको जाँचहरू गर्ने यो कार्यक्रमहरू भइरहेको छ जस उहाँहरूको अवस्था त्यति राम्रो छैन जस उहाँको लागि हामीले विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ पोषण सम्बन्धी मुख्य समस्या अब किशोरी र गर्भवती महिलामा रक्तअल्पताको समस्या छ एउटा अर्को यो मुख्य समस्या भन्ने पनि हाम्रो यो जङ्क फुडले गर्दा पनि एउटा समस्या चाहिँ पारेको छ अब हाम्रो खानपिन विशेष गरेर हामीले हरेक बार खाना चार भन्छौँ तै पनि अब हाम्रो के छ अहिलेको समाज अहिलेका अब हाम्रा नानी बाबुहरू बहिनीहरू उहाँको खानपिनमा समस्या छ उहाँहरूको हामीले जुन प्रकारको उहाँलाई हरेक बार खाना चार भन्छौँ त्यो हामीले उहाँलाई त्यसको लागि चाहिँ जति कन्भिन्स गर्नु पर्यो त्यति गर्न सकेका छैन जस उहाँहरूको खानपिनमा जे पनि उहाँहरूको रुचि चाउ चाउ चाउमिन त्यतातिर छ त्यसले गर्दा उहाँको त्यो आहार खायो भने उहाँहरूको चाहिँ जुन हाम्रो पौष्टिक आहार जुन खानुपर्ने हो त्यसमा चाहिँ पौष कम छ भनौँ न उहाँले खाने रुचि कम भएकोले पोषण सम्बन्धी समस्या चाहिँ छ
10: पोषण सुधार कार्यक्रम सञ्चालन गर्नु मात्र पर्याप्त हुँदैन जनचेतना पनि उत्तिकै वृद्धि गर्नुपर्दछ पर्वत जिल्लामा महिलाहरूलाई जनचेतना विकास गर्ने कार्यहरूलाई तीव्रता दिएको छ त्यहाँ रहेका केही महिलाहरूको अनुभव सहित स्तनपानको महत्व र बाल पोषणको कुरा सुनौ
13: नमस्ते मेरो नाम रिया पौडेल म कुस्मा खटुवा चौपारी वडा नम्बर 9 म अहिले हाल अहिले म 17 महिनाको सुत्केरी आमा हुँ मेरो ट्विन्स जुनले ट्विन्स बच्चा छ बिहा गरेको 10 वर्षमा 10 वर्षपछि भएको यो जुम्ले बच्चा हो मेरो अब त्यो खुसी त के भन्नु त्यो त व्यक्त गरेर साध्य नै छैन अनि मलाई बच्चाहरूलाई अब
14: स्तनपान गराउँदा धेरै आनन्द आउँछ। हाल मैले अहिलेसम्म मेरै दुधले मैले मेरै अहिले छ महिना चल्दा मेरै दुधले मैले खायो। त्यसपछि अब दुईवटा बच्चा भएपछि त दुईवटा बच्चालाई त मेरो दुधले त पुग्दैन पुग्न त, तर उनीहरूलाई लिटो सेरलेक्स के हुन्छ त्यही खुवाछु मैले। अब अहिलेसम्म त राम्रै छन्, वेट पनि राम्रै छ।
10: बाढी प्रभावित क्षेत्रमा पनि स्थानीय सरकारको प्राथमिकता पोषणमा पर्न सकेको छैन। विभिन्न अधिकार कर्मीहरूले बाल पोषणलाई सुधार दिनको लागि अनुरोध गरिरहेका छन्। राहत वितरण गर्नेले पनि पोसिलो खानेकुरालाई प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएका सिजबका अध्यक्ष तिलोत्तम पौडेल,
15: घाँसपास कपास महत्त्वपूर्ण हो, त्यसभित्र पनि घाँसपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जङ्क फुडहरू लगाएर जान भएन। जाने मान्छेले पनि दिने मान्छेले पनि जङ्क फुडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। त्यस कारणले गर्दाखेरि बालबालिकालाई बालबालिकाभित्र पनि अब अपाङ्गता भएका गर्भवती सुत्केरी यौनी तथा लैङ्गिक अल्पसङ्ख्यक छन् त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त राख्ने काम केही भएको छ। सुरु सुरुकोमा चाहिँ धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्यता थियो। अब अहिले बिस्तारै चाहिँ नि अब खाद्यान्नहरूकोमा चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफुलहरू लगिदिनु पऱ्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पऱ्यो। अब हामीले राहत बानी नाममा चाहिँ यो छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो र पहिलो दोस्रो दिनमा अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जङ्क फुडबाट हामी अब एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
10: सरकार र अरूको मात्र मुख ताक्ने होइन, यस्तो विपत्तिको बेलामा स्थानीय रूपमा उपलब्ध भएका खानेकुराहरूलाई प्रयोग गर्नुपर्दछ। स्थानीय सरकारले पनि पोषण सुधारका लागि आफ्ना योजना तथा कार्यक्रमहरू सम्बन्धित निकायमा प्रस्तुत गर्ने र त्यसको लागि पैरवी गर्ने काम गर्न सक्नुपर्दछ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
4: भोटेकोसी बाढी पछिको खोज तथा उद्धार कार्य जलविद्युत आयोजनाको सुरुङमा केन्द्रित गरिएको छ। माथिल्लो त्रिशुली एज आयोजनाको सुरुङभित्र भेटिएका 11 शव नुवाकोटको त्रिशुली पुर्याइएको छ। बाढी प्रभावितको बैङ्क खाता नभए पनि नगद राहत दिने बारेमा छलफल भइरहेको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। संविधान दिवसका अवसरमा देशैभरि आज विभिन्न औपचारिक कार्यक्रम भए। सुशासनका लागि कुनै पनि सम्झौता नगर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनु भयो भने सरकार नागरिकको सेवक हुनुपर्ने राष्ट्रपति पौडेलले टिप्पणी गर्नुभयो। अब जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न पाइने भएको छ। नाप नक्सा भएको 7 वर्षपछि धनुषाका 388 घर परिवारले लाल पूर्जा पाएका छन्। रसुवा बाढी प्रभावित क्षेत्रमा विद्यालयहरू खुल्न थालेका छन् र तेस्रो संस्करणको एनपिएलको खेल तालिका आज सार्वजनिक भयो। लुम्बिनी लायन्स अनि सुदूरपश्चिम रोयल्स बीच उद्घाटन खेल हुनेछ। 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको आज एउटा कार्यक्रमका बीच विदाई गरिएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN. उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.

0: सर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: सनिक पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
5: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले बिहान काठमाडौँको सैनिक मञ्च टोणी खेलमा विशेष समारोहको आयोजना गरेको थियो, जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्री, संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। दिउँसो राष्ट्रपति निवासमा पनि विशेष समारोहको आयोजना गरियो, जहाँ सभामुख डिपी अरियाल लगायत विभिन्न राजनैतिक दलका नेता, सांसद तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। राष्ट्रपतिको सम्बोधनपछि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र माधव नेपाल, नेपाली कंग्रेसका सभापति गगन थापा, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेसँग सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राउन्ड टेबलमा सँगै बस्नु भएको थियो। बिहान टुनी खेलको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको भावना र अक्षर दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। संविधानले जनतासँग गरेका वाचा र देशमा सुशासन कायम गर्ने विषयमा सरकार स्पष्ट रहेको उहाँको भनाइ थियो। संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार नभए त्यो केवल कागजमा मात्र सीमित हुने शाहले बताउनुभयो। देशलाई रूपान्तरण गर्न अब पुरानै परिपाटीमा नचल्ने उहाँको भनाइ छ।
6: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ, तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधानको जति संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रष्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो रहिरहेको छ, तर यो जरो उखल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्।
5: हरेक वर्ष टोडी खेलमा आयोजना गरिने समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्च पास, झाँकी र सांस्कृतिक प्रस्तुति दिने गरेका छन्।
2: संविधान दिवसका दिनमा विपक्षी दलले नेपालमा विदेशी हस्तक्षेप बढेको दावी गरेका छन्। आफू सत्तामा हुँदा चुपचाप, सत्ता बाहिर भएपछि विदेशी हस्तक्षेप भन्ने काङ्ग्रेस, एमाले र माओवादीका नेताहरूको पुरानै शैली हो। आज पनि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटै आशय व्यक्त गर्नुभएको छ। प्रचण्डले भिडियो सन्देश जारी गर्दै धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको आरोप लगाउनु भएको छ।
7: अहिले कहीँ न कहीँ, कतै न कतैबाट धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि र जनताका मौलिक अधिकारहरूमाथि प्रहार गर्ने कोसिस भइरहेको देखिन्छ। यस्तो बेलामा हामीले संविधान दिवस मनाइरहेका छौँ र यति बेला संविधान दिवस मनाउनुको हाम्रो अर्थ संविधानका मूलभूत सिद्धान्त, मूल्य, मान्यताको रक्षा गर्दै जनतालाई अझ अधिकार सम्पन्न तुल्याउनु, राष्ट्रिय स्वाधीनतामाथि विभिन्न देशी विदेशी प्रतिक्रियावादीहरूबाट भइरहेका दबाव र हस्तक्षेपका विरुद्ध सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने संकल्प गर्नु पनि हो।
2: अर्का पूर्व प्रधानमन्त्री ओलीले पनि अहिले नेपालमा विदेशी शक्तिको चलखेल र हस्तक्षेप व्याप्त रहेको दावी गर्नुभएको छ। संविधान दिवसका अवसरमा आज पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा ओलीले फागुन 21 गते भएको चुनावको मौन अवधिमा बीबीसीले सार्वजनिक गरेको जेएनजी आन्दोलनको भिडियोले विदेशी शक्तिले खेल्न खोजेको विषय प्रष्ट भएको ओलीको टिप्पणी छ।
8: नेपाललाई पूर्वाधुतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्, देखिए नै गरेका छन्, आश्चर्य लाग्दै गरिरहेको छ। हामीले देखेका छौँ मौन अवधिभित्र विदेशीले नेपाललाई झुट कुरा सम्प्रेषण गरेर अल्म ल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो।
2: ओली र प्रचण्डले अहिलेको सरकारले संविधान विरोधीको संज्ञा दिँदै संविधान पक्षधरहरू मिल्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति गगन थापाले रासोपा विरुद्ध जान नहुने बताउनु भएको छ।
9: संविधान बनाउने शक्तिहरू एकजुट हौ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौँ त्यो एक ठाउँमा आउँ त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि यो कुरा पनि गर्नु हुँदैन पक्षमा। यसका संविधानका नाममा दुर्विधान गर्नुभयो। हिजो संविधान बनाउने एमाले संविधान बनाउने माओवादी मधेसको दल पनि चाहिन्छ राजसभा पनि चाहिन्छ सबै मिलेर मात्र काम गर्न सकिन्छ। अरू कुरामा प्रतिस्पर्धा गर्ने हो कन्स्टिट्युसनको कुरामा चाहिँ यो त्यो नाममा हामीले घेराबन्दी गर्ने वा कुनै पनि खालको दुर्विधान गर्ने।
2: सत्तारूढ रासोपाका सांसद यज्ञमणि न्यौपानेले पनि विपक्षीले संविधानका पक्षधर भनेपछि रासोपा पनि संविधानको स्टेक होल्डर भएको दावी गर्नुभएको छ।
10: संविधान आज जारी भएको दिन अनि यो संविधानको पक्षधर हामी भनेर कहीँ कहीँ हुङ्कार पिटेको म सुन्छु, तर स्मरण रहोस् आज राष्ट्रिय स्वतन्त्र पार्टी यो संविधानको स्टेक होल्डर हो।
2: अहिलेको सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधनका लागि कार्यदल गठन गरेको थियो, तर विपक्षी दलले सो कार्यदललाई स्वीकार गरेका छैनन्।
5: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनु हुनेछ। साथै परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। 14 सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह यही असोज 6 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज 8 गते सम्बोधन गर्नुहुनेछ।
2: प्रधानमन्त्री शाहलाई महासभामा कसरी प्रस्तुत हुने भन्ने बारेमा पूर्व राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मले विभिन्न माध्यमबाट सुझाव दिने क्रम जारी रहेको छ। संसद संसदीय समितिदेखि सड़कबाट समेत प्रधानमन्त्रीलाई सुझाव दिनेको कमी छैन, तर प्रधानमन्त्रीले औपचारिक रूपमा बोलाएर सुझाव भने लिनुभएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप लगायतका मञ्चमा जलवायु परिवर्तन बारे नेपाल सरकारले कुरा उठाउँदै आए पनि कुनै उपलब्धि नभएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तर सम्वाद कार्यक्रममा भण्डारीले हामी जस्ता साना मुलुकले जति बोले पनि विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न चासो नदेखाएको बताउनुभयो।
11: रूपमा पनि गएर बोल्यो नि त कति सुन्यो त्यो हावाले उडाए जस्तो त्यहाँ युएनमा गएर बोल्यो होइन रूपमा पनि गएर बोल्यो नि त हामीले गल्ती गरेको छैन हामी तर अन्यायमा परिरहेका छौँ भन्ने कुरा हामीले गरेकै हो। तर अझै पनि जुन यो ग्लोबल वार्मिङ बढिरहेको छ त्यसलाई कन्ट्रोल गर्नको लागि ती शक्तिशाली राष्ट्रहरूले जुन खालको चाहिँ विधि अपनाउनु पर्ने हो उहाँहरूको कम्पिटिसन छ उहाँहरू मान्नै तयार हुनुहुन्न।
2: नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भाषण गरेर फर्किने मात्र नभई कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने सुझाव दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा द ग्रीन टेबलको 18 श्रृङ्खला हिमचोलीको हलचल भोटेकोसीको चेतावनी र विश्वको साझा जिम्मेवारी विषयको संवाद कार्यक्रममा उहाँले नेपालले जलवायु परिवर्तनको मुद्दालाई कसरी हेर्छ यसमा साझा साझा दृष्टिकोण कुन रूपमा राख्दछ भन्ने कुरा नेपालको साझा दृष्टिकोण बन्नुपर्ने बताउनुभयो।
12: अन्तर्राष्ट्रिय मञ्चमा गएर सम्माननीय प्रधानमन्त्रीजीले बोल्ने र बोलेर केही कुरा राखेर फर्किने मात्रै होइन, कार्बन उत्सर्जन कम गरिरहेका संसारभरिका साना सबै राष्ट्रहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल देश लाग्नुपर्छ। तेस्रो कुरो, कार्बन उत्सर्जन गरेर आजको संकट र आगामी संकटमा निश्चय नै ठुला राष्ट्रहरूको भूमिका छ, तर ती ठुला राष्ट्रहरूसँग हामीले कुनै दुश्मनीको कुरो द्वन्द्वको कुरो होइन, तथ्यमा आधारित भएर यो पृथ्वीको संकट उपरको समाधानमा सहकार्य गर्ने कुरालाई गहिरो संवादबाट नेपाल देशले नै नेतृत्व गर्ने अग्रसरता गरेर त्यो संवाद बढाएर जानुपर्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलसँगको संवाद प्रधानमन्त्री बालेन्द्र शाहका लागि एकादेशको कथा बनेको टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार चुनौतीलाई सामना गर्नका लागि राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने बेलामा मुलुकलाई स्वेच्छाचारी बाटोतर्फ लैजानका लागि उद्यत रहेको बताउनु भयो।
13: संसदीय लोकतन्त्रमा प्रधानमन्त्री न आफ्नो दलको बैठकमा सामेल हुने गर्दछन्, उनी दलको नेता हुन्, दलको बैठकमा सामेल हुँदैनन्। संसदले प्रधानमन्त्री सुनेको छ, संसदलाई उनी अवज्ञा गर्ने गर्दछन्, आम जनतासँग संवादबाट टाढा बस्न खोज्दछन्। राजनीतिक दलहरूसँगको संवाद त प्रधानमन्त्रीका लागि एकादेशको कथा जस्तो छ।
5: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवन।

0: होइना ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यूहो हाँ संचार नेटवर्क रातापाई सुन्दे हुनु हुन्छ नेपाल परिवेश समय को आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: 15 महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको वडा अधिवेशन शुरू भएको छ केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार आज 35 जिल्लाका वडामा अधिवेशन भइरहेको छ बाँकी जिल्लामा भने भोलि शुरू हुनेछ मंगसिरमा समानान्तर महाधिवेशन घोषणा गरेको पूर्व सभापति शेरबहादुर देउवा पक्ष भने वडा अधिवेशनमा सहभागी भएको छैन देउवाको गृह जिल्ला डडेलधुरामा पार्टीको अधिवेशनलाई लिएर विवाद चर्किएको छ जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनको प्रक्रिया अघि बढाएपछि नेताहरू बीच मतभेद सतहमा आएको हो जिल्ला उपसभापति दिल्ली राज जोशी अर्का उपसभापति लक्ष्मी अवस्थी सचिव शेरबहादुर भण्डारी प्रदेशसभा सदस्य सरस्वती खड्का जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारी लगायत नेताहरू अधिवेशनको प्रक्रियाको विरोधमा उत्रिएका छन् यता जिल्ला सभापति साउद सहित गोविन्द बोहरा रघुवर भट्ट लगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढाउने पक्षमा देखिएका छन् उनीहरू भोलि वडा अधिवेशन गर्ने तयारीमा छन् यसैबीच डडेलधुराका पूर्व सभापति तथा पूर्व प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले समेत अधिवेशन बहिष्कार गर्ने घोषणा गर्नुभएको छ काठमाडौँ उपत्यका तथा आसपासका दोलखा रामेछाप काभ्रेपलाञ्चोक सिन्धुपाल्चोकमा पनि आजै वडा अधिवेशन भइरहेको छ पाँचथर झापा शङ्खसभा धनकुटा भोजपुर खोटाङ उदयपुर मोरङमा आज वडा अधिवेशन हुँदैछ गण्डकी प्रदेशका सबै जिल्लाहरू र कर्णालीका रुकुम पश्चिम डोल्पा जुम्ला मुगु हुम्ला जाजरकोट दैलेख सुर्खेत सहित सुदूरपश्चिम प्रदेशका अछाम दार्चुला बैतडी र कैलालीमा पनि आजै वडा अधिवेशन हुँदैछ लुम्बिनी प्रदेशका गुल्मी र नवलपरासी बाँकेमा भने आज र भोलि दुई दिन गरेर वडा अधिवेशन हुनेछ मध्य प्रदेश लगायतका तराईका जिल्लाहरूमा विश्वकर्म पूजालाई पूजाको पर्वका रूपमा मनाइने भएकाले भोलिबाट वडा अधिवेशन शुरू हुने भएको छ त्यस्तै बाढी प्रभावित रसुवा र नुवाकोटमा असोज 7 वडा अधिवेशन हुनेछ भने धादिङमा असोज 5 वडा अधिवेशन हुनेछ नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पूर्व सभापति देउवालाई महाधिवेशन उद्घाटन गराउन प्रयासरत रहेको बताउनु भएको छ आज शुरू भएको वडा अधिवेशनको क्रममा काठमाडौँ 30 काङ्ग्रेस वडा कार्यालय पुग्नुभएका थापाले देउवा समूहलाई समेट्न असोज 16 गते बिहानसम्म प्रयास गर्ने बताउनु भएको छ
5: पढे सुने संविधान बनाउने शक्तिहरू एकजुट हौँ भनेर फेरि यसका आधारमा पनि फेरि हिजो हामी कोहीले मिलेर संविधान बनायौँ त्यो एक ठाउँमा आउँ त्यो संविधान बनाउने बेलामा हुँदै नगएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि यो कुरा पनि गर्नु हुँदैन पक्षमा यसको संविधानका नाममा दुर्विधान गर्नुभयो हिजो बाधाहरू फुकाइएको छ होइन अरू चाहिँ थप त्यसको निर्णय गर्ने ठाउँहरू राखिएको छ मैले तपाईँले के यो कुरा बुझ्नु कि म 16 गतेसम्म अधिवेशनको दिनसम्म बिहानसम्म पनि म अझै मेरो प्रयासमा भगिरहेको प्रयास गर्छु
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास सफल नहुने बताउनु भएको छ संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले आफू एमालेभित्र 10 महाभारत लडेर यहाँसम्म आइपुगेको भन्दै अहिलेको प्रयासबाट आफू नढल्ने बताउनु भएको हो महाभारतमा जटिल अवस्थामा भीष्म पितामह ढलेको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताउनु भयो
6: अचाक्ली बाढ वर्षा भएपछि भीष्म पितामहमा पनि सरसैयामाथि ढालेर अर्जुन शिखण्डी यिनीहरूले नै हानेको थियो भीष्म पितामहलाई सैका स्वयं पारेर शिखण्डी अगाडि राखेर अहिले पनि शिखण्डीहरू त अगाडि राखेकै छन् तर पनि भीष्म पितामह पनि सरसैयामाथि ढलेका थिए केपी ओली सरसैयामा ढलेको छैन खडै छ फेरि पनि मैदानमा छ
3: 74 वर्षको उमेरमा पनि अमरसिंह थापाले युद्ध लडेको स्मरण गर्दै उहाँले आफू कलम लिएर युद्धमा रहेको जिकिर गर्नुभयो उहाँले आफू 6 एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताउनुभयो अध्यक्ष र महासचिव समेत बाँडफाँड भएको भन्ने समाचारहरू झुटो भएको उहाँको दावी थियो
6: फलानु अध्यक्ष हुने अरे फलानु महासचिव हुने अरे भित्रभित्र पार्टी फुटाउनेलाई कागज तयार हुँदैछ अरे कति खेती गरे कुन्ती मतदानको एउटा बिच छ म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर एमाले आफ्नै बाटो हिँड्छ तिमीहरू खुट्टा तान्दै गर केही फरक हामी आफ्नै बाटो हिँड्छौँ, देवता साथै छ।
3: ओलीले असोज 6 र 7 गते बस्ने केन्द्रीय समिति बैठक पछि पार्टी एकता र आगामी कामको संकल्प सहित बाहिरिने बताउनु भएको छ।
4: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वर्तमान सरकारले नेपाल राष्ट्र बैंकको स्वायत्ततालाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भएको छ। काठमाडौँमा अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषय कार्यक्रममा उहाँले राष्ट्र बैंकलाई कमजोर बनाउने गरी कानूनी तथा संस्थागत व्यवस्था परिवर्तन गर्न लागि आरोप लगाउनु भएको हो। उहाँले गवर्नरको कार्यकाल घटाउने वा कार्यकारी नेतृत्वलाई अनिश्चित बनाउने गरी सरकारले कानून बनाउन लागेको भन्दै राष्ट्र बैंक सचेत हुनुपर्ने बताउनुभयो। पूर्व गवर्नर समेत रहनुभएका खतिवडाले राष्ट्र बैंकमाथि सरकार मात्र नभई अन्य नियामक निकायले पनि विगतमा हस्तक्षेप गर्न खोज्ने गरेको सुनाउनुभयो। उहाँले आफ्नो गवर्नर कार्यकालमा समेत अन्य नियामक निकायबाट राष्ट्र बैंकको क्षेत्राधिकारमा हस्तक्षेपको प्रयास भएको उल्लेख गर्नुभयो। बैंकिङ प्रणालीसँग सम्बन्धित संवेदनशील सूचना अन्य निकायलाई उपलब्ध गराउने विषयमा राष्ट्र बैंक कठोर हुनुपर्ने उहाँको भनाइ छ। उहाँका अनुसार नेपाल राष्ट्र बैंक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी अर्थ मन्त्रालय तथा अन्य नियामक निकाय बीच क्षेत्राधिकारको विषयमा समस्या देखिने गरेको छ। यसमा संवादबाट समाधान खोज्नुपर्नेमा उहाँले जोड़ दिनुभयो।
7: छलफल गर्न सक्नु पर्यो, सीआईबीले मानेन भने त्यसको प्रमुखसँग कुरा गर्नु पर्यो, त्यो पनि भएन भने प्रधानमन्त्रीसँग कुरा गर्नु पर्यो, अर्थमन्त्रीसँग कुरा गर्नु पर्यो। हामी बालुवाडारमा मात्रै बसेर यो समस्या फेरि हल गर्न सक्दैनौँ। त्यसको पोलिटिकल्ली हामीले डिल गर्न सक्नुपर्छ र त्यो आँट पनि हामीले राख्नुपर्छ। त्यसो गर्यो भने केन्द्रीय बैङ्कको स्वायत्तता हामीले जोगाउन सक्छौँ, होइन भने कानुनमा मात्रै राख्यो भने त्यो स्वायत्तता हुँदैन।
4: साथै उहाँले ग्रेलिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै नहुने बताउनु भएको छ। ग्रेलिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनु पर्ने उहाँले सुझाउनुभयो।
7: यो ग्रेलिस्टबाट निक्लन भनेर ब्याङ्करहरूलाई च्यापच्यापी पक्रेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ। अनि एक्जिक्युसन र रिजल्ट खोज्छ एफएटिएफले, त्यो त हुँदैन फेरि पनि। त्यसो हुनाले क्रेडिबली काम गर्नु पर्यो सरकारले र रिजल्ट देखाउनु पर्यो, त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ। त्यो मूल्याङ्कन गराउने परिस्थिति सरकारले सृजना गरोस्।
3: माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाका सम्पर्कविहीन व्यक्तिमध्ये 11 जनाको शव आज निकालिएको छ। भदौ 10 गते रसुवाको भुटीकोसीमा आएको बाढीका कारण हराइरहेका मध्ये 11 जनाको शव निकालेर नुवाकोट ल्याइएको हो। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका 11 वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ। भुटेकोसी बाढीपछि सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज कुशको प्रतिमा बनाएर पशुपति आर्य घाटमा अन्त्येष्टि गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सुनसरीको देवानगंजमा गोली चलेको छ। देवानगंज गाउँपालिका एक स्थित मध्य हर्साईमा आज अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको छ। गोली लागेर गम्भीर घाइते उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलेको छैन। घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अन्यको खोजी भइरहेको छ। गोली चलेपछि स्थानीय आक्रोशित भएका छन्। थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ।
3: बारामा चक्कु प्रहारबाट एकजनाको हत्या भएको छ। जितपुर सिमरा उपमहानगरपालिका दुई सिमरा स्थित मेन रोडको एक होटलमा चक्कु प्रहार गरेर स्थानीय 35 वर्षीय शेरबहादुर खड्काको हत्या भएको हो। चक्कुको प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि वीरगंज पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी दयाकृष्ण भट्टले घटनाको अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँका अनुसार घटनामा संलग्नहरू फरार रहेका छन्। खाजा खान आएका समूह बीच विवाद भएपछि होटलको भान्सामा रहेको चक्कु खड्कामाथि प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
4: चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ। आज बिहान रोनाल्डो 20,000 पोस्ट नजिक मृत भेटिएको हो। सौराहा खोरसोर क्षेत्रको सेलिब्रिटीका रूपमा परिचित रोनाल्डोले खोरसोर स्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो। केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुण्य बताउनुभयो। करिब 53 वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अन्य हात्तीसँगको संघर्षका चिन्ह समेत थिए।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र डेनमार्क बीच ग्रीनल्याण्डको सुरक्षालाई लिएर सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको सुरक्षा र त्यसका अन्य सबै आवश्यकताहरूमा सधैँका लागि अमेरिकाको पूर्ण नियन्त्रण रहने दावी गर्नुभएको छ। सम्झौतासँगै ग्रीनल्याण्डसँग सम्बन्धित अमेरिकाका सबै चिन्ताहरू पूर्ण रूपमा दूर गर्ने उहाँले बताउनुभयो। ट्रम्पले सम्झौतालाई अनन्त प्रकृतिको भन्दै यसको अन्त्य नहुने पनि बताउनु भएको छ। ट्रम्पले अमेरिकी विरोधी कुनै पनि देशले अमेरिकाको लिखित स्वीकृति बिना ग्रीनल्याण्डमा सैन्य आधार स्थापना गर्न, सैन्य उपस्थिति राख्न वा संवेदनशील क्षेत्रमा लगानी गर्न नपाउने बताउनुभयो। डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि सम्झौताको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। उहाँले आगामी साता संयुक्त राष्ट्र संघीय महासभाका क्रममा यसबारे औपचारिक रूपमा हस्ताक्षर हुने जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ। ट्रम्पले विगत केही महिनादेखि ग्रीनल्याण्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने कुरा उठाउँदै आउनु भएको थियो।
4: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस विरूद्ध प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। यो नयाँ कानूनले अमेरिकाका राष्ट्रपतिलाई रूसका तेल र प्राकृतिक ग्यासका प्रमुख ऊर्जा खरिददार भारत र चीन सहित 5 देशलाई 100% भन्सार महसुल लगाउने अधिकार दिनेछ। यद्यपि विधेयकले स्वचालित रूपमा भारत वा चीनलाई 100% शुल्क लगाउने नभएर राष्ट्रपति ट्रम्पलाई त्यसो गर्न अधिकार दिने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विधेयक अमेरिकाको संसदले यसअघि नै पारित गरिसकेको छ। विधेयकमा रूसबाट आफ्नो प्राकृतिक ग्यास आवश्यकताको 15% भन्दा कम आयात गर्ने र रूसमा आफ्नो निर्भरता कम गर्न काम गरिरहेका देशहरूका लागि छुट समावेश छन्। यसका साथै विधेयकमा राष्ट्रपति भ्लादिमिर पुटिनका साथ रूसका वरिष्ठ सरकारी अधिकारी, बैंक तथा अन्य वित्तीय संस्था विरूद्ध प्रतिबन्ध समावेश छन्।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुने भएका छन्। लुम्बिनी र सुदूरपश्चिम बीचको खेल कार्तिक 9 गते हुनेछ। एनपीएल को लीग चरणका खेल कार्तिक 29 गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंगसिर 1 गते पहिलो क्वालिफायर हुनेछ भने मंगसिर 2 गते इलिमिनेटर खेल हुनेछ। मंगसिर 3 गते दोस्रो क्वालिफायर पछि प्रतियोगिताको उपाधिका लागि मंगसिर 5 गते फाइनल खेल हुनेछ।
4: एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। आज काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपमा एक कार्यक्रम बीच खेलाड़ीको विदाई गरिएको हो। राखेप सदस्य सचिव रामचरित्र मेहता र क्यानका सचिव पारस खड्काले क्रिकेट टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले आफूहरू मेडल ल्याउने लक्ष्यका साथ जापान जान लागेको बताए। प्रतियोगिताका निम्ति नेपाली टोली निकै उत्साहित रहेको उनले उल्लेख गरेका छन्। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह विजेता बने क्वार्टर फाइनलमा श्रीलंका र उपविजेता भए भारतलाई प्रतिस्पर्धीका रूपमा पाउनेछ। एसियाली खेलकुदको 20 संस्करण जापानको नागोया स्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोह बीच शुरू भएको छ। उद्घाटन समारोहमा नेपाली टोलीले राष्ट्रिय झण्डा सहित मार्च पास्ट गरेको छ।
3: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संविधान दिवसका दिन बिहान टोलीखेल र दिउँसो शीतल निवासमा कार्यक्रम। ओली प्रचण्डले रासोपा विरूद्ध संविधान पक्षधरहरू मिल्न पर्ने बताएपछि गगनको अब्जेक्सन।
3: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन परराष्ट्र मन्त्री खनाल भोलि न्यूयोर्क जाँदै। प्रधानमन्त्री शाहलाई पूर्व राष्ट्रपतिदेखि पार्टीका शीर्ष नेताहरूको अनौपचारिक सुझाव।
4: माथिल्लो त्रिशुली एकबाट आज 11 शव निकालियो। सुनसरीको दिवानगंजमा आज फेरि गोली चल्यो, एकजना घाइते।
3: ग्रीनल्याण्डको सुरक्षाका लागि अमेरिका र डेनमार्क बीच सम्झौता। रुसमाथि प्रतिबन्ध लगाउने विधेयकमा ट्रम्पद्वारा हस्ताक्षर।
4: र एनपीएलको खेल तालिका सार्वजनिक। पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार
6: स्वदेश एफएम 93.2 मेगाहर्ज
5: अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
0: स्क्रब टाइफस रोग बारे स्वास्थ्य सचेतना सन्देश
2: स्क्रब टाइफस रोगका लक्षणहरू
1: धेरै ज्वरो आउनु तथा कामजोरो समेत आउने टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखडा लाग्नु र माइटले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु
2: स्क्रब टाइफस रोग लाग्नबाट बस्ने उपायहरू
1: खेतबारीमा काम गर्दा वन जङ्गल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म बाँसघारी वा चौरमा नबस्ने बस्नै परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाट वा अग्लो स्थानमा सुत्ने र बस्ने घर वरपर झाडी घाँस तथा बुट्यान बढ्न नदिने र घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी सिकिस्ता हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराइ नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल। माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
2: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512206।
1: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजदेखि शुरू। धनुषाको छिरेश्वरनाथ नगरपालिकाका 1,388 परिवारलाई लाल पूर्जा वितरण। रुसद्वारा युक्रेनका विभिन्न शहरमा व्यापक आक्रमण, 8 जनाको मृत्यु। र विश्व एसियाली खेलकुद जापानमा सुरु। अब समाचार विस्तारमा। संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँको सैनिक मञ्च टुँडीखेलमा गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले जनताको सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको आकांक्षालाई पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको र संविधानसँग विभिन्न आन्दोलनका शहीदको सपना समेत जोडिएकाले त्यसलाई पूरा गर्ने गरी कामको सुरुवात भइसकेको बताउनुभयो।
1: यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। तर एउटा कुरा हामीले कहिले बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ। म प्रश्न भन्छु, यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनता जरो पहिरो छ, तर यो जरो उखल्ने हातहरू अब झन बलिया छन्, झन धेरै छन्। जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्यायमा आएका छन्। यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ। यो संविधान प्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिबद्ध छौँ। म यो वाचा आज फेरि दोहोऱ्याउन चाहन्छु, शहीदहरूको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ।
0: प्रधानमन्त्री शाहले तीनै तहको सरकारबीच सहकारिता, सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले एआई, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नव प्रवर्तन र नव उद्यमलाई अगाडि राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सरकार अग्रसर रहेको बताउनुभयो।
1: संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सह अस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिबद्ध छ र हामी पुरानै बाटोमा हिँड्ने छैनौँ। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ। डिजिटल सुशासन रूपरेखका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार को जग हो। युवाले सड़कमा माएको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौं।
0: प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य हाम्रा लागि शर्तहरू नभई हाम्रो राष्ट्रिय जीवनको आधार भएको उल्लेख गर्दै विविधता बीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य, विकास, समृद्धि र सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण गर्न वर्तमान संविधानले गरेको वाचा बिर्सन नहुने बताउनुभयो। प्रधानमन्त्री शाहले संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील नभए त्यो कागजको खोस्टोमा सीमित हुने बताउनुभयो। भोटेकोसी बाढीबाट भएको क्षति अकल्पनीय र अपूरणीय भएको बताउँदै प्रधानमन्त्री शाहले नेपाल विश्वका विपद उच्च जोखिममा भएका मुलुकहरूको सूचीमा पर्ने तथ्यलाई केन्द्रमा राखेर विपद आउनु अघि नै जोखिम न्यूनीकरण, पूर्व तयारी, प्रतिकार्य तथा पूर्व सूचना प्रणाली बलियो बनाउने गरी सरकारले काम गर्ने पनि बताउनुभयो।
1: नेपाल विश्वका उच्च विपद जोखिममा भएका मुलुकहरूको सूचीमा छ। यो तथ्यलाई हामी विपद आइसकेपछि होइन, आउन अघि नै सामना गर्छौ। जोखिम न्यूनीकरण, पूर्व तयारी र प्रति कार्यमा विशेष जोड़ दिइनेछ। विपदको पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ।
0: प्रधानमन्त्री शाहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरिएको बताउनुभयो। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, सुरक्षा अंगका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू कूटनीतिक नियोगका प्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास्ट तथा ब्याण्ड प्रदर्शन गरेका थिए। त्यस्तै सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 लेखिएको ब्यानर समेत प्रदर्शन गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने राज्यलाई जनताप्रति जवाबदेही बनाउने संस्कार स्थापित गर्न सक्यो भने मात्र लोकतन्त्र बलियो हुने बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083का अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधानले स्थापित गर्न चाहेका संकल्पहरू पूरा गर्न जनताप्रति जवाबदेही हुने संस्कार अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवन उतार्ने संकल्प लिनुपर्ने बताउनुभयो।
2: संविधानले हामीलाई लोकतन्त्र दिएको छ, हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ। त्यो संविधानले हामीलाई प्रदेशहरू दिएको छ, हामीले आफ्नो देशलाई शान्त, भव्य र व्यवस्थित बनाउने अवसर प्राप्त गरेका छौँ। प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्त्वपूर्ण उपहार हो। यसलाई हामीले अवसरका रूपमा उपयोग गरी देश विकासको अनिवार्य तहका रूपमा विकास गर्न जरुरी छ।
0: राष्ट्रपति पौडेलले राजनैतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो। नेकपा एमाले संविधान दिवस 2083का अवसरमा आज ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताउनुभयो। अमेरिकी सरकारको विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा शुभकामना प्रदान गरेको छ। नेपाल र अमेरिका बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब 8 दशक भएको स्मरण गर्दै व्यापार वृद्धि, नवप्रवर्तन र लगानीका क्षेत्र मार्फत नेपाली नेपाल अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
3: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
4: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
3: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
4: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
3: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
4: र अझ रमाइलो कुरा,
3: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
4: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
3: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G भोल्टे
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। भोटेकोसेमा आमा बाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य र भरण पोषणमा MIT फाउन्डेसनले 57,85,00,000 रुपियाँ प्रदान गर्ने भएको छ। सहयोग सम्बन्धी समझदारी पत्रमा राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसे र फाउन्डेसनका अध्यक्ष शेष घलेले हस्ताक्षर गर्नुभयो। रसुवा स्थित भोटेकोसी नदीमा गत भदौ 10 गते आएको बाढीका कारण माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्क विहीन भएका मध्ये थप 11 जनाको शव फेला परेको छ। उद्धार टोलीले कठिन प्रयासपछि आज दिउँसोसम्म ती शव टनेलबाट बाहिर निकालेको हो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गतको ओडा अधिवेशन आजदेखि शुरू भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले आज र भोलि स्थानीय अनुकूलता अनुसार ओडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै आजदेखि औपचारिक रूपमा ओडा अधिवेशन शुरू भएको हो। गत पुष मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले ओडाको अधिवेशनमा भाग लिन पाउने कंग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो। धनुषाको छिरेश्वर नाश नगरपालिका 1,388 परिवारले नाप नक्सा सम्पन्न भएको 7 वर्षपछि जग्गाधनी प्रमाण पूर्जा पाएका छन्। साबिक रमदैया भवाडी गाविसका 6 वडाका 388 परिवारले जग्गाधनी प्रमाण पूर्जा पाएका हुन्। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली भोलि अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ। इन्द्र जात्राका लागि ल्याइएको लिङ्गो एउसी शुभ सायतमा भोटाहिटीबाट नगर प्रवेश गराइएको छ। इन्द्र जात्राको मुख्य प्रतीकका रूपमा रहेको लिङ्गोलाई परम्परा अनुसार आज बिहान 8:05 शुभ सायतमा विधिपूर्वक भोटाहिटीबाट हनुमान ढोका दरबार परिसर ल्याइएको हो। सिराहाको छुट्टा छुट्टै स्थानमा आज भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। सिराहाको सिराहा नगरपालिका 19 करेन्ट लागेर सिराहा नगरपालिका 19 35 वर्षीय सञ्जीव यादवको मृत्यु भएको छ भने पूर्व पश्चिम राजमार्ग अन्तर्गत नहरा गाउँपालिका 3 ट्रकको ठक्करबाट पैदल यात्री स्थानीय 50 वर्षीय रामप्रीत मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेनका विभिन्न शहरहरूमा गरेको आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। रुसले युक्रेनका भौतिक संरचना र व्यावसायिक जहाजहरूमा आक्रमण गरेको युक्रेनले जनाएको छ। रुसले पनि आक्रमण गरेको स्वीकारेको छ। रुसले गरेको 174 ड्रोन आक्रमणका कारण बालाकिया र टिपु भातपिका शहरहरूमा भारी क्षति भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार।
6: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता तथा उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गर्नु भएको छ। भारतको भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नयाँ दिल्लीमा कन्फेडरेशन अफ इन्डियन इन्डस्ट्रीद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय भएकोले लगानी गर्न आग्रह गर्नुभएको हो। भारतीय व्यावसायिक नेताहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै नेपालको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायहरूलाई आमन्त्रण गर्नुभयो। अर्थमन्त्री वाग्लेले नीतिगत सुधारलाई तीव्र बनाउन अझ बढी अनुमानयोग्य पारदर्शी तथा लगानी मैत्री व्यावसायिक वातावरण सृजना गर्न नेपाल सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो। अर्थमन्त्री वाग्लेले उत्पादन ऊर्जा पर्यटन कृषि डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रहरूमा नेपाल भारत आर्थिक साझेदारीको ठूलो सम्भावना रहेको पनि उल्लेख गर्नुभयो। अन्तर्क्रियामा सहभागी भारतीय व्यावसायिक नेताहरू CII का सदस्यहरूले नेपालमा व्यापार र लगानीका अवसरहरू सम्बन्धमा गहिरो रुचि राख्नुका साथै सम्भावित सहकारीका क्षेत्रहरू र नेपालको लगानी नीति सुविधा क्षेत्रगत अवसरहरू र व्यावसायिक वातावरणका बारेमा अर्थमन्त्री समक्ष जिज्ञासा राख्नु भएको थियो। चालु आर्थिक वर्षको भदौमा मात्रै नेपालबाट 5,09,24,00,000 रुपियाँ बढीको विद्युत निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार यस अवधिमा भारत र बङ्गलादेश तर्फ कुल 56,56,06,400 युनिट विद्युत निर्यात भएको हो। द्विपक्षीय सम्झौता मार्फत 42,16,00,000 युनिट भन्दा बढी विद्युत 3,64,00,000 भन्दा बढी मूल्यमा बिक्री भएको छ भने एक्सचेन्ज मार्केट मार्फत 14,39,00,000 युनिट भन्दा बढी विद्युत निर्यातबाट 1,44,99,00,000 आमदानी भएको छ। चालु आर्थिक वर्ष 2083-84 को पहिलो 2 महिनाको अवधिमा नेपालमा गरिने प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता 11,12,44,00,000 रुपियाँ बराबर भएको छ। यो गत आर्थिक वर्ष 2082-83 को 22,00,000,000 कमी हो। उद्योग विभागको तथ्याङ्क अनुसार गत वर्ष भदौसम्म एफडीआई प्रतिबद्धता 33,09,00,000 बराबर रहेको थियो। यस वर्ष भदौ मसान्तसम्म कुल 328 उद्योग दर्ता भएका छन्। यस वर्षको भदौमा मात्र कुल 136 उद्योग दर्ता भएका छन्। त्यसबाट लगानी प्रतिबद्धता 6,35,00,000 बराबरको भएको छ। साउनमा 191 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको साउनमा 24,10,00,000 प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति भएको थियो। दर्ता भएका 328 उद्योग मध्ये सूचना प्रविधिमा 212 पर्यटनमा 70 र सेवामूलक 26 उत्पादनमूलक 18 दर्ता भएका छन्। ताप्लेजुङमा अलैँचीको नयाँ उत्पादन आउन थालेसँगै अलैँचीको मूल्य प्रतिमन 14,000 रुपियाँसम्म घटेको छ। अलैँचीको कारोबार भदौको पहिलो सातादेखि शुरू भएको हो। भदौ पहिलो सातामा सदरमुकाम फुङलिङ बजारमा प्रतिमन 96,000 रुपियाँले अलैँचीको कारोबार भएको थियो। असोजमा यो दर घटेर 82,000 रुपियाँमा झरेको छ। भदौ तेस्रो सातादेखि मूल्य निरन्तर घटेको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो। गत वर्ष साधारण अलैँची प्रतिमन 1,06,000 रुपियाँसम्ममा किनबेच भएको थियो।
0: वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। 20 एसियाली खेलकुदको महाकुम्भ औपचारिक रूपमा उद्घाटन भएको छ। जापानको नागोयामा रहेको मिजुओ रंगशालामा शनिबार साँझ आयोजित भव्य समारोहमा जापानी सम्राट नारिहितोले 20 एसियाली खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन अघि नै महिला क्रिकेट, महिला फुटबल, बास्केटबल, महिला भलिबल, सफ्ट टेनिस जस्ता खेल शुरू भइसकेका छन्। प्रतियोगिता 4 अक्टोबर अर्थात् यही असोज 18 गतेसम्म आइची प्रिफेक्चर र नागोया शहरमा आयोजना हुन लागेको हो। यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट 57 महिला र 78 पुरुष गरी 135 खेलाडीको सहभागिता रहने राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिनुभयो। टोलीमा खेलाडी बाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधि सहित 211 जना रहेका छन्। उहाँका अनुसार यसपटक छनौट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी संख्या घटेको हो। सन् 2023 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा नेपालबाट 253 खेलाडी सहभागी भएका थिए। सदस्य सचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी 24 खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि क्रिकेटमा 15, भलिबलमा 12, उसुमा 10, कराँतेमा 8 तथा बक्सिङमा 7 खेलाडी सहभागी हुँदैछन्। यस्तै एथलेटिक्स, जुडो, टेबल टेनिस र कुस्तीमा 6-6 तथा पौडी र टेनिसमा 5-5 खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा 4-4, तेक्वान्दोमा 3 तथा आर्चरी, साइक्लिङ, ऱ्याफ्टिङ एन्ड क्यानोइङ, स्केट एन्ड स्केट बोर्डिङ र स्क्वासमा 2-2 खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। उद्घाटन समारोहमा बक्सिङका चन्द्र बहादुर थापा मगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोकेका छन्। थापा मगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् 2023 हाङझाउ एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो। नेपालले यसपटक एसियाली खेलकुदमा स्वर्ण सहित 2 अङ्कमा पदक जित्ने लक्ष्य लिएको छ। अब मौसम। आज राति गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थान तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहनुका साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। संविधानलाई भाषणमा मात्र नभई नागरिकको जीवनमा उतार्ने संकल्प लिनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत वडा अधिवेशन आजदेखि शुरू। धनुषाको छिरेश्वरनाथ नगरपालिका 1388 परिवारले लाल पूर्जा पाए। रुसद्वारा युक्रेनका विभिन्न शहरमा व्यापक आक्रमण, 8 जनाको मृत्यु। र 20 एसियाली खेलकुद जापानमा सुरु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509484 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: 24 घन्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
3: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
4: पर्ख दीपक
3: किन
4: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
3: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
5: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
6: हेलो आयन के छ
7: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
6: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
7: भिडियो अन गर न यार
6: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
7: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
8: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ।
0: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98452-0248-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँभरिलाई साथ नै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
10: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
11: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।

ब्रह्मवाले अफसरहरू मार्फत एकै साथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकामा समुदाय स्तरमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना सहयोग तथा आत्मनिर्भरता प्रवर्धन गर्ने उद्देश्यले मनको साथी परियोजना सुरु भएको छ। माडी नगरपालिका टेन्द्र बस्तीमा आयोजित एक कार्यक्रम बीच परियोजनाको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रमको अध्यक्षता कृष्णराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा तारा कुमारी काजी महतो प्रमुख अतिथि तथा वीरेन्द्र भण्डारी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन सिद्धिलाल गायकले गर्नुभएको थियो। समुदाय स्तरमा मानसिक स्वास्थ्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने परियोजनाले समुदायमा मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्नुका साथै आवासीय सहयोग र आवश्यक सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। परियोजना माडी एकीकृत समावेशी दिगो विकास परियोजनाको कार्यालय कार्यान्वयन तथा को आर्थिक सहयोगमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा परियोजनाको उद्देश्य कार्यक्षेत्र तथा आगामी गतिविधिबारे जानकारी गराइएको थियो। माडी ब्याडमिन्टन संघको अध्यक्षमा युवा व्यवसायी तथा ब्याडमिन्टन खेलाडी एम कुमार विश्वकर्मा चयन हुनुभएको छ। शनिबार बिहान माडी कवर्ड हलमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा 13 सदस्यीय कार्य समिति चयन गरेको हो। संघको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा मनोज महतो, सहसचिवमा विश्वनाथ महतो र कोषाध्यक्षमा राजकुमार महतो चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा रमेश चौधरी, शङ्कर महतो, यादव सुनार, विश्वास आचार्य, रामलाल महतो, सन्देश बराल र अक्षय महतो चयन हुनुभएको छ। एकजना सदस्य भने पछि मनोनित गरिने जनाइएको छ। यसैबीच निवर्तमान अध्यक्ष अशोक कुमार कार्कीको सहयोग कुटुम्बमा सल्लाहकार समिति समेत गठन गरिएको छ। समितिको सदस्यमा हरिभक्त वाग्ले, लालकाजी छेत्री, जितेन्द्र चौधरी, खेमप्रसाद लामिछाने र भरत गुरुङ रहनु भएको छ। र स्वाकोपट्टि कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका चार शीतलपुरका विभिन्न समूह तथा स्थानीय ज्येष्ठ नागरिकहरूले 27,555 रुपियाँ सहयोग गरेका छन्। माडी चार शीतलपुर स्थित आदरकृष्ण कृषक समूहले 10,555 रुपियाँ, अम्रौली शीतलपुर बिरन सिंह भजन कीर्तन आमा समूहले 16,000 रुपियाँ तथा स्थानीय ज्येष्ठ नागरिक भूमिकला पाण्डेले 1,000 रुपियाँ सहयोग गर्नुभएको हो। तिनै पक्षबाट सङ्कलित गरी जम्मा 27,555 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा भयो जनाइएको छ। राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत बरण्डाभार क्षेत्रमा चर्चित जङ्गली हात्ती रोनाल्डो मृत अवस्थामा फेला परेको छ। निकुञ्ज अन्तर्गत बिसहजारी ताल नजिकैको घोलमा हात्ती मृत अवस्थामा फेला परेको हो। घटनाबारे थप अनुसन्धान तथा विस्तृत विवरण सङ्कलन गर्न निकुञ्जको प्राविधिक तथा संरक्षण टोली घटनास्थल पुगेको थियो। हात्तीको मृत्यु करेन्ट लागेर भएको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाबदेही बनाउने संस्कार स्थापित गर्न सके मात्रै लोकतन्त्र बलियो हुने बताउनु भएको छ। संविधान दिवस 2083 अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। यसका लागि संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्ने संकल्प गर्न उहाँले आह्वान गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको बताउनु भएको छ। संविधान दिवसको अवसरमा टुडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारको जरो उखेल्ने हातहरू अब झनै बलियो र धेरै भएको बताउनु भएको हो। विकासका लागि सुशासन अनिवार्य पूर्व शर्त भएको कुरामा सरकार सचेत रहेको उहाँको भनाइ छ। वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्त प्रक्रिया अवलम्बन गरेको शाहले स्पष्ट पार्नुभयो। उपराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले अत्यन्तै संवेदनशील क्षेत्रमा रहेको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित हिमाल जलवायु र विपद अन्तर सम्वाद कार्यक्रममा बोल्दै उहाँले बढ्दो व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभयो। नेपाल उत्तर र दक्षिणतर्फका विशाल जनसङ्ख्या भएका दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको उल्लेख गर्दै भण्डारीले देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँड गरिने भन्ने हल्लाहरू निराधार रहेको स्पष्ट पार्नुभएको छ। शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले हल्लामा कुनै सत्यता नभएको दावी गर्नुभयो। भविष्यमा एमालेसँग एकता हुन सक्ने सम्भावनाबारे भने नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको पुनले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत शनिबार 35 जिल्लाहरूमा एउटा अधिवेशन भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले 77 मध्ये 35 जिल्लामा एउटा अधिवेशन भइरहेको जनाएको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार 39 जिल्लाहरूमा आइतबार एउटा अधिवेशन हुनेछ। उहाँले भोटे कोशी नदीको बाढीबाट प्रभावित 3 जिल्लामा सोमबार र बुधबार एउटा अधिवेशन हुने जनाउनुभयो। सरकारी प्याकेटमा भ्रामक उल्लेख गरी उपभोक्ताको स्वास्थ्यसँग भइरहेको खेलबाड रोक्न सूर्यमुखी तेलको नयाँ मापदण्ड बनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतल विभागले नेपाली भान्सामा व्यापक परेको हुने सूर्यमुखी तेलको गुणस्तर, प्याकेजिङ तथा लेबलिङ मापदण्डलाई सरकारले थप कडा र वैज्ञानिक बनाएको बताइएको छ। भदौ 10 गति रसुवाको भोटेको सिमाएको विनाशकारी बाढीका कारण माथिल्लो तिर्सुली एक जल विद्युत आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीको क्रममा थप 11 शव फेला परेको छ। असोज 3 गति आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट 3 टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा 3 शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको छ। बाढीका कारण आयोजना स्थलबाट ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। बेपत्ता अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको जनाइएको छ। यसैबीच जिल्ला प्रहरीकाले नुवाकोटका अनुसार 3 शवहरू असोज 3 गते दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत लिफ्ट गरेर नुवाकोट ल्याइएको छ। अहिलेसम्म निकालिएका सबै 24 शवहरू नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 6 स्थित केन्द्रीय कारागार कार्यालय खम्बा क्याम्प परिसरमा ल्याएर राखिएको छ। मृतकका परिवार तथा आफन्तजनलाई सबको शनाखत गर्ने र गराउने कार्यमा सहयोग दिन जिल्ला प्रहरीकाले नुवाकोटले अनुरोध गरेको छ। भारतले नेपालको बाढी प्रभावित क्षेत्रमा निरन्तर मानवीय सहायता पठाउने क्रममा शनिबार थप 11 टन राहत सामग्री पठाएको छ। गत भदौ 10 आएको विनाशकारी आकस्मिक बाढीपछिको राहत तथा उद्धारमा सघाउन भारतले यो सहयोग उपलब्ध गराएको हो। नेपालमा आएको भीषण बाढीपछिको अवस्थासँग जुझ्न राहत सामग्री बोकेर आएको यो भारतीय वायुसेनाको नवौं विमान हो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोक कल्याणकारी विज्ञापन बापत छापा संचार माध्यमले प्राप्त गर्दै आएको रकममा कार्यविधि संशोधनका नाममा गरिएको कटौतीका विषयमा ध्यान आकर्षण गराइएको छ। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले प्रचण्डलाई ध्यान आकर्षण पत्र पेश गरेको हो। आम जनता पार्टी आसपाका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु शाहले बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाईको शक्तिशाली सरकार बन्दा पनि व्यवहारमा सरकार शक्तिहीन र लाचार बनेको टिप्पणी गर्नुभएको छ। सरकार जनतासँगको सम्पर्क टुटाएर लिगभन्दा बाहिर गएको कारण अहिले पनि देश अन्त्यहीन सङ्कटमा रहेको शाहको टिप्पणी रहेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Só daí Nispox Shop.
1: Sua DSFM, Tirana Petroplo, do Mega Hertz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: भोलि घटा कतिर जाने हो?
1: अबु को जान्छ चाहिँ टाढा? तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नकरा

0: Studis FM tiran në peto blo 2 MHz.
1: Moksha Shastra arthat Srimad Bhagavad Gita. यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
2: प्रस्तुता पण्डित रामभक्त अधिकारी.
3: गीतोपदेशको क्रममा भगवान श्री कृष्ण अर्जुनलाई उपदेश बक्सिन्छ. नास्ति बुद्धि र युक्तस्य नचा युक्तस्य भावना नचा भावयत शान्ति अशान्तस्य कुत सुखम भन्नुहुन्छ. शान्ति छैन भने जहाँ गए पनि जुन ठाउँमा पुगे पनि उसलाई अशान्ति नै भइरहन्छ. कोही मान्छे कार्यालयमा जान्छन् भने त्यो कार्यालयको हाकिम जस्तो आफै हुन पाए उसको मनोकामना त्यहाँ पुग्छ. बजारमा जान्छन् दुकानमा दुकानदार जस्तै धनी हुन पाए मान्छेको बुद्धि पाए हुन्थ्यो भनेर शान्ति नपाइकन पाए हुन्थ्यो भनेर धावमान गरिरहन्छन्. कुनै विद्वानहरू कहाँ गए विद्वानको प्रवचन सुनेर त्यस्तै विद्वान हुन पाएको भए उनलाई त्यो पाएको चाहना हुन्छ उनलाई पाउने चाहना हुन्छ. कोही आर्थिक कारोबार गर्न बैङ्कमा गए भने त्यो बैङ्कको म्यानेजर जस्तो हुन पाए. कोही विद्यालयमा गए भने त्यहाँका शिक्षकहरू जस्तो ज्ञानी हुन पाए हुन्थ्यो. आखिरी चाहिँ मान्छेको यो मनोभावना कहिल्यै पनि तृप्ति हुँदैन. विषयबाट तृप्ति नभएको हुँदा उसको चाहना कहिल्यै परिपूर्ति हुँदैन. यसरी मान्छे अनि सदा सर्वदा चाहनै गरिकन इच्छा गरिकन अनि बुद्धिलाई बिगारेर आफ्नो जीवन चाहिँ अनि साह्रै दुःखमय संसारमा हिँडाइराखेको पाइन्छ. यसकारणले भगवान् भन्नुहुन्छ जो व्यक्ति परमात्मामा रहेर भगवान्सँग जोडिएको छैन भने त्यो व्यक्तिको न बुद्धि नै दिव्य हुनसक्छ न मन नै थिर हुनसक्छ. सदा सर्वदा उसको जीवन तातिरहेको हुन्छ. उसले शीतलता पाएको हुँदैन. अस्थिर मन हुन्छ उसको. अस्थिर मन भएको व्यक्तिले कहीँ गएर पनि शान्त पाउँदैन. यसरी यो संसारमा जति धावमान भइराखे तापनि शान्ति बिना सुख कसैलाई पनि हुँदैन. आखिरी के रहेछ भन्दा मनोशान्ति. मनमा शान्ति गर भनिकन यो भगवान्ले यो वाणी बोल्नुभएको छ. नास्ति बुद्धि र युक्तस्य नचा युक्तस्य भावना नचा भावयत शान्ति अशान्तस्य कुत सुखम. त्यो अशान्तले कहीँ गएर पनि सुख पाउँदैन भन्नुहुन्छ. र परमात्मा हो सुख स्वरूप. त्यो परमात्मा हाम्रो भित्र बसेको छ. हामी सचित आनन्द स्वरूप हौ. सत् स्वरूप हौँ चित स्वरूप हौँ आनन्द स्वरूप हौँ. त्यो आनन्दको कल्पवृक्ष हजुर हामीभित्र अवस्थित छ मौजुद छ हाम्रै हो हाम्रै भित्र छ आफ्नै स्वरूप हो. त्यसो भएको हुँदा त्यो आफ्नो स्वरूपलाई अनि चिनेर शान्ति त्यहीँ पाउन सकिन्छ. यसरी गीतामा भगवान्ले अशान्तस्य कुत सुख भन्नुभएको छ. शान्ति बिना सुख प्राप्त हुँदैन. त्यो शान्ति चाहिँ ज्ञानी गुरुहरूले मात्रै प्रदान गर्न सक्छन्. अरूले त्यो दिव्य शान्ति दिने अनि त्यस्तो क्षमता अरूमा हुँदैन. जब मानिसले यज्ञ तथा तपस्याको उत्तम फलका एक मात्र परम भोक्ता परमात्मा नै हुनुहुन्छ भन्ने कुरा बुझ्दछन्। साथै परमात्मा नै समस्त ब्रह्माण्डका स्वामी हुनुहुन्छ यस्तो कुरा बुझ्दछन्, तब शान्ति हुन्छ। बिना ज्ञानले बिना भक्ति भावनाले शान्ति हुँदैन। हेर्नुहोस्, अब सारा संसारका मान्छेहरू जो ज्ञानी छ तिनको शरणमा गएर ज्ञानीको अमृत वचनले बल्ल उनीहरूलाई शान्ति मिल्छ। एउटा उदाहरणको लागि, हाम्रा साह्रै ठुला विद्वान ज्ञानका महासागर वशिष्ठ हुनुहुन्थ्यो। वशिष्ठ भगवान श्री रामका गुरु हुनुहुन्थ्यो। वशिष्ठ ज्यादै क्षमाशील हुनुहुन्थ्यो। वशिष्ठका छोराहरू सयौँ छोराहरूलाई विश्वामित्रले मारिदिनुभयो। मारिदिइसकेपछि क्षमाशील वशिष्ठले केही भन्नु केही गर्नु केही भएन, क्षमा गरेर बसिरहनु भएको छ। ब्रह्मज्ञान प्राप्त गर्नको लागि मान्छेले अनेक प्रकारका घटनाहरूलाई उपस्थित हुँदा पनि ती घटनासित शान्तिपूर्वक समान गर्नुपर्दछ। भगवान् वशिष्ठमा त्यो शक्ति थियो, त्यो शक्तिमा दृढ भक्ति भएर वशिष्ठले आफ्नो जीवन बिताइरहनु भएको छ। वशिष्ठमा त्यस्तो एउटा अपार शक्ति छ। पछि गएर विश्वामित्रलाई ब्रह्मत्व प्राप्त गर्नुपर्ने मनसाय उठ्यो। त्यो ब्रह्मत्व प्राप्त गर्नको लागि तिमी वशिष्ठ गुरुबाट जाऊ, अरूले ब्रह्मत्व दिन सक्दैन भनेर यसरी विश्वामित्रलाई भनिसकेपछि विश्वामित्रको मनमा ठुलो धक्का पर्यो। जसका छोराहरू मैले हत्या गरेँ, म उनको छोराको हत्यारा, म हत्यारो यो अनुहार लिएर कसरी वशिष्ठबाट जाने भनिकन उहाँ चाहिँ ज्यादै पश्चाताप गरेर रोकिनु भएको थियो। जाऊ, धीरा हुन्, विद्वान हुन्, महासागर हुन् ज्ञानका, यस्ता वशिष्ठ गुरुबाट गएर शरण पर, वशिष्ठले अवश्य नै तिम्रो कमजोरीलाई क्षमा गरिदिएर तिमीलाई ज्ञानी ब्राह्मण बनाइदिनुहुन्छ भन्ने यस्तो ऋषिहरूको सल्लाह लिएर विश्वामित्र जानुभयो। गइसकेपछि विश्वामित्रलाई देखेर भगवान् वशिष्ठले क्षमा दिनुभयो, आसनमा राख्नुभयो, स्वागत गर्नुभयो, किन आउनुभयो भनेर सोध्नुभयो। विश्वामित्र भन्छन्, मलाई ब्रह्मज्ञान दिनुहोस्। ब्रह्मज्ञान बिना ब्रह्म ब्राह्मण हुन नसक्ने हुनाले ब्रह्म जानाति ब्राह्मण, मलाई ब्राह्मण बनाइदिनुहोस्, क्षत्रियत्वबाट ब्रह्मत्व दिलाइदिनुहोस् भनिकन यसरी यो यात्रा गर्नको लागि हजुरको समक्षमा आएको छु भनेर भन्दा वशिष्ठले क्षमा दिनुभयो। त्यस्तो क्षमाशील हुनुपर्छ। हाम्रो दान भनेको पैसाको मात्रै दान होइन, क्षमा दान दिएर ती विश्वामित्रलाई ब्रह्मशक्ति ब्राह्मणत्व विश्वामित्रलाई चाहिँ प्रदान गर्नुभयो। यसरी हाम्रो धर्मशास्त्रमा हाम्रा महान महान व्यक्तिहरू यस्ता छन् जसमा क्षमाशील छ, जसमा क्षमा भावना छ। यसरी हाम्रा धर्मशास्त्रतिर फर्केर हेर्दा यस्ता हाम्रा पूर्वजहरू हाम्रा ऋषि महर्षिहरू यस्ता क्षमाशील थिए भन्ने कुराको उपदेश हामीले प्राप्त गर्न सक्छौँ। त्यसो भएको हुँदा वशिष्ठ जस्ता ज्ञानीहरू हाम्रो देशमा हाम्रा आर्य संस्थानमा हाम्रो युग युगदेखिका आदरणीय व्यक्तित्वहरूले आर्जन गरेको यो हाम्रो धर्म संस्कार संस्कृति यस्ता महान व्यक्तिहरूबाट प्रणीत भएर आइराखेको यो हाम्रो जुन सनातन धर्म छ यसका महान व्यक्तित्वहरूलाई हामी बारम्बार अनि अनुसरण गर्छौँ उनीहरूप्रति आत्मा समर्पण गरेर भक्तिभाव चाहिँ समर्पण गरिकन मोक्ष शास्त्रको हामी आह्वान गर्दछौँ आशा गर्दछौँ जुन शास्त्र सुनेर हाम्रो जीवन

स्वदेश FM 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्बत 2083 साल असोज 4 गते आइतबार भाद्र शुक्ल नवमी 20 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर। अघि बढ्यो काङ्ग्रेसको महाधिवेशन। देउवाको जिल्लामा पनि आजै हुने राजदूत नियुक्तिमा एनजीओ पृष्ठभूमिकालाई प्राथमिकता। विद्यालयको नयाँ पाठ्यक्रममा एआई र जलवायु परिवर्तनका विषय राख्न सुझाव। र उपहार चिट्ठाको लाभमा दिन प्रतिदिन फस्दै सामाजिक सञ्जाल प्रयोगकर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा छात्राको संख्या बढी शीर्षकको शुभ समाचार।
0: हिमाली जिल्ला मुगुमा कुनै समय छोरालाई मात्र विद्यालय पठाउने र छोरीलाई घरायसिकामा सीमित राख्ने परम्परा थियो। पछिल्लो समय अभिभावकको सोचमा आएको परिवर्तनसँगै छोरीको शिक्षामा पहुँच बढ्दै गएको छ। जिल्लाका कतिपय विद्यालयमा छात्राको संख्या छात्रभन्दा बढी हुन थालेको छ। जिल्ला सदरमुकाम गमगढी स्थित महाकाली नमुना माध्यमिक विद्यालयका प्रधान अध्यापक खड्क बहादुर रोकाएका अनुसार एक दशक अघिको तुलनामा पछिल्ला एक दुई वर्ष यता छात्राको संख्या उल्लेख्य रूपमा बढेको छ। उहाँले कक्षा 6 देखि 12 सम्म अध्ययनरत छात्राको संख्या 1001 जना छ भने छात्रको संख्या 850 रहेको जानकारी दिनुभयो। करिब 2 दशक अघिसम्म मुगुका ग्रामीण बस्तीमा छोरालाई पढाएर जागिरमा लगाउने र छोरीलाई घरायसी काम सिकाउने चलन थियो। परिवारले छोराछोरी मध्ये एकजनालाई मात्र विद्यालय पठाउनु पर्ने अवस्थामा छोरालाई प्राथमिकता दिने गरिएको थियो। अहिले शिक्षाको महत्वबारे अभिभावकमा चेतना बढेसँगै छोरीलाई पनि विद्यालय पठाउने क्रम बढेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पायो त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोसी बाढीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढीपछि पीड़ितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 वटा आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। भदौ 31 गतेसम्म आश्रित केन्द्रमा 1185 जना रहेका थिए। जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, शुरूआतमा 26 वटा आश्रित केन्द्र सञ्चालनमा ल्याइएकोमा हाल घटाएर 13 वटामा सीमित गराइएको छ। हाल बसोबास गरिरहेका 611 जना मध्ये 302 जना महिला छन्। नुवाकोटका आश्रित केन्द्रहरूमा नुवाकोट र रसुवाका बाढी पीड़ितहरूले आश्रय लिइरहेका थिए। हाल सबैभन्दा बढी बट्टार कबड हलमा 167 जना र सबैभन्दा कम महादेव क्याम्पस रातमाटेमा 8 जना आश्रित छन्। त्यसै गरी सुलक्षडा माभीमा 94 जना, चण्डिया आधारभूत विद्यालय मैरीटारमा 82 जना र विदुर 7 तुप्चेको केन्द्रमा 70 जना बसोबास गरिरहेका छन्। आश्रित केन्द्र खाली हुँदै जानुमा कतिपय बाढी प्रभावितहरू शहरी क्षेत्र तथा काठमाडौँ लगायतका स्थानमा कोठा भाडामा लिएर सरेको, कतिपय स्थानमा विद्यालय पुनः सञ्चालन हुनु परेको र कतिपय प्रभावितहरू आफन्त नातेदार तथा छरछिमेकोमा सरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। राहत तथा उद्धारको काम सम्पन्न भएसँगै सरकारले अब यातायात सञ्चालन र पुनर्मार्ग निर्माण तथा पुनर्स्थापनाको कार्य अघि बढाएको छ। विदुर स्थित क्रियापुत्री भवनमा कायम गरिएको आश्रित केन्द्र पूर्ण रूपमा खाली भएको छ। त्यहाँ नुवाकोटको बेत्रावती स्थित सात विषय र रसुवाको खाल्टीका 37 घर परिवार बसिरहेकोमा उनीहरू अन्यन्त्र सरेको स्वयंसेवक रमेश श्रेष्ठले बताएका छन्। उनीहरूको पिपलटारमा 3 रोपनी जग्गा भेटाएपछि 2 वर्षका लागि उतै सरेका हुन्। त्यस्तै नयाँ स्थानमा सहयोगी संस्थाले उपलब्ध गराएको टेन्ट तथा त्रिपाल समेत टाकिएका छन्। बाढी पीड़ित कोपिला लामा तामाङ सामूहिक निर्णयमा सरेको बताउँछिन्। भन्छिन्, एकै ठाउँमा सागुरिएर बस्दा गर्मीमा समस्या भयो, जग्गा पनि फेला परेपछि सामूहिक निर्णय गरेर सरेका हुन्। अर्का पीड़ित कान्छीमाया तामाङ भन्छिन्, एकै ठाउँमा धेरै जना बस्दा रोग व्याधिको पनि डर भयो, अरूले जग्गा फेला पारेर टेन्टमा बस्ने निर्णय गरेपछि मैले पनि सहमति जनाएकी हुँ। विदुर नगरपालिका 5 पिपलटार लगी बगैंचा स्थित चन्द्र ज्योति माविमा बसेका देवीघाटका 40 घर परिवार पनि नजिकैको चौर टेन्ट हालेर सरेका छन्। कतिपय भने माथि पिपलटार फाट माझेटार बट्टार तथा काठमाडौँमा कोठा लिएर सरेको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरूले बताएका छन्। विद्यालय नजिकैको चौरमा हाल 25 टेन्ट हालिएको छ। देवीघाटका बाढी पीड़ित नवीन चित्रकार भने बाढीले क्षति पुर्याएको घर सफा गर्न तल्लीन छन्। अहिले आफन्तको घरमा बसेको छु, घर सरसफाई गरेर पनि फेरि बस्न योग्य बनाउन सकिन्छ कि भनेर लागेको छु, उनले भनेका छन्। एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा खबर छ। भोटेकोसीमा आएको बाढीले विद्यालयका भौतिक संरचना ध्वस्त बनाएपछि बालबालिकाको नियमित पठन पाठन मात्र प्रभावित भएको छैन, उनीहरूको सिकाइ निरन्तरता, मानसिक अवस्था र सामाजिक व्यवहारमा समेत असर देखिन थालेको छ। विद्यालयबाट विस्थापित भएर अस्थायी आश्रय स्थलमा बस्न बाध्य बालबालिका पढाइ, खेलकुद र मनोरञ्जनबाट टाढिँदै जाँदा उनीहरूको शैक्षिक तथा सामाजिक विकासमा चुनौती थपिएको राष्ट्रिय बाल अधिकार परिषदले गरेको रसुवा बाढी प्रभावित बाल बालिकाको अवस्था तथा आवश्यकता सम्बन्धी द्रुत लेखाजोखा प्रतिवेदन 2083 जनाएको छ। प्रतिवेदनका अनुसार रसुवा र नुवाकोटमा बाढीले विद्यालयका भवन तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि बाल बालिकाको नियमित सिकाई प्रक्रिया प्रभावित भएको पाइएको छ। बाढीबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि कतिपय विद्यालयमा तत्काल पठन पाठन सञ्चालन गर्न सकिने अवस्था छैन, प्रतिवेदनमा भनिएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालय बाढीबाट पूर्ण रूपमा प्रभावित भएको छ। विद्यालयमा करिब 75 जना विद्यार्थी अध्ययनरत रहेको र विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। त्यस्तै बाढीले नजिकैका राइजिङ, मिलेनियम तथा अन्य विद्यालयमा समेत क्षति पुगेको छ। बाढीका कारण विद्यालयका कक्षा कोठामा बालुवा र हिलो माटो थुप्रिएको छ। दिनभर अस्थायी आश्रय स्थलमा बस्नुपर्ने र खेलकुद, मनोरञ्जन तथा सिकाइको गतिविधि सीमित हुँदा बालबालिकामा निराशा, तनाव, टोलाउने तथा व्यवहारमा परिवर्तन देखिन थालेको अध्ययनले देखाएको छ। यता शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव शंकर अधिकारीले बाढी प्रभावित क्षेत्रका विद्यालय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरेर पठन पाठन सुचारू गरेको बताउनु भएको छ। विद्यालयमा होल्डिङ सेन्टर, ट्रमामा विद्यार्थी शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: पार्टीभित्र चरम विवाद बीच नेपाली काँग्रेसको आसन्न 15 महाधिवेशन प्रक्रिया शुरू भएको छ। यही असोज 16 काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबारबाट वडा अधिवेशनको प्रक्रिया शुरू गरेको हो। निवर्तमान सभापति शेरबहादुर देवसम्मको असन्तुष्टि बीच पनि काँग्रेसले महाधिवेशन प्रक्रिया थालेको छ। शनिबारदेखि शुरू भएको महाधिवेशन प्रक्रियामा देउवा पक्षका नेताहरू सहभागी छैनन्। देउवा समूहले यही असोज 15 गतेबाट महाधिवेशनको शुरूआत गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। पार्टी सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता राखी कोडा नम्बर 30 अधिवेशनको उद्घाटन गर्नु भएको छ। साथै उहाँले आफ्नो मनोनयन दर्ता पनि गराउनु भएको छ। गत पुष मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले ओडाको अधिवेशनमा भाग लिन पाउने काँग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्। पार्टीको अधिवेशनमा ओडा क्षेत्रभित्रका क्रियाशील सदस्यता ओडा अधिवेशनका सदस्य हुने उल्लेख छ। जारी ओडा अधिवेशनले ओडा सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ। काँग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका अन्तर्गतका ओडाबाट निर्वाचित हुने ओडा सभापतिले निर्वाचित ओडा कार्य समितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउँछन्। गाउँपालिका ओडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र 30 वर्ष मुनिका एक युवा सहित 7 ओडा सदस्यमा निर्वाचित हुनेछन्। काँग्रेस विधानमा नगर उपमहानगरपालिका ओडा अधिवेशनले भने दुई महिला, एक दलित र 30 वर्ष मुनिका दुई युवा सहित 8 ओडा सदस्यमा निर्वाचित गर्नुपर्ने हुन्छ। गाउँ, नगर उपमहानगर, महानगर ओडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै ओडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधिहरू चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको ओडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 महिला, एक श्रमिक वा पेसागत क्षेत्र सहित 9 क्षेत्रीय प्रतिनिधिहरू चयन गर्ने गर्दछ। त्यस्तै 30 वर्ष उमेर नपुगेका एक महिला सहित 3 युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि ओडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ। बाढीबाट प्रभावित जिल्लाहरूमा पनि ओडा अधिवेशन भएको छ। देउवालाई महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथि बनाउने प्रयास भइरहेको समेत सभापति थापाले बताएका छन्। संविधान संशोधनको साहस र स्पष्टता ल्याउने दावी गरिएको छ भने सहमहामन्त्री राणाका अनुसार आन्तरिक प्रतिस्पर्धाबाट पार्टी बलियो बनाउने जनाइएको छ। त्यस्तै देउवाको गृह जिल्लामा ओडा अधिवेशन आज उपशीर्षकमा यसैसँग खबर छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै ओडा अधिवेशन हुँदैछ। जिल्ला कार्य समितिले आज बिहान 9 जिल्लामा ओडा अधिवेशनहरू शुरू हुने जनाइएको छ। यसैबीच काँग्रेस डडेलधुराका पूर्व सभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन्। शनिबार एक विज्ञप्ति जारी गरेर पूर्व सभापति मल्लले वर्तमान अवस्थामा काँग्रेस विभाजन उन्मुख हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको भन्दै पार्टी एकता कायम गर्न अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न समेत आग्रह गरेका हुन्। अघि बढ्यो काँग्रेस महाधिवेशन, देउवा समूह बाहिरै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: खुल्ला प्रतिस्पर्धाको दावी, एनजीओ पृष्ठभूमि हावी शीर्षकमा अन्नपूर्ण पोस्ट खबर लेख्छ। सरकारले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनौट गर्ने घोषणा गर्दै 13 मुलुकका लागि आवेदन आह्वान गर्दा 4400 भन्दा बढी आवेदन परे। दोहोरिएका र अपूर्ण आवेदन हटाएपछि करिब 2700 उम्मेद्वार छनौट गरिएको विवरण परराष्ट्र मन्त्रालयले दिएको थियो। खुल्ला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनौट गर्ने सरकारको निर्णयले राजदूत नियुक्ति प्रक्रियामा नयाँ अभ्यास शुरू हुने अपेक्षा गरिएको थियो। तर मन्त्री परिषदको शुक्रबार बसेको बैठकले संसदीय सुनवाईका लागि प्रस्ताव गरेका 13 राजदूतको पृष्ठभूमि भने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, गैर सरकारी संस्था तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थामा काम गरेको देखिन्छ। परराष्ट्र मन्त्रालयले आवेदन आह्वान गर्दा आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा योग्यता तथा अनुभव मागेको थियो। सरकारी, कूटनीतिक, निजी, गैर सरकारी वा सार्वजनिक संस्थामा नेतृत्वदायी अनुभवलाई पनि योग्यताका रूपमा समेटिएको थियो। तर विदेशी सहायता प्राप्त गैर सरकारी संस्थामा हाल कार्यरत व्यक्ति भने आवेदनका लागि अयोग्य हुने व्यवस्था गरिएको थियो।
2: संयुक्त राष्ट्र संघ युएनको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्युयोर्क प्रस्थान गर्दैछन्। महासभाको उच्च स्तरीय सत्रमा सहभागिता जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक, मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। न्यूयोर्क बसाईका क्रममा उनले विभिन्न मुलुकका समकक्षी तथा अन्तर्राष्ट्रिय समुदायबाट विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ। नेपालले यसपटक महासभालाई आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा बहुपक्षीय चासोका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शाहले 8 असोज अर्थात सेप्टेम्बर 24 संयुक्त राष्ट्र संघको महासभाको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् भने यसपटक संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। महासभामा नेपालको प्राथमिकता उठाइनेछ भने महासचिव गुटरेससँग भेटवार्ता, द्विपक्षीय भेटवार्तामा जोड, मन्त्री स्तरीय कार्यक्रम र साइड इभेन्टमा सहभागिता लगायतका कार्यतालिका छन्। परराष्ट्र मन्त्री खनाल आज न्यूयोर्क जाँदै शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
0: पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विद्यालय शिक्षाको अब बन्ने पाठ्यक्रममा विश्वको बदलिँदो परिवेश र नेपालको घरेलु आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
2: सोशल मिडियामा उपहार चिट्ठाको लोभ, दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर स्क्याम र ठगी गैर कानूनी गतिविधि पनि बढ्दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार 5 वर्षमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढी उजुरी परेका छन्। त्यस्तै ब्युरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18-35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18-25 वर्ष समूहबाट 5,827 र 26-35 वर्ष समूहबाट 6,113 गरी कुले खचार 940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमशः 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको हिस्सा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18-35 वर्ष समूहका 1,588 जनाले साइबर ब्युरोमा निवेदन दिएका छन्। 18 वर्ष मुनिका भने 16 जना मात्र रहेका छन्। सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, इमेल, भाइबर, इमो, युट्युब, विच्याट, ट्विटर, गुगल, इसेवा, खल्ती बैंक, खाता, एसएमएस तथा अनलाइन सपिङ लगायत माध्यममा साइबर ठगी तथा अपराध सम्बन्धी निवेदन परेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै फेसबुक म्यासेन्जरबाट 7,123, टिकटकबाट 6,776, वाट्सएपबाट 3,105 र टेलिग्रामबाट 1,031 निवेदन परेको नेपाल प्रहरीको तथ्याङ्क छ।